0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन् 2026, नेपाल सम्मत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
1: राजसभामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
2: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
1: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
2: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा क्रुआसाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
1: सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोष हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। त्यस्तै मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मधेस प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हरारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौजदात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 82-83 भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासपालाई पनि गुटबन्दी र पदको हानथापमा फस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले सातै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाण्डुमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रविन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
1: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7 लाख किलो भन्दा बढ़ी तयारी चिया मौजूदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन दुई साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नाउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
4: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा

0: केन्द्र र वडा नम्बर एक असार दश गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबोधन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
1: 24353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
5: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौ शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। राष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरिद प्रक्रियाको सबलीकरण राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एज्ञे बन्जारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा पहिले पक्राउ पछि कसूर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
4: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन सञ्चालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु कच्चा पदार्थको उचित प्रवर्धन गर्नु स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़यो बागमतीको स्थायी प्रशासनिक संरचना

0: निर्माणको काम, निर्माण स्थलमा रूख छपान शुरू, 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पुष्पराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17मा निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन, प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण, सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19औं नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन, सामाजिक सुरक्षा, आधुनिक शहरी सेवा, वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देशबीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी मुद्दाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्ध विराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज जल मार्ग पुनः सञ्चालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
0: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डस फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा चारपटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
1: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा, समस्या समाधानको उपाय र चुनौतीको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1
2: भर्ना सुरु जेठ 3
3: कक्षा सञ्चालन जेठ 25
2: पठन पाठन समय बिहान 6 10:30 सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
4: 6 र पुनः प्रसारण राति 8 CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आवाज।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा। इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने, पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
8: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहे।
1: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ, होइन? उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
8: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
1: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
8: होइन, त्यो त देखाउँछ। स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
9: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
8: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर जुन अफिसमा काम गरेका छन् त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
9: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
8: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी,
0: रासपामा मौलाउँदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा,
9: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता,
0: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार,
9: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकुटीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढ़िरहनु भएको छ। पत्रिकामा लेखिएको छ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ, र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर, जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नि हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
9: हौस् प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाई, जानकी गाउँपालिकाको अमरावतीमा देउडा तथा विविध सांस्कृतिक कार्यक्रम, टीकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने, भवन निर्माण आचार संहिता सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम टीकापुरमा शुरू र कक्षा 10 को पूरक परीक्षा आजदेखि सञ्चालन हुँदै। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। हिजो टीकापुरमा आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावले नगरपालिकामा रहेका 4,751 बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको जानकारी दिनुभयो। थप खबर छपिलाल चौधरीबाट।
1: नगरपालिका क्षेत्रमा जन्मेदेखि 15 महिनासम्मका बालबालिकाले पूर्ण खोप लगाए नलगाएको खोजी गर्दा 26 जना बालबालिका छुटेको पाइएको र सबैलाई खोप दिएपछि पूर्ण खोप पालिका सुनिश्चित गरिएको रावलले बताउनुभयो। खोप पाएपछि 2083 जेठ 12 गते टीकापुरले निर्णय गरेको र जेठ 26 गते जिल्ला खोप समन्वय समितिले गरेको निर्णय अनुसार नगरपालिका घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईले 13 वटा रोग विरूद्ध 9 वटा खोप लगाइँदै आएकोमा सबै बालबालिकाले सबै खोप पाएपछि पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको बताउनुभयो। चापागाईले नेपालमा खोपहरूको प्रभावकारिताका कारण केही रोगहरू उन्मूलन भइसकेको, केही निवारणको चरणमा रहेको र केही रोगहरू नियन्त्रण हुँदै मानिसको औषध आयु पनि बढ़िरहेको बताउनुभयो।
2: 34 सालमा विपर उन्मूलन भएपछि खोप सेवाको शुरूआत भएको हो। त्यसपछि त्योभन्दा अगाडि हाम्रो औषध आयु एकदम कम थियो, 35 देखि 45 वर्षको हाराहारीमा अलिक पुरानो मान्छे हुनुहुन्न, अलिक पुरानो व्यक्तिहरूलाई थाहा हुन्छ, धेरै बच्चाहरू कहिले दादुराले मरेको छन्, कहिले झाडा पखालाले मरेको छन्, कहिले क्षयरोगले विभिन्न रोगहरूले सताएको हुन्छ। अब यो रोगहरूले नसताउनको लागि 13 वटा रोग विरूद्ध 9 वटा खोप लगाइसकेपछि केही रोगहरू उन्मूलन पनि भएको छन्, कोही उन्मूलनको चरणमा छ, केही रोगहरू निवारण भएको छन् भने केही रोगहरू नियन्त्रण, यो रोगहरू नियन्त्रण गर्नको लागि हामीले यो खोप सेवा प्रदान गर्दै आएका छौं।
1: टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी, वडा नम्बर 7 का वडाध्यक्ष यज्ञ प्रसाद नेउपाने, वडा नम्बर 8 का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले पूर्ण खोप सुनिश्चित गर्न टीकापुर नगरपालिकाका स्वास्थ्य कर्मी र स्वयंसेविकाको कामको प्रशंसा गर्दै आगामी बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र यातायातमा वृद्धि गर्न पहल गर्ने आश्वासन दिनुभएको छ।
2: म स्वास्थ्य शाखालाई र हजुरहरूलाई हामीले टीकापुर नगरपालिकाको तर्फबाट कति अझै सेवा सुविधामा वृद्धि गर्न सकिन्छ त्यसको लागि म अथाह प्रयास गर्दछु र हजुरहरूले यो समाजलाई दिएको योगदान प्रति पनि म एकदम नमन हृदयदेखि नमन गर्न चाहन्छु।
1: यसअघि महिला स्वास्थ्य स्वयंसेविका रुक्मिणी शर्माले स्वयंसेविकाहरूले स्वास्थ्यको क्षेत्रमा काम गर्दा सेवा सुविधा नपुगेको, आफूले स्वास्थ्यमा काम गर्दा खाजा खर्च 400 पाउँदा आफ्नो घरमा अरूलाई काम लगाएर आउँदा काम गर्नेलाई 700 ज्याला दिइरहनु परेको बताउनुभयो।
3: हामीलाई 35-40 वर्ष नै 13 क्षेत्रमा
1: पुनखोप सुनिश्चितता कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान गरेका स्वास्थ्य कर्मीहरू ओडाका महिला स्वास्थ्य स्वयंसेविका संयोजकहरूलाई सम्मान गरिएको छ। यसै गरी 40 वर्ष स्वास्थ्य सेवामा काम गरेर सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाई गरिएको छ। कार्यक्रममा स्वयंसेविका अम्बिका कोइरालाले खोपको सफलतामा महिला स्वयंसेविकाको योगदानको चर्चा गर्दै गीत प्रस्तुत गर्नुभएको थियो।

0: टीकापुर नगरपालिकाका नगरका सबै बालबालिकालाई खोप लगाएर 2074 सालदेखि पूर्ण खोप पालिका घोषणा हुँदै आएको छ।
1: जानकी गाउँपालिका वार्ड नम्बर 9 को अमरावती देउडा तथा विविध सांस्कृतिक कार्यक्रम भएको छ। समुदायमा लोप हुन लागेको संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा जानकी गाउँपालिका वार्ड नम्बर 9 भित्रका पञ्चीबाजा हुड्के नाच र सखिया नाच प्रस्तुत भएको छ।

0: कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले पछिल्लो समय समुदायमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू लोपुने अवस्था रहेको र त्यसको संरक्षण सम्वर्धन गर्ने उद्देश्यले कार्यक्रमका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
1: हामीले यो आठ बजारमा प्रत्येक महिनामा यस्तै यस्तै कार्यक्रमहरू गर्नुको निमित्त हामीले बनाएका थियौं। हामीले थुप्रै इच्छा र आकांक्षा भएर यो आठ बजारको उद्घाटन गरेका थियौं।
0: वडा सचिव आनन्द उपाध्यायले हराउँदै गएको लोककला संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो।
2: डोडा संस्कृति सुदूरपश्चिम तथा कर्णालीको क्षेत्रको मौलिक पहिचान सभ्यताको धरोहर हो। यसले हाम्रो भाषा कला संस्कार तथा सामाजिक एकतालाई संरक्षण र प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विदित छ। आधुनिकताको प्रभावसँग लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिरहेका छौं।
0: कार्यक्रममा महेन्द्र देवकोटा, दिपा साउन, नम्रता जैसी, दीपक रिमाल का देउडा खेलमा दर्शक रमाएका छन्। देउडा खेलमा संस्कृति संरक्षण गर्न सबैजना जुट्नुपर्ने, संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरा गीत मार्फत प्रस्तुत गरिएको छ।

0: कार्यक्रममा अमरावती सामुदायिक वनका अध्यक्ष जम्मान सिंह साउद, हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, समाजसेवी हर्कबहादुर रावल, कमल बहादुर साई लगायतले बोल्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पुराना संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरामा जोड़ दिएका छन्। कार्यक्रममा देउडा कलाकार महेन्द्र देवकोटा, दीपा साउन, नम्रता जैसी, दीपक रिमाललाई सम्मान पत्रले सम्मान गरिएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 को आयोजनामा सञ्चालन भएको कार्यक्रम सञ्चालन अनिल कुस्मीले गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला ठिकापुरी फिल्म।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एक्ला सुका हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी। म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
5: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम मुलायम सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
5: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
8: सासानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
8: कुलटमा लाग्ने,
9: छटपटी हुने,
8: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुरमा ऋग्वेद, पारायण, महायज्ञ तथा उपनिषद सप्ताह हुने भएको छ। मल्लिका विद्यापीठ गुरूकुल टिकापुरको आयोजनामा आउँदो कार्तिकमा सप्ताह हुनेछ। वेद र उपनिषदका मन्त्रहरूको आम नागरिकलाई जानकारी दिन सप्ताह गर्न लागेको गुरूकुलका आचार्य टिकाराम आर्यले बताउनुभयो।
10: हाम्रो समाजमा वेदको वास्तविक ज्ञानलाई जन जनसम्म पुर्याउनु र उपनिषदको जो ज्ञान छ, ऋषिहरूले जो ज्ञान दिएका छन्, त्यसलाई समेत मानिसहरूको हृदयमा स्थापित गरेर अध्यात्म प्रति मानिसलाई जागृत गराउनु र वातावरणलाई स्वच्छ बनाउनुको निमित्त ऋग्वेद पारायणमा आयोजित आयोजना गरिएको छ। यसमा हामी ऋग्वेदका मन्त्रहरूले 10,000 भन्दा बढी मन्त्रहरूले हवन गर्छौं, जसले गर्दा हवनबाट हुने मानिसलाई भौतिक र आध्यात्मिक दुवै किसिमको फाइदा यसबाट प्राप्त हुन्छ। र उपनिषदको जुन हामी प्रवचन गर्छौं, उपनिषदको प्रवचनबाट हामी भित्र रहेको जो आत्मशक्ति छ, आत्मशक्तिलाई जागृत गर्ने र अध्यात्मको जो वास्तविक स्वरूप छ त्यसलाई चाहिँ उजागर गर्ने काम यो कार्यक्रमबाट चाहिँ हुन्छ। र यसलाई श्रवण गरेर, यहाँ उपस्थित भएर, यसलाई जानेर तमाम मानिसहरू आफ्नो जीवनलाई अध्यात्मको मार्गमा चाहिँ डोर्याउन सक्नुहुनेछ। ऋग्वेद पारायण महायज्ञ, जो चाहिँ हाम्रो समाजमा अहिलेसम्म प्राय गरेर महिलाहरूलाई वेदपाठ गर्ने अधिकार पनि दिएको चाहिँ पाइँदैन, तर पनि हामी यहाँ गुरूकुलबाट स्नातिका बनेकी कन्याहरूबाट ऋग्वेदका मन्त्रहरूको पाठ गरेर उहाँहरूबाट चाहिँ चाहिँ हामी यज्ञ गर्छौँ, हवन गर्छौँ, र त्यसको साथसाथै वेदका मन्त्रहरूले भन्न खोजेको जो कुरा छ त्यो पनि हामी कन्याबाट अथवा स्नातिकाबाट जान्ने प्रयास गर्छौँ।
0: सप्ताहमा देशका विभिन्न भागबाट श्रद्धालु भक्त जनाउने भएकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि रतनराज तिमिल सेनाको संयोजकतामा 101 सदस्यीय आयोजक समिति गठन गरिएको छ। ऋग्देव पारायण, महायज्ञ तथा उपनिषद प्रत्याह वृहत लोक कल्याणका लागि गरिने कार्यक्रम भएकाले कार्यक्रम सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको संयोजक तिमिल सेनाले बताउनुभयो।
11: हामी सबैजना विभिन्न धार्मिक कार्यक्रममा गइरहेका छौँ, भएका पनि छौँ, सुनेका पनि छौँ। त्यहाँ कुनै पण्डितले पनि वेदको यो मन्त्रमा यो लेखेको छ, उपनिषदको यो मन्त्रमा यो लेखेको छ, दर्शनको चाहिँ यो मन्त्रमा यो लेखेको छ त्यसैले पनि भन्दैन। कुनै पनि चिजको महत्व यदि मान्छेले थाहा पाएन भने त्यतातिर चाहिँ लाग्दैन। पहिला त्यो चिजको चाहिँ महत्व बुझ्नु पऱ्यो, यो यज्ञको महत्व कति छ भन्ने कुरा वेदमा लेखेको छ भने चाहिँ उहाँहरू भन्नुहुन्छ। यो किन यो साँझ बिहान उहाँले चाहिँ सुहाय सुहाएर राख्नुभएको होला नि, यसको पनि त आशय होला। यसमा चाहिँ चर्चा भयो, वेदमाथि चर्चा भयो, उपनिषदमाथि चर्चा भएको खण्डमा हामी जुन चाहिँ ज्ञान प्राप्त गर्छौँ त्यसपछि पूर्व झापा बनाएर आएका थियौँ। उनीहरूले यहाँ चाहिँ के भन्थ्यो भने कस्तो ठाउँ रहेछ यो, हामी त्यति टाढाबाट आएको छौँ, यहाँको मान्छे यति राम्रो कुराहरू सुन्दै आउँदैन, मलाई कस्तो लाग्यो भनेपछि हामी टिकापुरवासी कस्तो रहेछौँ भने राम्रो कुरा सुन्दैन चाहन्छ, मलाई आफैलाई त्यहाँ त्यो महसुस भयो। त्यसैले हामी जे सबभर आफू उपस्थित हुने मलाई हाम्रा छरछिमेकीलाई पनि उपस्थित भएर सुने।
0: माहेकी तथा सप्ताह सञ्चालनका लागि न्यूनतम 3 लाख भन्दा बढ़ी खर्च लाग्ने देखिएको छ। यस्तो खर्च माहेकी सञ्चालन हुनु अगावै इच्छुक श्रद्धालुबाट संकलन गरिनेछ। माहेकी तथा सप्ताह सञ्चालनका लागि छलफल गर्न आइतबार बिहान भएको बेलाले वेद र उपनिषदलाई वाचनमा मात्रै सीमित नगरी त्यहाँ लेखिएको मन्त्रहरूको लगाउन सक्ने वेत्ताहरूबाट मन्त्रोच्चारण र प्रवचन गराइनुपर्ने धनञ्जय तिमिल सेनाको सुझाव छ।
12: जनमानसमा तपाईँले पाएको शिक्षाको पनि उपयोग गर्नु पर्यो, प्रचार प्रसार गर्नु पर्यो भन्ने रूपमा कोही ज्ञानहरू हामीलाई चाहिँ सहमत हुन्छन् सहयोग गर्छन् भन्ने त्यो पनि एउटा सुझाव मेरो तर्फमा गर्नु राम्रो, किनभने हामीहरू त छौँ तर त्यो नेपालीमा त्यसलाई मैले चाहिँ इन्फ्रा गरेको चाहिँ छैन, कसैले गरे होला नि, अहिले तुरन्त त्यो आयो ज्याकला फल मास्टर अफ नन अङ्ग्रेजीमा एउटा उखान छ क्या, हामीहरू भने त्यस्तै हो, एउटा विषयमा निष्णात पोख प्रख्यात पोख त भएर नभएका र टुङमुङमा चाहिँ सबै कुरामा सञ्चु प्रवेश गरेका।
0: टिकापुर नगरपालिकाको आयोजनामा भवन निर्माण आचार संहिता सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। टिकापुर नगरपालिकाका कार्यवाहक निमित्त प्रशासकीय अधिकृत लक्ष्मी ओडको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा भवन निर्माण मापदण्ड, भवन निर्माण संहिताको कार्यान्वयन सम्बन्धी निर्माण कर्मी, प्राविधिक कर्मचारी, कानून निर्माण गर्ने जनप्रतिनिधि, निर्माण संघर्षसितै जोडिने ठेकेदार कर्दनीहरूले पनि भूकम्प प्रतिरोधात्मक निर्माणको महत्वका बारेमा र यसको पालना नगर्दा यसले विपत्तिका बेला पुर्याउने संकटको अवस्था र भवन निर्माण संहिताले भूकम्प प्रतिरोधी भवन निर्माण र विपत्त प्रतिरोधी निर्माण सम्बन्धी के विषयमा बोलेको छ भन्ने सम्बन्धी जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपद पछिको पुननिर्माण र पुनर्लाभ शाखामा कार्यरत स्ट्रक्चरल इन्जिनियर रविन चौलागाईले जानकारी दिनुभयो।
13: भवन निर्माण सर्वे पालन गर्ने गराउने, पालन गर्ने गराउने भनेपछि आफूले पनि गर्नुपर्ने हो, पालिकाको भवन अथवा आफ्ना पूर्वाधार विकासमा गरिने डिजाइन अथवा अरूले चाहिँ गर्ने डिजाइन छ त्यसलाई पास गर्दै गर्दाखेरि हामीले गर्नुपर्ने अनुगमन, त्यो पनि यो उपशाखाको चाहिँ जिम्मेवारी रह्यो। स्थानीय तहको प्रचलित कानून नेपाल सरकारले तोकेको मापदण्ड विपरीत नहुने रह्यो, मापदण्ड विपरीत भयो भने त्यसको चाहिँ जोखिम के हुन्छ, त्यसले चाहिँ कस्ता खालका दण्ड जरिमाना चाहिँ भोग्नुपर्ने हुन्छ र त्यस्ता घटना भोलि नदिन गर्नुपर्ने काम चाहिँ के हो त्यो हेरेर सबैले निर्माण गरेको वा गरिरहेको भवनको सम्बन्धमा योगदान गर्छ। भनेको नगरपालिकाको इन्जिनियरले नियमअनुसार त 2 पटक 3 पटक हजुरहरूको घरमा बन्दै गर्दा पुगे पुग्यो, तर उनले बन्दै गरेको घरमा जतिपटक पनि आएर चेकदान गर्न पाउने अधिकार पनि हामीलाई यो शाखाका कर्मचारीहरू इन्जिनियर सर म्याडमहरूले रहेको कुरामा अब हाम्रो नेक्स्ट तयारी चाहिँ इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम, जस्तो हामीले नक्सापास गर्नलाई धाइ राख्नुपर्ने भन्दा पनि त्यसको डिजिटल चाहिँ सिस्टममा हामीले त्यसलाई चाहिँ प्रविष्ट गर्ने भवन बनाउने विषय भनेको नगरपालिका घरकर्मी, निर्माण कर्मी, सामान बेच्ने हार्डवेयर पक्षले र त्यो घर बनाउँदै गर्दाखेरि त्यो घरको सेरोफेरो परिसर वरिपरि रहेका अरू त्यहाँ पहिला घर बनाएर बसेका छरछिमेकी यी धेरै चिजहरू चाहिँ जोडिएका हुन्छ।
0: कार्यक्रममा नगरपालिकाले यसलाई कार्यान्वयन गर्दै गर्दा नगरपालिकाको पूर्व तयारी, यसले जनसमुदायमा पुर्याउनु पर्ने छिटो सरिदो सेवा, सुन्दर समुदायमा विपद प्रतिरोधी समुदाय निर्माणका लागि भवन निर्माण संहिताको भूमिकाबारे प्रश्न पार्नु भएको थियो।
13: परिमार्जनको लागि जिम्मेवारी पनि रहन्छ, भनेको जो चाहिँ जुन सेन्टरमा जुन भवन विभाग अथवा शहरी विकास मन्त्रालय छन् तिनीहरूलाई पनि हाम्रो त्यो फिल्डको आवाज पुर्याउने काम पनि हामीले, किनभने हाम्रो आवश्यकतालाई सुरक्षित र हाम्रो आवश्यकतालाई पूर्ति गर्नलाई हाम्रो कुरा त्यहाँ कसले राखेको छ, किनभने ठुलो तहमा बसेर नीति निर्माण गर्ने ठाउँमा इलेक्ट्रेडिटहरू त हाम्रो हुनुहुन्छ राखिदिनु हुन्छ, तर वास्तविक फिल्डको समस्यालाई चाहिँ सदनसम्म पुर्याउने जिम्मेवारी पनि नगरपालिकाबाटै सुरु हो।
0: कार्यक्रममा नगरपालिकामा दर्ता भएका कन्सल्टेन्सी सेवा प्रदायक प्राविधिकहरूलाई भवन निर्माण संहिता भवन निर्माण शाखाले गर्ने काम र एउटा जनसमुदायमा दिनुपर्ने सेवामा भवन कार्यान्वयनका बारेमा अन्तर्क्रिया कार्यक्रम हुने पनि चौलागाईले बताउनुभयो। पिपल चौतारी टोल विकास संस्था ठिकापुरेक ब्लक नम्बर 15 साधारण सभा भएको छ। संस्थाका अध्यक्ष लक्ष्मी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर 1 वडा अध्यक्ष मोहन विक प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नगरपालिकाका कर्मचारी अमृता रावल, टोल वडा सञ्जालका अध्यक्ष पूर्ण प्रसाद रेग्मी, छिमेकी टोलका अध्यक्ष सुला रावल खत्री, उषा कडायत, शेरबहादुर विष्ट लगायतले बोल्नु भएको थियो। साधारण सभाले लक्ष्मी खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। संस्थाका उपाध्यक्ष दीपक बोगटी, सचिवमा पवन रावल थापा, कोषा अध्यक्ष ममता आचार्य, सहसचिवमा चन्द्र बहादुर बोहरा चयन हुनुभएको छ। बिम्बहादुर शाहको संयोजकत्वमा 9 सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ। कार्यक्रममा स्वागत बिम्बहादुर शाहले गर्नुभएको थियो भने सचिव पवन रावलले सञ्चालन गर्नुभएको थियो। टिकापुर नगरपालिका वार्ड नम्बर 2 स्थित शक्तिदेवी आधारभूत विद्यालयमा मायाराम चौधरीको अध्यक्षतामा शिक्षक विभाग संगठन भएको छ। सदस्यहरूमा लक्ष्मी डगौरा, प्रतिभा चौधरी, निर्मला चौधरी, लक्ष्मी थारू, प्रमिला चौधरी, माया चौधरी लगायत चयन हुनुभएको छ भने शान्ति कुमारी चौधरीलाई विद्यालय प्रतिनिधिका रूपमा छनौट गरिएको छ। कार्यक्रममा सत्कार बुक्स एन्ड स्टेशनरीका सञ्चालक वीरेन्द्र रावलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको थियो भने टिकापुर नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष मोहन विक विशिष्ट अतिथि रहनु भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद कक्षा 10 पूरक परीक्षा आजदेखि सञ्चालन गरिरहेको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको केन्द्राध्यक्षहरूले जानकारी दिएका छन्। टिकापुर नगरपालिका अन्तर्गत कर्णाली महावी र वीरेन्द्र विद्या मन्दिरमा महावी टिकापुर गरी 2 परीक्षा केन्द्र तोकिएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको कर्णाली महावी टिकापुरका केन्द्राध्यक्ष धर्मराज शर्माले बताउनुभयो।
14: 2082 सालको एसी ग्रेजुएट परीक्षाका लागि शिक्षा विकास समन्वय इकाइले तोकेका विद्यालयहरू जुन कर्णाली महावी केन्द्रमा पठाएका छन्, यो विषयगत रूपमा कुनै दिन बढी कुनै दिन कम, समग्रमा 530 भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने आँकडा दिएको छ। हामीले दैनिक रूपमा फरक फरक दिनमा फरक फरक संख्या हुने भएकोले त्यो सम्पूर्ण तयारीहरू गरिसकेका छौँ र परीक्षाको पूर्व तयारी गरेर परीक्षा सञ्चालनको प्रक्रियामा अगाडि बढेका छौँ। कुनै प्रकारको डर त्रास नमानिकन आफ्नै विद्यालय सम्झेर आउने, परीक्षा मैत्री वातावरणमा परीक्षा दिएर ती भाइ बहिनीहरूको आगामी ग्रेड बी परीक्षाको सफलताको शुभकामना दिन्छु।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
16: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
15: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
16: महिनाको महिनावारी गडबडीको समस्या,
15: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
16: पेट सम्बन्धी सम्पूर्ण समस्या,
15: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
16: ईसीजी सेवा,
15: डिजिटल एक्सरे सेवा
16: र प्रयोगशाला ल्याब सेवा।
15: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: का पिए रही था, कभी पेंसिल ले रही था, कब्बू झोले फटाका आज इठा का कना हो बाबा के ओस्ट बाटिन गतिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बर बर रहत
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुंगी
1: लिया लिया मैं अब भी जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
10: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर कैलालीको गोदावरी नगरपालिका चार गाई बाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू गरेको छ। शनिबार भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो। घटनाबारे अनुसन्धान अगाडि बढ़ाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका केही कर्मचारीलाई नियन्त्रणमा लिएर बयान लिएको जनाइएको छ। विद्यालयमा पढ्ने बालबालिका विद्यालय छोड्ने डराउँदैछ। आजको जनावदमा हामीले बालबालिकाले किन बीचैमा विद्यालय छोडिरहेका छन् भनेर केही नागरिकलाई सोधेका छौं।
11: मेरो नाम चाहिँ ओम सापकोटा गौरीङ्गा नगरपालिका वडा नम्बर 11 सरकारी विद्यालयमा भन्दा बोर्डिङ विद्यालयमा भर्ना बढी भइरहेको छ होइन अनि गुणस्तरीय शिक्षा नभएर हो कि सरकारी स्कुलमा अर्को सवाल लियो रहेको छ। बढी भनेको यो अहिले विद्यालय छोड्ने बालबालिकाहरू भन्दा यो कुलतमा लागेर जस्तो लाग्छ। अहिले पाँच क्लास आठ क्लासमा दस क्लासमा पढ्ने विद्यार्थीहरूले पनि जाँड रक्सी खाँदै अनि गाँजा चरेसहरू खाँदै अब जस्तै तिनीहरूको अड्डा अड्डा ठाउँ ठाउँमा अड्डा बनाएर बसेका हुन्छन् होइन त्यस्तो नियन्त्रण गर्न सकियो भने चाहिँ अझ बढी सुधार आउँछ जस्तो लाग्छ।
12: कृष्णमा चौधरी घरचाई गौरीगङ्गा नगरपालिका 10 बाल बालिकाहरू विद्यालय छोड्नुको मुख्य कारण एउटा बाल विवाह र लागू दुर्व्यसनी हो।
13: आदि चौधरी बाल विवाहको मुख्य कारण चाहिँ कसैको मम्मी छैन भने बाबा अन्य कमाउन गएको भने घर छोरा छोरी छन् भने त्यस्तो मतलब बिग्रेर पढाइ छोड्छन् साथी कलैनामा लागेर पढाइ छोड्छन्।
14: विनिता महत घर गौरीगङ्गा वार्ड नम्बर 10 त्यो बाल बालिकाहरू विद्यालय किन छोड्छन् भन्ने समस्या छप छप्दै देखिएकै छ। हामीले प्रत्यक्ष देखेका छौँ। एउटा छ देखासेखी है एउटा साथीको मोबाइल छ एकदमै विकृति अनि त्यो मोबाइल किन्नको लागि पनि मान्छे बाहिर इन्डिया कमाउन जाने विद्यालय छोडिदिने साथीको छ भनेर है अनि अर्को कुरा छ बाल विवाह सानैमा बिहे गर्ने अब श्रीमती पाल्न पर्यो त्यही माथि अब बाल बच्चा भयो भने त झनै गाह्रो भयो विदेश कमाउन जानै पर्यो विद्यालय छोड्ने आर्थिकको कुरा छ। अर्को कुरा छ धेरै ठाउँमा शिक्षा शिक्षाजना कमी कमजोरी अझै पनि छन् जस्तो लाग्छ मलाई यो संरक्षणका कुराहरू आमा बुवा बाहिर जाने छोराछोरीलाई घरमा छोड्ने अनि त्यो संरक्षणै कोही नभयो भने बच्चाहरू लथालिङ्ग हुने त्यो छ। एउटा गरिबी पनि एकदमै समस्या छ।
15: म नाम तीर्थराज चौधरी घर चाहिँ गौरीगङ्गा 10 हिस्सा छु। बालबालिकाहरू विद्यालय छोड्नुको एउटा मैले देखेको प्रमुख कारण अभिभावक सचेत नभएर हो। राजनीति आफ्नो ठाउँमा गर्छन् बच्चाहरूलाई समय दिँदैनन् उनकै बच्चाहरू पढाइ छोड्याउँ कर्मचारी हुन्छन् आफ्नो ठाउँमा जान्छन् कसैले भनिदियो तेरो के खास छ भनेर जवाब पाइन्छ त्यस्ता बालबालिकाहरू पनि छोडेका छन्। र अर्को कुरा लहै लहैमा त्यो गरिबी त छँदैछ, त्यो आफ्नो ठाउँमा छ, तपाईँ हामीले गरेर हुन सक्ने ठाउँ पनि छैन। र मेन कुरा, जबसम्म अभिभावक सचेत हुँदैन तबसम्म यो विद्यालय छोड्ने बालबालिकाहरू बढ्दै जान्छन् र राजनीति गर्नेहरू पनि ठुल्ठुला नारा लगाउँछन् तर आफ्नै बच्चाहरू बिग्रेको थाहा पाउँदैनन्।
10: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा। सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाई। जानकी गाउँपालिकाको अमरावतीमा देउडा तथा विविध सांस्कृतिक कार्यक्रम। टिकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने। भवन निर्माण आचार संहिता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम। कक्षा दशको पूरक परीक्षा आजदेखि सञ्चालन हुँदै 9 बजे थारूबासम्म खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
16: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
17: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी
18: सन्देश। काका छोरी फुलटिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
19: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
18: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
19: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
18: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्ट बाहिर आऊ त।
16: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
21: ए रुक रुक रुक,
22: के भयो, किन कराएको यस्तो?
21: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
23: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
22: हो र।
21: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
22: ओहो,
24: आजै यो सुपर भ्यालू प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
25: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमंत स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चौक लग आपन भवन से सेवा देती रहल सक्कू बेरमहेन जानकारी कराई। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरमहे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जाना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: कोई सबै पेपर अरूको सकिया हो
2: सकियो
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरी आयौ
1: कोही बैंकमी
2: बैंकमी
1: ता
2: केही अद्दु पड्यो भ
1: त्यो त अद्दु पर्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ दे आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
2: सतर्क रहौ ठगी बठेई बचौ।
3: सिद्धार्थ बैंक पठेई जनहितमै जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
5: ए बा आइ गई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमै त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
5: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा। सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-597-0217 मी सम्पर्क हर्या।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिबारे जानकी गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 3 मा भएको सार्वजनिक सुनवाई सम्बन्धीको जानकारी सहकारी शाखा प्रमुख सन्दीप साउटसँग गरिएको कुराकानी, जनआवाज र साताको गतिविधि प्रस्तुत गर्नेछौ। जानकी गाउँपालिका ओडा नम्बर 3 ले आर्थिक वर्ष 2082-83 दिएको सेवा, सञ्चालन गरेका कार्यक्रम र आयोजनाका बारेमा सार्वजनिक सुनवाई गरेको छ। कार्यक्रममा ओडा कार्यालय आधारभूत स्वास्थ्य लायकपुरले दिएको सेवाहरूको विवरण सार्वजनिक गरिएको छ। सुनवाई कार्यक्रममा ओडावासीले सुझाव सल्लाह दिएका छन्। थप खबर रत्नापुन मगरबाट।
1: जानकी गाउँपालिका ओडा नम्बर 3 को आर्थिक वर्ष 2082-83 को सेवा प्रभाव आयोजना र कार्यक्रमको सार्वजनिक सुनवाई भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा यस वर्ष 30 लाख रूपियाँका आयोजना र कार्यक्रम कार्यान्वयन भएका र जेठ 22 गतेसम्म 13,64,000 रूपियाँ राजस्व उठेको जानकारी दिइएको छ। ओडामा 593 जना सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराइरहेका 2,000 भन्दा बढ़ी सिफारिशहरू गरिएको जानकारी दिइयो। वडा सचिव श्याम किशोर चौधरीले ओडाका 21 योजना रहेकोमा 3 निर्माण सम्पन्न हुने चरणमा रहेका 18 योजना सम्पन्न भएका जानकारी दिनुभयो।
2: पूर्वधार विकास तर्फको चाहिँ 1 नम्बरमा लाइकपुर भारमले समाजको घरदेखि शङ्करनाथको घरसम्मको सड़क कालो पत्रे, यो चाहिँ हाम्रो 10 लाखको बजेट रहेको छ र यो चाहिँ अहिले निर्माणाधीन रहेको छ। त्यसै गरी 2 नम्बरमा बालमुक्ति आधारभूत विद्यालय परिसरमा कायतार घेरबार छ, यो चाहिँ 1,50,000 रहेको छ, यो चाहिँ सम्पन्न भइसकेको छ। त्यसै गरी आर्थिक विकास तर्फको चाहिँ बहुमूल्य बोधिचित्त बिरुवा वितरण कार्यक्रम यो 90% अनुदानमा यसको चाहिँ बजेट 1 लाख रहेको छ, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी ड्राइभिङ तालिम कार्यक्रम 1,50,000 यो पनि सम्पन्न भइसकेको छ र आकस्मिक बाली संरक्षण कार्यक्रम यो कृषितर्फको यो पनि 50,000 बजेट हो, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी सामाजिक विकास तर्फको बर्गर र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण कार्यक्रम यसको बजेट रहेको छ 2,95,000, यो पनि कार्यक्रम सम्पन्न भइसकेको छ। त्यसै गरी बालमैत्री स्थानीय शासन अवधारणा नीतिगत कार्यान्वयन तथा घोषणा सम्बन्धी कार्यक्रम यसको चाहिँ बजेट 3 लाख रहेको छ, यो चाहिँ प्रक्रियामै रहेको छ यो चाहिँ। त्यसै गरी वडा स्तरीय खेलकुद कार्यक्रम बजेट 50,000 यो सम्पन्न भइसकेको छ। अनि अर्को तर्फहरूमा भौतिक सामग्री व्यवस्थापन बजेट 50,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ होली पुतला कार्यक्रम बजेट 50,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी अति गरिब तथा टुरा बालबालिकाहरूलाई शैक्षिक पोसाक वितरण कार्यक्रमको बजेट पनि 50,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि तथ्याङ्क संकलन तथा तयारी कार्यक्रम यसको बजेट 25,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी मुक्ति दिवस कार्यक्रम 25,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम यसको बजेट 25,000 यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ सक्रिय चिरे बजहर सांस्कृतिक सामग्री वितरण कार्यक्रम यसको बजेट 70,000 यो चाहिँ हाम्रो यो पनि प्रक्रियामै रहेको छ, सम्पन्न प्रक्रियामा रहेको छ। त्यसै गरी चाहिँ हाम्रो वातावरण तथा विपद व्यवस्थापन तर्फको उज्यालो वडा कार्यक्रम अन्तर्गत यो 3 लाख यसमा चाहिँ बजेट रहेको थियो, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ सड़क बत्ती मर्मत कार्यक्रम यसमा चाहिँ 80,000 बजेट रहेको छ, यो पनि सम्पन्न भइसकेको छ। र संस्थागत विकास सेवा प्रभाव र सुशासन तर्फ सार्वजनिक सूचना तथा सन्देश प्रसारण बजेट 30,000 यो पनि सम्पन्न भइसकेको छ। र वडा स्तरीय विभिन्न समितिहरूको बैठक व्यवस्थापन त्यो चाहिँ बजेट 50,000 यो पनि सम्पन्न भइसकेको छ। र आधारभूत स्वास्थ्य केन्द्र लाइकपुरको विभिन्न बैठकका लागि खर्च व्यवस्थापन बजेट 25,000 यो पनि हाम्रो सम्पन्न भइसकेको अवस्था छ। र अर्को अन्तिममा छ सार्वजनिक सुनवाई कार्यक्रम, यो चाहिँ 25,000 बजेट यो चाहिँ हाम्रो अहिले सञ्चालनरत अवस्थामा छ भनौँ। त्यसै गरी चाहिँ हाम्रो यो राष्ट्रिय रोजगार कार्यक्रमबाट सञ्चालन भएको आयोजना चाहिँ हाम्रो यो आर्थिक वर्षमा एउटा मात्र रहेको थियो। जनकल्याण आधारभूत विद्यालय जानेको दिन लाइकपुरको भवन निर्माण बिड अन नेपालसँगको यो लागत साझेदारीमा यो पनि सम्पन्न भइसकेको छ।
1: आधारभूत स्वास्थ्य केन्द्र लाइकपुरका प्रमुख जनस्वास्थ्य निरीक्षक विनोद कठाइतले करिब 11 महिनाको अवधिमा 3,576 जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी गराउनुभयो।
3: हाम्रो स्वास्थ्य संस्थाबाट चाहिँ जम्मा चाहिँ यो आर्थिक वर्षमा चाहिँ साउनदेखि चाहिँ वैशाखसम्म चाहिँ 3,576 जना चाहिँ सेवाग्राहीले सेवा प्रदान गरेको छ। हामीले त्यस्तै खोप सेवा चाहिँ लिएको जम्मा चाहिँ 407 जना बालबालिकाहरू छ। पूर्ण खोप प्राप्त गरेको 27 जना बालबालिका छ साउनदेखि यो 50 सम्मको विवरण हो यो। त्यस्तै गरी चाहिँ वृद्धि अनुमान गरेको अथवा पोषण सेवा लिएको 722 जना बालबालिका मध्ये 8 जना चाहिँ कडा शिक्षक उपक्षण भेटेको छ भने 30 जना मध्यम शिक्षक उपक्षण भेटेको छ। यी बालबालिकालाई चाहिँ हामीले सेवामा चाहिँ राखेर उपचार गरिरहेका छौँ, कतिपय चाहिँ सन्तुष्ट पनि भइरहेका छन्। त्यस्तै गरी चाहिँ हाम्रो 8 पटक चाहिँ गर्भ जाँच गर्ने 19 जना चाहिँ महिलाहरू हुनुहुन्छ, जुन चाहिँ हाम्रो प्रोटोकल अनुसार हुनुपर्ने संख्या चाहिँ पुग्नु छैन। विस्तारित अहिले परिवर्तन गरेकोले पनि प्रश्नले यो चाहिँ हामीले सेवा लिइरहेका छौँ। त्यस्तै पर्यानियोजन सेवाहरूमा चाहिँ जम्मा 230 जनाले चाहिँ सेवा लिइरहेका छन् अहिलेसम्म लिएको छ। त्यस्तै मलेरियाको केसहरूमा चाहिँ हाम्रो ल्याब छैन, तथापि हामीले चाहिँ आरटिजी किटबाट चाहिँ परीक्षण गरेको छौँ, जसमा चाहिँ 55 जना चाहिँ सेवा गरेलाई चाहिँ शङ्कास्पद बिरामीलाई चाहिँ हामीले परीक्षण गरेको छौँ, जसमा कुनै पनि पोजिटिभ देखिएको छैन। र क्षयरोगको बिरामी चाहिँ 8 जना छ, उनीहरू चाहिँ सेवा पाइरहेको छ हाम्रो संस्थाबाट। त्यस्तै गरी चाहिँ यो मधुमेहको बिरामीहरू चाहिँ जम्मा 11 जना बिरामीहरू हाम्रो स्वास्थ्य संस्थामा उपचाररत हुनुहुन्छ। त्यस्तै नयाँ र पुरानो जम्मा गरेर रक्तचापको बिरामीहरू चाहिँ उच्च रक्तचापको 71 जनाले चाहिँ सेवा लिइराख्नु भएको छ। त्यस्तै सुत्केरी घरबेट जाँच चाहिँ 2 पटक चाहिँ 43 जनाले चाहिँ सेवा लिनु भएको छ भने सुत्केरी घरबेट जाँच चाहिँ 4 पटक चाहिँ 45 जनाले सेवा लिनु भएको छ।
1: सुनवाईका सहजकर्ता सामुदायिक रेडियो टीकापुरका स्टेशन म्यानेजरले प्रस्तुत गरेको सेवाग्राहीको बहिगमन अभिमत प्रतिवेदनमा ओडाको सेवाप्रति सेवाग्राही सन्तुष्ट भए पनि विकासका क्षेत्रमा ओडाको अत्यावश्यक ठाउँमा माग गर्दा पनि काम नहुने भएको, काम गुणस्तर नहुने जस्ता समस्या सेवाग्राहीले व्यक्त गरेका छन्।
4: धेरै नपढेको महिलालाई सिपमूलक कार्यक्रम दिएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको छ। बाल बालिकाको निम्ति लागु पदार्थ सेवन सम्बन्धीका जनचेतनामूलक कार्यक्रम समुदायमा ल्याउनु पर्यो। ओडा कार्यालयभित्र गाई बस्ती नआउनलाई तारबार लगाएको भए राम्रो हुन्थ्यो। रोडको बीचोबीच बाटो सफा गर्नुपर्ने, रोडभन्दा भित्रका घरमा बाटो पाउनुपर्ने, दुवान क्षेत्रमा रहेका घरहरूलाई आर्थिक सहयोग गर्नु पर्यो। ओडा कार्यालय बाहिर फोहोर पाल्ने डस्टबिनको सुविधा हुनु पर्यो। अझै केही गरिब विपन्न परिवारलाई ओडाबाट बाख्रा पालन, कुखुरा पालन जस्ता व्यवसायमा सहयोग भएको भए राम्रो हुन्थ्यो। सुकुम्बासीलाई जग्गाको नामाकरण गरिदिनुपर्ने भन्नुभएको छ। मुक्त कमैयाबाट पढाइको लागि आर्थिक सहयोग भएको भए हुन्थ्यो लाई होला। ओडा कार्यालयमा सिधा पेटिकाको आवश्यकता पूरा गर्नुपर्ने, सब वाहनको व्यवस्था हुनुपर्ने, शिक्षाको क्षेत्र नजिकै लागु पदार्थ सेवन र बिक्री वितरण हुनबाट रोक्नु पर्यो भन्ने छ। कुनै ठाउँमा फेरि बिक्री वितरण भइरहेको भन्ने कुरा आएको छ। जंगलबाट आएको पानीलाई ढल निकास गर्नुपर्ने, ओडा कार्यालयमा कार्यालय शैली अनिवार्य रूपमा हुनुपर्ने, नम्बरी जग्गामा परेका बत्ती पोलहरू सायदतिर लगाइदिएको भए राम्रो हुन्थ्यो भन्नुभएको छ। पालिकामा चाहिने भन्दा बढी कर्मचारी राखिने भएको छ, समयमै नियन्त्रण गर्नुपर्ने भनेको छ। सबै जात जातिलाई समान व्यवहार गर्न आग्रह गरिएको छ। ओडा कार्यालय वरिपरि राम्रो फलफुलको बिरुवा लगाएको भए राम्रो हुन्थ्यो। ओडा कार्यालय अगाडिको पार्किङ सफा गरिदिएको भए राम्रो हुन्थ्यो। ओडा कार्यालय अगाडि पछाडि झारपात भएकोले त्यसलाई सफाईको व्यवस्था गर्नुपर्ने, बिजुलीको खम्बा पाउनुपर्ने, सुकुम्बासीलाई हटाउनुभन्दा पहिले उनीहरूको व्यवस्थापन गर्नुपर्ने, बत्तीको बिल बढ्यो भन्ने जस्ता थुप्रै सुझावहरू पनि आएका छन्। हामीले संक्षिप्तमा यहाँहरूको बीचमा 50 जना सेवा गराईबाट आएका कुराहरू यहाँहरूको बीचमा राखेका छौँ।
1: जगतपुर खानेपानी संस्थाका अध्यक्ष लक्ष्मण राज गिरीले कृषिमा बजेट नभएको, कृषकलाई बिउ बिजनको लागि पहल गर्नुपर्ने, ओडा कार्यालयको पछाडिको बाटो ग्राभेल हुनुपर्ने, सड़क बत्तीको समस्याको बारेमा ओडामा जानकारी गराए पनि सुनवाई नभएको बताउँदै खानेपानीको काम ढिलाइ भइरहेको र समयमै सक्ने गरी काम हुने बताउनुभयो। पूर्व कार्यपालिका सदस्य समेश तमट्टाले भरत साउतको घरदेखि जितबहादुर चौधरीको घरसम्म निर्माण हुन लागेको सड़क मापदण्ड अनुसार 20 फिट सड़क हुनुपर्नेमा त्यसैभित्र नाला बनाउन समस्या हुने भएकोले यसमा ओडा सचेत हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता मणिराम देवकोटाले 4 वर्षसम्म ओडाको सार्वजनिक सुनवाई नभएको, ओडाको कार्यक्रमको बारेमा जानकारी नभएको, पानी निकासको समस्याले वर्षातको समयमा डुबान हुने गरेको गुनासो गर्नुभएको थियो। नेकपा एमालेका नेता सूर्यप्रसाद रेग्मीले ज्येष्ठ नागरिकलाई बैंकबाट वृद्ध भत्ता वितरण गर्दा समस्या भएको, स्वास्थ्य संस्थामा ल्याबको समस्या भएको लगायतको समस्या राख्नु भएको थियो। कार्यक्रममा बरघर रामकृष्ण थारू, सुवर्णपुरकी पार्वती बुढा मगर, अमृता चौधरी, बालकृष्ण चौधरी, फूलरानी चौधरी लगायतले ओडाका समस्या राख्नु भएको थियो। नागरिकका प्रश्नहरूको वडा अध्यक्ष सुरेश चौधरी, सदस्य हरिलाल चौधरी, इन्द्रा सोप, प्राविधिक निशु ओझा, वडा सचिव श्याम किशोर चौधरीले जवाब दिनु भएको छ।
5: घटेको र त्यसलाई मर्मत गर्नुपर्ने मन हामीलाई पनि भएको हो र यो कुरा मैले पटक पटक पालिकामा पनि भने तर उताबाट सम्बोधन नभइसकेपछि बजेट चाहिँ लगभग सबै कार्यक्रमको सिद्धिसकेको छ र 2टा कार्यक्रम मात्रै बाँकी छन् र त्यसमा पनि ती कार्यक्रमहरू चाहिँ निर्माणित अर्थात् चालु रहेको अवस्था छ। त्यसैले त्यसलाई संशोधन गरेर त्यहाँ बजेटको तत्काल व्यवस्था गर्न सक्ने अवस्था नभए तापनि आउने उसमा चाहिँ हामीले बजेटै छुट्याएर गयो भने आफ्नो वडाभित्र पर्ने जुन बाटो छ त्यसलाई चाहिँ मर्मत गर्नुपर्छ भन्ने हामीले महसुस गरेका छौँ। त्यो ढुङ्गाना चोकको कुरामा चाहिँ प्रदेशबाट 25 लाख बजेट परिसकेपछि त्यो कार्यान्वयन गराउने खण्डमा कमसल काम भएको छ भन्ने गुनासाई चाहिँ मैले इन्जिनियरलाई पटक पटक भने कि गुनासो गर्दा पनि हाम्रो सुनवाई हामी पनि तपाईँ जस्तै गुनासो गरेको सुनवाई भन्ने कुरा हो। र यहाँहरू कुनै पनि सल्लाह सुझाव जिज्ञासाहरू छन् भने यसका सार्वजनिक सुनाई कुनै पर्दैन। हामीले जतिखेर आए पनि वडामा या मलाई जुन ठाउँमा पालिकामा या सचिवलाई जुन ठाउँमा भेटे पनि उहाँहरूबाट भन्न पनि सक्नुहुन्छ भन्ने मैले आग्रह गरे।
1: टिप्पणीकर्ता दिनेश कुमार थारूले संरचना बनाएर मात्र हुँदैन, संरक्षण आवश्यक बताउँदै नागरिक शिक्षा आवश्यक रहेको बताउनुभयो।
6: नागरिकहरूले पनि नागरिक सुरक्षाका कुराहरू, नागरिकले गर्नुपर्ने काम र कर्तव्य र अधिकारहरू पनि हामीले गर्नुपर्ने हुन्छ।
1: वडा अध्यक्ष सुरेश बहादुर चौधरीले सुनवाईमा आएको प्रश्नको जवाब दिँदै माग अनुसार योजनाहरू बनाउने गरेको, वडाबाट हुन नसक्ने योजना संघ प्रदेशमा माग गरेको, सार्वजनिक सुनवाईको कार्यक्रम हरेक वर्ष राख्दा पनि कहिले बजेट अभाव र कहिले गाउँपालिकाको हस्तक्षेपका कारण हुन नसकेको, आगामी दिनमा जनताको सल्लाह सुझाव अनुसार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
0: कार्यक्रममा अब पालो जनावाजको आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 3 का नागरिकलाई ओडाबाट पाएको सेवा कस्तो लागयो भनी सोधेका छौं।
7: मेरो नाम सूर्य प्रसाद भैजी। असुविधा हामीले ओडाबाट पाउनुपर्ने कुराहरूमा ओडामा जाँदा ठिकै किसिमको सेवा सुविधा पाएका छौँ। त्यही हो, ओडाबाट पाउनुपर्ने अरू विकासका क्रममा केही कमी कमजोरी छ, सुविधा चाहिँ ओडाबाट दिइने सेवा सुविधाहरू ठिकै छ।
8: मोर नाम शान्ति चौधरी हो, जानकी गाउँपालिका 3 सुवर्णपुर। बढ़िया लागल लागल।
9: मेरो नाम मटिराज देवकोटा, म नेपाली कांग्रेसको वडा सभापति। वडाको सेवा सुविधा ठिक छ, विकास निर्माणका कामहरू अलिकति समग्रमा हुनुपर्ने जस्तो नभएर अलिकति जहाँ आफ्नो पार्टीको रेगुलेटरले जहाँ जहाँ घुमाए त्यही हुने खालको भइरहेको छ, यो राम्रो छैन।
10: नमस्कार, मेरो नाम पार्वती बुढा, जानकी गाउँपालिका 3 सुवर्णपुरमा बस्छु। वडाबाट सेवा सुविधा त उसरी राम्रै नै पाइरहेको छ हामीहरूले, तर भएका पूर्वाधारहरू पनि बिग्रेको भत्केको ठाउँमा फेरि नबनाए जस्तो लाग्यो, मलाई बनाइदिनु पर्यो।
11: धनादेवी बुढा, म सुवर्णपुर 3 बस्छु। ओडा सुविधाहरू ठिकै छ, राम्रै छ, अहिलेसम्म सब जे छ त्यही राम्रै पाइरहेको छ हामीहरूले। सबभन्दा मनमा लागेको तालिम पाएपछि हामीहरू कहिले बोलाउनन् कि, कहिले तालिममा बोलाउन ड्राइभिङ आयो नि, ड्राइभिङमा हामीलाई पनि केहीलाई थाहा छैन, कसलाई थाहा थियो कसलाई थाहा छैन, तर यिनीहरूले आफ्नो मान्छे बोलाए कताबाट गरे थाहै भएन। सबैलाई सम्मान व्यवहार गर्नु पर्यो, केही तालिम आएपछि केही भएपछि हामीलाई पनि सम्पर्क गर्नु, हामी नजिकको यहाँनिरै पाइन्छ तालिम दिन्छन् होइन, हामी यहाँनिरै गर्छ, कहिल्यै पाएन हामीहरू तालिमहरू कहिल्यै जुन्नु, तर यिनीहरूले सबले व्यवस्था गरेर हामीहरूलाई पनि सबैजनालाई एकजुट गराएर तालिममा बोलाउनु पर्यो।
12: मेरो सिर्जना विश्वकर्मा, ठिकै छ, सबैलाई सम्मान खालको व्यवहार गर्नु पर्यो समस्या, अनि फेरि अब हाम्रो नजिकै इन्डो 4 हुन्छ, कसलाई भन्नु सकिन्न, ठिकै छ अहिलेसम्म त राम्रै लाग। म त इन्डिया बस्थेँ, मलाई त्यति थाहा पनि छैन घर आएको।
13: मेरो नाम चन्द्रा थापा मगर, राम्रै लागेको छ, ठिकै छ। यो जम्मै यो सब 4 छ के, हिन्दीको मान्छे सबै 4 बनाइदिन्छन्, भेडा ल्याएर बाँधिदिन्छन्। अब यहाँ स्वास्थ्य यहाँ खोप केन्द्र छ, सबै बैठक छेउ बस्छन्, धेरै 4 छ के, हिन्दीको मान्छेलाई पटक पटक भन्छौँ मान्दैनन्, ठिकै लाग्यो, राम्रो छ।
0: संघीयतापछि पालिकाभित्र कार्यक्षेत्र भएका सहकारीहरूको जिम्मेवारी स्थानीय तहले पाएको छ। पालिकाभित्र सञ्चालनमा रहेका सहकारीहरूलाई निगरानी गर्ने, निर्देशन दिने, तालिम दिने लगायतका कामहरू पालिकामा रहेको सहकारी शाखाले गर्दछ। जानकी गाउँपालिकाका सहकारीहरूको नियमन निगरानी कसरी भइरहेको छ, यसै विषयमा जानकी गाउँपालिकाको सहकारी शाखा प्रमुख सन्दीप साउटसँगको कुरा सुनौ।
14: जानकी गाउँपालिकामा अब सहकारी शाखा को बारेमा भन्नुपर्दा कुनै अब भनौँ न केही सहकारीहरूले चाहिँ उत्कृष्ट राम्रो एउटा चाहिँ जुन एउटा हाम्रो ग्रामीण क्षेत्रमा जुन गर्नुपर्ने काम सहकारीको मूल मर्मको सिद्धान्त बमोजिम उहाँले चाहिँ गरेका उदाहरणीय कामहरू छन्। जस्तै छिमेकी बचत तथा ऋण चाहिँ सहकारीले आफ्नै आफ्नै लगानीमा झोला उद्योग जस्ता कामहरू गरेको देखिन्छ। त्यस्तै उदाहरणहरू अन्य सहकारीले पनि कुनै कृषि सहकारीहरूले असल छिमेकी कृषि सहकारीले आफ्नै स्थानीय कृषक दाजुभाइहरूको उत्पादन गरेका मर मसलाहरूका कच्चा पदार्थहरू जस्तै लसुन लगायतका चिजहरूको चाहिँ उत्पादन गरेको छन् भने कुनै कुनै सहकारी अलि उहाँहरूको कार्य समिति उहाँहरूको चाहिँ व्यवस्थापकीय पक्ष र उहाँहरूको चाहिँ विभिन्न सहकारीलाई चाहिँ एउटा निश्चित बाटोमा जुन चाहिँ डोराउनु पर्ने विभिन्न समितिहरू छन् ती समितिहरू नै निष्क्रिय भएको कारणले गर्दा होला सहकारी केही सहकारी चाहिँ अहिलेको अवस्था चाहिँ दयनीय पनि देखिन्छ।
15: भनेपछि जानकी गाउँपालिकाभित्रका सहकारीहरू पनि विभिन्न प्रकृतिको रहेका छन्।
14: एकदम म्याडम, यहाँ पनि हाम्रो छ प्रकारका सहकारीहरू छन्। जस्तो ऋण तथा बचत भइहाल्यो, कृषिसँग सम्बन्धित सहकारी भइहाल्यो, त्यसै गरी अब ग्रामीण विद्युत सहकारी भयो, बहुद्देशीय सहकारी लगायतका सहकारीहरू हाम्रो जानकी गाउँपालिकामा रहेका छन्।
15: म अघिकै कुरामा फर्किन चाहन्छु। जस्तो यहाँले केही सहकारी चाहिँ एकदम सक्रिय रूपमा अगाडि बढेको, केही सहकारी चाहिँ अलिकति निष्क्रिय जस्तो भएको भन्ने कुरा पनि गर्नुभयो। खास सहकारीलाई राम्रो एक रूपता ल्याउनको लागि के गरिरहनु भएको छ यहाँहरूले?
14: त्यसको लागि हाम्रो जानकी गाउँपालिकाले सहकारीको लागि चाहिँ विभिन्न किसिमका तालिमहरूको पनि आयोजना गरेको छ। जस्तै उहाँहरूको व्यवस्थापकीय पक्षलाई को क्षमता अभिवृद्धि तालिम लगायत विभिन्न किसिमका सहकारीका अध्यक्षजीहरू व्यवस्थापकजीहरूसँग चाहिँ किसिमको बसेर छलफल गर्ने केही चाहिँ सुधारमूलक केही भनौँ न छलफल केही सरसल्लाह सुझाव राय कुनै राम्रो सहकारीले चाहिँ गरेको उदाहरणीय राम्रा काम चाहिँ कामहरू अन्य सहकारीहरूलाई सेयर गर्ने सुनाउने जस्ता कामहरू चाहिँ हामीले गर्दै गरेका छौँ।
15: यो चाहिँ निरन्तर भइराखेको छ।
14: बैठक चाहिँ हामीले यो आर्थिक वर्षबाट सुचारु गर्दै लिइरहेका छौँ र यसलाई हामीले आगामी आर्थिक वर्षमा पनि निरन्तर लिने भन्ने चाहिँ योजना छ। र योजना कार्यक्रम पनि हाम्रो अब हाम्रो स्रोत साधन हाम्रो पालिकाको स्रोत साधनले भ्याएसम्म सहकारीहरूको लागि चाहिँ हामीले चाहिँ केही न केही बजेटहरू कार्यक्रमहरू चाहिँ अवश्य छुटाउँदै आएका छन्।
15: पछिल्लो समय सहकारी चाहिँ प्राधिकरणमा आबद्ध हुनुपर्छ, कोपोमिम्समा आबद्ध हुनुपर्छ भन्ने कुरा छ, जानकीको हकमा चाहिँ के छ?
14: एकदम महत्वपूर्ण कुराको उत्थान गर्नुभयो। पक्कै पनि अहिले अब सहकारी मात्र नभई सम्पूर्ण सेक्टरहरू चाहिँ अहिले के छ भने एउटा अनलाइन प्रविधि युक्त भइरहेको अवस्था छ। त्यसै कारणले गर्दा हाम्रो माथिल्लो निकाय सहकारी विभाग राष्ट्रिय सहकारी प्राधिकरण जस्ता निकायहरूले पनि बेला बेला हामीलाई बेला बेलामा स्थानीय तहलाई नीति निर्देशन कोपमिक्सका कुराहरू भयो अनि चाहिँ अनलाइन प्रविष्टि गर्ने कुराहरूमा निर्देशन यसलाई चाहिँ बढी जोड दिइरहेको अवस्था छ। यो कुराहरूलाई हामीले चाहिँ हाम्रो सहकारी शाखाले हाम्रा गाउँपालिकामा भएका सम्पूर्ण सहकारीहरूलाई चाहिँ भन्दै पनि आइरहेछौँ र यो बैठकमा यो कुराहरू राख्दै पनि आएका छौँ र कतिपय सहकारीहरूले कोपोमिक्समा आफ्ना विवरणहरू प्रविष्ट गर्दै आएको अवस्था पनि छ भने कुनै कुनै सहकारीले चाहिँ वार्षिक रूपमा भए पनि यो कोपोमिक्समा चाहिँ आफ्नो वार्षिक प्रतिवेदनहरू चाहिँ प्रविष्ट गरेको अवस्था छ र कुनै कुनै सहकारीले चाहिँ यो कोपोमिक्सको कुराहरूलाई चाहिँ अनुसरण नगरेको पनि देखिन्छ। यसलाई चाहिँ हामीले जोड गर्दै आएका छौँ र यसलाई पक्कै पनि यो सहकारीले यदि सक्षम हुनको लागि यो प्रविधिमा यो चाहिँ कोपोमिक्स लगायतका राष्ट्रिय प्राधिकरण भनौँ न सूचीकृत हुने चाहिँ कुराहरू अनिवार्य नै गर्नुपर्ने अवस्था छ।
15: जस्तो कुनै कुनै सहकारीमा चाहिँ अनलाइन नभएको ढड्डामै काम भइरहेको पनि छ, त्यस्तो सहकारीको हकमा चाहिँ के गरिराख्नु भएको छ यहाँहरूले?
14: त्यस्तो सहकारीको हकमा अब हामीले चाहिँ त्यस्तो सहकारी चाहिँ अब एक दुईवटा चाहिँ देख्यो अस्ति अनुभवमा जाँदाखेरि उहाँहरूको उसमा अब यो भनौँ न ढड्डामै राख्ने र अब यस्तो प्रविधि युक्त चाहिँ किसिमको चाहिँ उपकरणहरू चाहिँ नभएको चाहिँ देख्यो अनि मैले उहाँ चाहिँ त्यतिखेर अनुमान जाँदा चाहिँ हाम्रो व्यवस्थापकजी हुनुहुन्थ्यो यसरी नै चलिरहेको छ सर भन्ने कुरा गर्नुहुन्थ्यो। अब यस्तोको हकमा अब हामीले पालिकाबाट अब उहाँहरूलाई यही हाम्रो चाहिँ नीति निर्देशनका कुराहरू विभागले गरेका परिपत्रका कुराहरू चाहिँ हामीले गराइरहेका छौँ र भोलिको दिनमा यहाँहरूले यसमा जान सक्नु भएन भने तपाईँहरूलाई नै भोलि चाहिँ अप्ठ्यारो हुन्छ चुनौती आउन सक्छ भन्ने पनि हामीले सल्लाह सुझाव चाहिँ दिइरहेको अवस्था छ।
15: अब जो सहकारी शाखालाई अझ राम्रो बनाउनको लागि यो शाखाले चाहिँ आगामी दिनमा चाहिँ कस्तो खालको योजना बनाएको छ, कस्तो खालको सोच बनाएको छ?
14: अब सहकारी शाखामा अब अहिले मैले अहिले चाहिँ अहिले एकजना मात्र चाहिँ जनशक्ति छु म आफै अहिले तथापि आवश्यकता अनुसार अन्य कर्मचारी साथीहरूको सहयोग लिँदै आएको छु र यसलाई अझै उत्कृष्ट गर्नको लागि जनशक्तिको पनि आवश्यक पर्छ त्यो सँगसँगै अब अहिले हाम्रो यो आर्थिक वर्ष 83-84 चाहिँ अब हाम्रो नीति तथा कार्यक्रममा पनि सहकारीलाई चाहिँ अलि सहकारीको मूल्य मान्यता सिद्धान्त पद्धतिको आधारमा कोप मिक्स अनलाइन लगायतका कुराहरूलाई चाहिँ अनिवार्य रूपमा लागू गर्ने भन्ने एउटा चाहिँ नीति लिएको छ र त्यो सँगसँगै सहकारीहरू त्यस्ता जुन चाहिँ निष्क्रिय भएका सहकारीहरू एकै प्रकृतिका छन् भने तिनीहरूलाई चाहिँ एकीकरण गर्ने मर्ज गर्ने कुरामा पनि एउटा त्यस्तो किसिमको चाहिँ नीति ल्याएका छौँ
15: यो छलफल मात्र भएको छ नीति आउँदैछ कि आइसकेको
14: यो नीति अहिले पहिले यो आगामी आर्थिक वर्षको लागि नीति एउटा चाहिँ अहिले बनेको छ अब यसलाई टेकेर नै हामीले अब किसिमको छलफल कार्यक्रम पक्कै पनि अब आउनेवाला छ
15: भनेपछि यो नीति नियम अनुसार चाहिँ सहकारीलाई मर्ज गर्ने योजना छ
14: अब त्यो नीति बनेको छ त्यो आवश्यक पनि छ कुनै कुनै सहकारी एकै प्रकृतिका छन् एउटै काम छ एउटै वडामा त्यही प्रकृतिका दुई तिनवटा सहकारी छन् त्यस्ता सहकारीहरूको एउटा चाहिँ एक किसिमको मनोबल पनि एउटा त्यो घट्दो होला सायद त्यसैले पनि तिनीहरू चाहिँ के अरे उहाँहरूमा चाहिँ त्यो किसिमको चाहिँ अलिकता भनौँ न एक्टिभ सक्रिय नभएको अवस्था होला त्यसैले उहाँहरूसँग समन्वय गरेर उहाँहरूको कार्य समिति हो उहाँहरूका विभिन्न पदाधिकारीजीवहरूसँग समन्वय गरेर एक आपसमा छलफल गरेर उहाँहरूको राय एकीकरण हुने चाहिँ एउटा अवस्था चाहिँ देखिन्छ भने त्यो गर्दा सहकारीको एउटा भनौँ न दिगो व्यवस्थापनको लागि त्यो आफैमा राम्रो होला भन्ने चाहिँ लागेको छ
0: कार्यक्रमको अन्त्यमा पालिकामा यो साता भएका गतिविधि प्रस्तुत गर्दैछौ यो साता जानकी गाउँपालिका सहकारी शाखाले वार्षिक कार्ययोजना सम्बन्धी तालिम सञ्चालन गरेको छ जानकी गाउँपालिकाको सामाजिक विकास शाखाले दलित तथा मुक्त कमलरी महिलाहरूका लागि उद्घोषण शिविर तथा विभिन्न किसिमका निवेदन र प्रतिवेदन लेखन तालिम सञ्चालन गरेको छ
1: जानकी गाउँपालिका वडा नम्बर 4 को मुनुवामा वार्षिक कार्ययोजना निर्माण सम्बन्धी एक दिने क्षमता विकास तालिम भएको छ तालिममा वार्षिक कार्ययोजना योजना योजना निर्माणको महत्व योजना निर्माण प्रक्रिया योजना निर्माण गर्दा ध्यान दिनुपर्ने वार्षिक कार्ययोजनाको समीक्षा बजेट बनाउँदा ध्यान दिनुपर्ने कुरा वित्तीय संरचना आदर्श वित्तीय संरचना लगायतको बारेमा छलफल भएको थियो तालिमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका कार्यपालिका सदस्य पवित्र विकले सहकारीले गर्दा किसानलाई मलखाद सुलभ मूल्यमा उपलब्ध हुनुका साथै चाहिएको समयमा ऋण माग गर्न सजिलो भएको बताउनुभयो
16: ल्याएर आफ्नो घर परिवारलाई हामी सहज बनाउन सक्छौँ आफ्नो घर परिवार बालबच्चालाई स्कुल पठन पाठन लगाएर आफ्नो आर्थिक सुधार हुन्छ हाम्रो जीविकोपार्जन हुन्छ त्यही भएर सहकारी यस्तो चिज हो हामीले नभए नहुने जस्तो लाग्छ मलाई यो सहकारी पहिला ऋण माग्दा कसैको घरमा जानु पर्थ्यो हामीले पैसा माग्दा कति कुरा सुन्नु पर्थ्यो कसैले त अब नदिँदाखेरि पनि कति गाली कति ब्याजमा कति डुब्नु हुन्थ्यो अहिले त्यस्तो छैन हामी प्रत्येक महिना जति आमदानी गर्छौँ हामी ब्याज बुझाइराखेका छौँ अनि जति आमदानी भयो हाम्रो आफूलाई घर परिवारहरूले चलाइराखेका छौँ यो सहकारी एकदम अगाडि जाओस् र हामीले यो जानकी गाउँपालिकामा यो सहकारले यति राम्रो काम गरिरहेछ अझै पनि थप एकदम प्रगति गर्दै जाओस्
1: सहकारी शाखा प्रमुख सन्दीप साउतले पालिकाभित्र रहेका सहकारीलाई प्रभावकारी रूपमा वार्षिक कार्ययोजना बनाउन र कार्यान्वयनमा प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको जानकारी गराउनुभयो
14: जानकी गाउँपालिकामा रहेका सबै प्रकारका सहकारी संघ संस्थाहरूको जुन गर्दै गर्नुभएको जुन वार्षिक योजना निर्माण सम्बन्धी जुन उहाँहरूले अभ्यास गर्नु भएको छ त्यसलाई अझै प्रभावकारी ढंगले आगामी दिनमा योजना बनाउन योजनालाई कार्यान्वयन गर्न एउटा यसले थप एउटा प्रोत्साहन गरोस् सपोर्ट गरोस् भन्ने उद्देश्य यसको मूल उद्देश्य चाहिँ रहेको छ त्यो कारणले गर्दा चाहिँ हामीले यो चाहिँ हाम्रो जानकी गाउँपालिका सहरी शाखा मार्फत चाहिँ यो कार्यक्रमलाई चाहिँ हामीले सञ्चालन गरेको हो
1: तालिमका सहभागिता तथा आधुनिक कृषि सहकारी संस्थाका व्यवस्थापक इन्द्र कुमारी डाङ्गीले विगतमा सहकारीमा आफूहरूले योजना बनाए पनि यो तालिमले आगामी दिनमा वार्षिक कार्ययोजना बनाउँदा विश्लेषण गरेर प्रभावकारी रूपमा बनाउनु पर्ने कुरा जानकारी भएको बताउनुभयो
17: तालिमबाट चाहिँ हामीले वार्षिक कार्ययोजना बनाउने भन्ने सिकाइ भयो अनि त्यसमा विभिन्न कुराहरूमा हामी छुटेका थियौँ त्यसरी चाहिँ अब पृष्ठभूमि परिचय अनि सहकारीको बजेट अन्य अन्य कुराहरूमा चाहिँ हामीले निर्धारण गर्नु पर्दो रहेछ उद्देश्य अनि लक्ष्य त्यो सहितको वार्षिक योजना बनाउँदो रहेछ यसलाई चाहिँ अब यसरी सिकेको कुराहरूलाई चाहिँ आफ्नो संस्थामा लिएर चाहिँ हामीले कार्यान्वयन गर्नेछौँ र वार्षिक योजना तयार बनाउनेछौँ
1: अर्का सहभागी तथा राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष बप्प गोपाल रावत पनि सिकेका कुरा कार्यान्वयन गर्ने बताउनुभयो।
18: बनाउन त हामी योभन्दा पहिले पनि आफ्नो संस्थामा कार्ययोजनाहरू बनाइरहेका थियौँ। पुरानो भन्दा अहिले के फरक भएको, भित्री बुदाहरूमा पनि छलफल गर्नुपर्ने, त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने, त्यसलाई व्याख्या विश्लेषण गर्नुपर्ने रहेछ। अब हामी आफ्नो संस्थामा या छिमेकी संस्थाहरूमा यसलाई कार्यान्वयन गर्छौँ। विगतको कार्ययोजनालाई विश्लेषण गर्दै आगामी कार्ययोजना बनाउनुपर्छ भन्ने कुरा सिकेको र यसलाई कार्यान्वयनमा लिनेछौँ।
1: त्यस्तै जानकी कृषक सहकारी संस्थाका अध्यक्ष भीमबहादुर थारूले तालिममा सिकेका विषयहरूमा आफूहरूले केही कुरा अझै पनि लागू गर्न नसकेको बताउँदै आगामी दिनमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
19: कतिपय कुरा मिलेको पनि छ, केही कुरा हामीले अझै एकदमै सरकारको नियम अनुसार हामीले सञ्चालन गर्न सकेको अवस्था छैन। तथापि आउने दिनमा यस्ता कार्यक्रमहरू छ महिनामा एकचोटि, हामी धेरै कुराहरू नबुझेको कुरा छ महिनामा एकचोटि, चार महिनामा एकचोटि, कम्तीमा पालिका स्तरको हामी सञ्चालक एवं बोर्डका साथीहरू र कर्मचारी साथीहरूलाई के गर्दा राम्रो हुन्छ हामी सुन्छौँ। कुनै कुनै ठाउँमा आफ्नै पालिकाभित्र कुनै सहकारी डुबेको धारा अवस्थामा भएको, हामीलाई पनि दुःख लाग्छ, हामी पनि त्यो क्षेत्रमा काम गरिरहेको अवस्थामा यो यस्तो किसिमको नहोस् भन्ने चाहिँ पालिकाले नै अभिभावकको निर्वाह भूमिका निर्वाह गर्नुपर्छ।
1: शिवशक्ति सहकारी संस्थाका अध्यक्ष सोमती चौधरीले गाउँपालिकाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन जरूरी रहेको बताउनुभयो। आर्थिक विकास समिति संयोजक सुरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, इन्द्रा कुमारी सोप, सीता चौधरी लगायतको उपस्थिति रहेको थियो। तालिममा पालिका भित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो। जानकी गाउँपालिका गाउँ कार्यपालिकाका सहकारी शाखाको आयोजनामा भएको तालिममा जनकल्याण सहकारी संस्था लिमिटेडका व्यवस्थापक छवि जैसी प्रशिक्षक रहनु भएको थियो।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै सहकर्मी रत्नापुन मगरसँगै म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्लेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते नगर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
4: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल नेपालकै लागि।
1: के तपाईलाई थाहा भयो?
8: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
8: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
8: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
8: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
9: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
10: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
11: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टीकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: ए रुका रुका रुका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
5: त्यसैले हिंसा रोकौं सम्मान समानता र न्यायुक्त समाज निर्माण गरौं सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढी कैलाली

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ए बा आइगई क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
1: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्यू त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भुवाको मङ्गल सूत्र पन भाँची गयो।
4: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए रोक रोक रोक, के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र।
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भने खेत में काम करने खेतला खाजा लग दिन पर्ने थियो।
0: सकिन लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
2: हो
0: पुरिदिनु पर्यो।
1: आमा लौ न मलाई सर्पले पो टोक्यो। लौ न खै खै कहाँ टोक्यो छोरी?
0: दाहिने हातमा टोक्यो आमा।
1: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
3: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
3: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
3: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
3: हुन हुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
3: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसके।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्वदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
4: याद राख्नुहोस्, सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: उए, सबै पेपर अर्को सकिया हो?
7: अँ, सकियो।
6: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
7: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबार आयौ।
6: उए, बैंकमी
7: बैंकमी
6: त्यही
7: अद्दु पढ्यो भ?
6: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ,
7: सतर्क रहौ, ठगी बठे बचौ।
8: सिद्धार्थ बैङ्क पठे जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: आई बुढल्ला सुन्टो कि नै, वहाँ नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो, बनैना उनैना पट्टा नि पैना त।
3: अरे गहना बनाइना त हो, दुकान खोस्ती खोस्ती परेशान आटु, कहाँ बनाऊ कहाँ बनाऊ।
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स में से गहना बना कान्छे के कतरा सुघर बना कन लबाटी।
3: ए ले ले ठीक है बा, चल हाली भात वात खाई आओ, जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
6: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू, तपाईकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट जानकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान, जनता मावि कञ्चनपुर उत्कृष्ट, टीकापुर नगरपालिकाका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान थालिँदै आज सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै र विश्वकप फुटबल ट्युनिसियामाथि स्वीडेनको जित। अब मध्याह खबर विस्तारमा। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। यासीमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि मुनालाई 4 लाख अनुदान दिएको छ। त्यस्तै दोस्रो धेरै विद्यार्थी पास गराउने राष्ट्रिय मावि अमौरालाई 2,50,000 र तेस्रो भएको भिर्कुटी मावि सुवर्णपुरलाई 1,50,000 अनुदान दिएको छ। गाउँपालिकाका भरिमा कक्षा 8 को उत्कृष्ट नतिजा ल्याउने राष्ट्रिय आवि खैरापुरलाई 3 लाख र दोस्रो स्थान ल्याउनेलाई फिरकुटी मावि सुवर्णपुरलाई 2 लाख अनुदान दिएको छ। मोती मावि मोतीनगरमा आज आयोजित कार्यक्रममा मावि तहमा अनिवार्य विषयका उत्कृष्ट शिक्षकहरूलाई जनही 15,000 पुरस्कार दिएको छ। कार्य सम्पन्नमा उत्कृष्ट विद्यालय कक्षा 8 र एसीमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार दिएको छ। पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कोमल ग्याउलीले पुरस्कार तथा अनुदानको शिक्षक विद्यार्थी र विद्यालय प्रोत्साहित हुने वातावरण बनेको बताउनुभयो। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, सामाजिक विकास समितिका संयोजक कमल महतो, वडा नम्बर 9 का वडाध्यक्ष खगेन्द्र भण्डारी, अनुदय मावि खरी फाटाका अध्यक्ष प्रेमराज भाट, मोती मावि मोतीनगरका प्रधानाध्यापक दीपक दास, कार्यपालिका सदस्य पवित्रा विश्वकर्मा लगायत नतिजामा आधारित अनुदान र पुरस्कारले जानकी गाउँपालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने बताउनु भएको छ। टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार टीकापुरमा आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावले नगरपालिकामा रहेका 4,751 बाल बालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जानकारी दिनुभयो। नगरपालिका क्षेत्रमा जन्मेदेखि 15 महिनासम्म बाल बालिकाले पूर्ण खोप लगाए नलगाएको खोजी गर्दा 26 जना बाल बालिका छुटेका पाएको र सबैलाई खोप दिएपछि पूर्ण खोप पालिका सुनिश्चित गरेको रावलले बताउनुभयो। खोप पाएपछि 2083 जेठ 12 गते टीकापुरले निर्णय गरेको र जेठ 26 गते जिल्ला खोप समन्वय समिति गरेको निर्णय अनुसार नगरपालिका घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय करेलीका परिवार नियोजन अधिकृत ओलठ नारायण चपागाई 13 वटा रोग विरूद्ध 9 वटा खोप लगाइदै आएकोमा सबै बालबालिकाले सबै खोप पाएपछि पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको बताउनुभयो। चपागाईले नेपालमा खोपहरूको प्रभावकारिता कारण केही रोगहरू उन्मूलन भइसकेको, केही निवारणको चरणमा रहेको र धेरै रोगहरू नियन्त्रणमा हुँदै मानिसको औसत आयु पनि बढ़िरहेको बताउनुभयो। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजी, वडा नम्बर 7 का वडाध्यक्ष गेप्रसाद नेपानेले, वडा नम्बर 8 का वडाध्यक्ष दीर्घबहादुर ठकुलाले पूर्ण खोप सुनिश्चित गर्न टीकापुर नगरपालिकाका स्वास्थ्यकर्मी र स्वयंसेविकाको कामको प्रशंसा गर्दै आगामी बजेटमा महिला स्वास्थ्य स्वयंसेवकको खाजा खर्च र यातायातमा वृद्धि गर्न पहल गर्ने आश्वासन दिनुभएको छ। यसअघि महिला स्वास्थ्य स्वयंसेविका रूखमणी शर्मा, स्वयंसेविकाहरूले स्वास्थ्यको क्षेत्रमा काम गर्दा सेवा सुविधा नपुगेको, आफूले स्वास्थ्यमा काम गर्दा खाजा खर्च 400 पाउँदा आफ्नो घरमा अरूलाई काम लगाएर आउँदा काम गर्नेलाई 700 ज्याला दिनु परेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान गरेका स्वास्थ्यकर्मीहरू, वडाका महिला स्वास्थ्य स्वयंसेविका संयोजकहरूलाई सम्मान गरिएको छ। यसै गरी 40 वर्ष स्वास्थ्य सेवामा काम गरेर सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाई गरिएको छ। कार्यक्रममा स्वयंसेविका अम्बिका कोइरालाले खोपको सफलतामा महिला स्वयंसेविकाको योगदानको चर्चा गर्दै गीत प्रस्तुत गर्नुभएको थियो। टीकापुर नगरपालिका नगर का सबै बालबालिकालाई खोप लगाएर 2074 सालदेखि पूर्ण खोप पालिका घोषणा हुँदै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयार गरेको छ। चालू आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 31,62,98,00,000 रूपियाँको बजेट ल्याएको थियो। प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र बनाएको छ। यसैबीच केही दिनअघि मन्त्री परिषद पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालय सहित 3 मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए। आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रम सिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनः अवलोकन गरेका छन्। आज प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता राजस्व व्यवस्थापन र पुनः धार निर्माणका योजनालाई स्पष्ट दिशा निर्देशन गर्ने अपेक्षा गरिएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 अमरावतीमा डेउडा तथा विविध सांस्कृतिक कार्यक्रम भएको छ। समुदायमा लोप हुन लागेको संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम भएको हो। कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 9 पञ्चे बाजा हुटके नाच र सखिया नाच प्रस्तुत भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर 9 वडाध्यक्ष खगेन्द्र भण्डारीले पछिल्लो समय समुदायमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरूको लोप हुने अवस्था रहेको र त्यसको संरक्षण सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो। वडा सचिव आनन्द उपाध्यायले हराउँदै गएको लोककला संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो। कार्यक्रममा महेन्द्र देवकोटा, दिपा साउथ, नम्रता रेची, दीपक रिमलका देउडा खेलमा दर्शक रमाएका छन्। देउडा खेलमा संस्कृति संरक्षण गर्न सबैजना जुट्नुपर्ने, संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरा गीत मार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अमरावती समुदाय वनका अध्यक्ष जमान सिंह साउत, हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, समाजसेवी हर्क बहादुर रावल, कमल बहादुर शाही लगायत बोल्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूको पुराना संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरामा जोड़ दिएका थिए। कार्यक्रममा देउडा कलाकार महेन्द्र देवकोटा, दिपा साउत, नम्रता जैसी, दीपक रिमललाई सम्मान पत्रले सम्मान गरिएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 आयोजनामा सञ्चालन भएको कार्यक्रम सञ्चालन अनिल कुसुमले गर्नुभएको थियो। मध्याह खबरमा एकैछिन विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर छ असार एक गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर सात असार दुई गते शक्ति सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर नौ असार तीन गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर पाँच असार चार गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर चार असार पाँच गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार छ गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। टीकापुर नगरपालिकाको आयोजनामा आइतबार भवन निर्माण आचार संहिता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रममा टीकापुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मी गोठको अध्यक्षतामा भएको हो। कार्यक्रममा भवन निर्माण मापदण्ड भवन निर्माण संहिताको कार्यान्वयन सम्बन्धी निर्माण कर्मी प्राविधिक कर्मचारी कानून निर्माण गर्ने जनप्रतिनिधिहरू निर्माणसँग सिधै जोडिने ठेकेदार घरधनीहरूले पनि भूकम्प प्रतिरोधात्मक निर्माणको महत्व बारेमा र यसको पालना नगर्दा यसले विपदका पुर्याउने संकटको अवस्था र भवन निर्माण संहिताले भूकम्प प्रतिरोधी भवन निर्माण र विपद प्रतिरोधी निर्माण सम्बन्धी विषयमा के बोलेको छ सम्बन्धी जानकारी गराउने उद्देश्यले यो अभिमुखीकरण कार्यक्रमको आयोजनामा गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपत्ति पछिको पुन निर्माण र पुनलाभ शाखामा कार्यरत स्ट्रक्चर इन्जिनियर रविन चौलागाईले जानकारी दिनुभयो। कार्यक्रममा नगरपालिकाले यसलाई कार्यान्वयन गर्दा नगरपालिकाको पूर्व तयारी यसले जनसमुदायमा पुर्याउनु पर्ने छिटो छरितो सेवा सुन्दर समुदायमा विपद प्रतिरोधी समुदाय निर्माणको लागि भवन निर्माण संहिताको भूमिका बारेमा प्रस्ताव पार्नु भएको थियो। कार्यक्रममा नगरपालिकामा दर्ता भएका कन्सल्टेन्सी सेवा प्रदायक प्राविधिकहरूलाई भवन निर्माण संहिता भवन निर्माण शाखाले गर्ने काम एउटा जनसमुदायमा दिनुपर्ने सेवामा भवन कार्यान्वयनका बारेमा अन्तर्क्रिया कार्यक्रम हुने पनि चौलागाईले बताउनुभयो। टीकापुर नगरपालिका वडा नम्बर दुई स्थित शक्तिदेवी आधारभूत विद्यालयमा मायाराम चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ, जसको सदस्यहरूमा लक्ष्मी डगौरा, प्रतिभा चौधरी, निर्मला चौधरी, लक्ष्मी थारू, प्रमिला चौधरी, माया चौधरी लगायतका चयन हुनुभएको छ भने शान्ति कुमारी चौधरीलाई विद्यालय प्रतिनिधिका रूपमा छनौट गरिएको छ। कार्यक्रममा सत्कार बुक्स एण्ड स्टेशनरीका संचालक वीरेन्द्र रावल ले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तर गर्नुभएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको थियो भने टीकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन विक विशिष्ट अतिथि रहनुभएको थियो।

उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौडा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली का।

विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। अब खेल खबर। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियामाथि जीत निकालेको छ। मेक्सिको मोन्टेरो रंगशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि 5-1 गोलको जीत निकालेको हो। स्वीडेनका लागि यासिन अयरीले 2 गोल भन्दा अलेक्ज्याण्डर इसाक भेक्टोर गेओ केरेस र माथियस सोभानबर्गले समान र 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिक ले 1 गोल फर्काए। खेल शुरूआती 7 मिनटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 30 मिनटमा अल्ज्याण्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। खेलको पहिलो हाफको 43 मिनटमा ट्युनिसियाका ओमारले 1 गोल फर्काए। यसैगरी खेलको 59 मिनटमा भिक्टोरले स्वीडेनका लागि 3 गोल गरे। खेलको 86 मिनटमा स्वीडेनका लागि माथिस स्भानबर्गले 1 गोल थपे। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि 5 गोल गरेपछि स्वीडेनले ट्युनिसियामाथि 5-1 गोल जितेको निकाल्यो। जीतपछि स्वीडेनले शीर्ष 3 अंक जोडेको छ। समूहको पहिलो खेलमा नेदरल्याण्डस र जापानले 2-2 को बराबरी खेल्दै समान 1-1 अंक

0: कबारेका थिए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जनकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान, जनता मावि कञ्चनपुर उत्कृष्ट। टिकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा। सेवा निवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाय। आज सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै। र विश्वकप फुटबल ट्युनिसियामाथि स्वीडेनको जित। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
2: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: सानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
4: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 98017-10672।
6: स्वास्थ्यका लागि पानी

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौ सतर्क रहौ ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाई जनहितमे जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गइदिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर, लम्मा व्यापारिक विश्रामके पाँचै फेन्सो स्वागत कार्यक्रममा बाटोमा मिसान भर्खर रेडियो खोलेर विकास यो रेडियो टिका पुरेछन् 101 MHz अरू सुन्दीवादी कार्यक्रममा हो निशाना निशानामा बाटो मा मिसान मिकेशले त्यसँग सिपीजी अठी व्यापारिक विश्रामके पाँचमा ध्यान बटवाग्या एक ठाउँ अठी गीत जोडन गीतले पाँचमा नै बाटो रेडियो सरकार कहाँ पनि जेबी कार्यक्रममा सहभागी जनाइटे गरी तपाईँसँग रमाइलो गरी यी गीत सुनके

0: ए ए रुक रुक रुक
1: के भयो किन करा 30 दिन सम्म अनलिमिटेड रे
2: के इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 18 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021779 सम्पर्क हरे

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: असार 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: चलो साली जाई मेला खेल्या।

0: दिनुहोस् न, लाउन कस्तो रहरला छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
0: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
0: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147199, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो,
1: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: take that.
1: Dinner.

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए रुक रुक रुक,
8: के भयो? किन कराएको यस्तो
7: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र?
7: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएम को कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिबारे जानकी गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 3 मा भएको सार्वजनिक सुन्वाई सम्बन्धीको जानकारी सहकारी शाखा प्रमुख सन्दीप साउटसँग गरिएको कुराकानी, जनआवाज र साताको गतिविधि प्रस्तुत गर्नेछौ। जानकी गाउँपालिका ओडा नम्बर 3 ले आर्थिक वर्ष 2082-83 दिएको सेवा, सञ्चालन गरेका कार्यक्रम र आयोजनाका बारेमा सार्वजनिक सुनवाई गरेको छ। कार्यक्रममा ओडा कार्यालय आधारभूत स्वास्थ्य लायकपुरले दिएको सेवाहरूको विवरण सार्वजनिक गरिएको छ। सुनवाई कार्यक्रममा ओडावासीले सुझाव सल्लाह दिएका छन्। थप खबर रत्नापुन मगरबाट।
1: जानकी गाउँपालिका वडा नम्बर 3 को आर्थिक वर्ष 2082-83 को सेवा प्रभाव आयोजना र कार्यक्रमको सार्वजनिक सुनवाई भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा यस वर्ष 30 लाख रूपियाँका आयोजना र कार्यक्रम कार्यान्वयन भएका र जेठ 22 गतेसम्म 13,64,000 रूपियाँ राजस्व उठेको जानकारी दिइएको छ। वडामा 593 जना सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराइरहेका 2,000 भन्दा बढ़ी सिफारिशहरू गरिएको जानकारी दिइयो। वडा सचिव श्याम किशोर चौधरीले ओडाका 21 वटा योजना रहेकोमा 3 वटा निर्माण सम्पन्न हुने चरणमा रहेका 18 वटा योजना सम्पन्न भएका जानकारी दिनुभयो।
2: पूर्वाधार विकास तर्फको चाहिँ 1 नम्बरमा लाइकपुर भागमले समाजको घरदेखि शंकरनाथको घरसम्मको सड़क कालो पत्रे, यो चाहिँ हाम्रो 10 लाखको बजेट रहेको छ र यो चाहिँ अहिले निर्माणाधीन रहेको छ। त्यसै गरी 2 नम्बरमा बालमुक्ति आधारभूत विद्यालय परिसरमा काँडेतार घेरबार छ, यो चाहिँ 1,50,000 रहेको छ, यो चाहिँ सम्पन्न भइसकेको छ। त्यसै गरी आर्थिक विकास तर्फको चाहिँ बहुमूल्य बोधिचित्त बिरुवा वितरण कार्यक्रम, यो 90% अनुदानमा यसको चाहिँ बजेट 1 लाख रहेको छ, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी यो ड्राइभिङ तालिम कार्यक्रम 1,50,000, यो पनि सम्पन्न भइसकेको छ। र आकस्मिक बाली संरक्षण कार्यक्रम यो कृषितर्फको, यो पनि 50,000 बजेट हो, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी सामाजिक विकासतर्फको वर्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण कार्यक्रम, यसको बजेट रहेको छ 2,95,000, यो पनि कार्यक्रम सम्पन्न भइसकेको छ। त्यसै गरी बालमैत्री स्थानीय शासन अवधारणा नीतिगत कार्यान्वयन तथा घोषणा सम्बन्धी कार्यक्रम, यसको चाहिँ बजेट 3 लाख रहेको छ, यो चाहिँ प्रक्रियामै रहेको छ। यो चाहिँ त्यसै गरी वडा स्तरीय खेलकुद कार्यक्रम बजेट 50,000, यो सम्पन्न भइसकेको छ। अनि अर्को चर्चहरूमा भौतिक सामाजिक व्यवस्थापन बजेट 50,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ होली पुतला कार्यक्रम बजेट 50,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी अति गरिब तथा टुरा बालबालिकाहरूलाई शैक्षिक पोसाक वितरण कार्यक्रमको बजेट पनि 50,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि तथ्याङ्क संकलन तथा तयारी कार्यक्रम, यसको बजेट 25,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी मुक्ति दिवस कार्यक्रम 25,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम, यसको बजेट 25,000, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ सकिया चिरे बजहर सांस्कृतिक सामग्री वितरण कार्यक्रम, यसको बजेट 70,000, यो चाहिँ हाम्रो यो पनि प्रक्रियामै रहेको छ, सम्पन्न प्रक्रियामा रहेको छ। त्यसै गरी चाहिँ हाम्रो वातावरण तथा विपद व्यवस्थापन तर्फको उज्यालो वडा कार्यक्रम अन्तर्गत यो 3 लाख यसमा चाहिँ बजेट रहेको थियो, यो पनि सम्पन्न भइसकेको छ। त्यसै गरी चाहिँ सड़क बत्ती मर्मत कार्यक्रम, यसमा चाहिँ 80,000 बजेट रहेको छ, यो पनि सम्पन्न भइसकेको छ। र संस्थागत विकास सेवा प्रभाव र सुशासनतर्फ सार्वजनिक सूचना तथा सन्देश प्रसारण बजेट 30,000, यो पनि सम्पन्न भइसकेको छ। र वडा स्तरीय विभिन्न समितिहरूको बैठक व्यवस्थापन, त्यो चाहिँ बजेट 50,000, यो पनि सम्पन्न भइसकेको छ। र आधारभूत स्वास्थ्य केन्द्र लाइकपुरको विभिन्न बैठकका लागि खर्च व्यवस्थापन बजेट 25,000, यो पनि हाम्रो सम्पन्न भइसकेको अवस्था छ। र अर्को अन्तिममा छ सार्वजनिक सुनवाई कार्यक्रम, यो चाहिँ 25,000 बजेट, यो चाहिँ हाम्रो अहिले सञ्चालनरत अवस्थामा छ भनौँ। त्यसै गरी चाहिँ हाम्रो यो राष्ट्रिय रोजगार कार्यक्रमबाट सञ्चालन भएको आयोजना चाहिँ हाम्रो यो आर्थिक वर्षमा एउटा मात्र रहेको थियो, जनकल्याण आधारभूत विद्यालय जानेकी दिन लाइकपुरको भवन निर्माण नेपालसँगको।
1: आधारभूत स्वास्थ्य केन्द्र लायकपुरका प्रमुख जनस्वास्थ्य निरीक्षक विनोद कठायतले करिब 11 महिनाको अवधिमा 3,576 जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी गराउनुभयो।
3: हाम्रो स्वास्थ्य संस्थाबाट चाहिँ जम्मा चाहिँ यो आर्थिक वर्षमा चाहिँ साउनदेखि चाहिँ वैशाखसम्म चाहिँ 3,576 जना चाहिँ सेवाग्राहीले सेवा प्रदान गरेको छ हामीले। त्यस्तै खोप सेवा चाहिँ लिएको जम्मा 407 जना बालबालिकाहरू छ। पूर्ण खोप प्राप्त गरेको 27 जना बालबालिका छ। साउनदेखि चाहिँ यो वैशाखसम्मको विवरण हो यो। त्यस्तै गरी चाहिँ वृद्धि अनुमान गरेको अथवा चाहिँ पोषण सेवा लिएको चाहिँ 722 जना बालबालिका मध्ये चाहिँ 8 जना चाहिँ कडा शिक्षक क्षण भेटेको छ भने 30 जना मध्यम शिक्षक क्षण भेटेको छ। यी बालबालिकालाई चाहिँ हामीले सेवामा चाहिँ राखेर उपचार गरिरहेको छौँ, कतिपय चाहिँ सन्तु पनि भइरहेको छन्। त्यस्तै गरी चाहिँ हाम्रो 8 पटक चाहिँ गर्भ जाँच गर्ने 19 जना चाहिँ महिलाहरू हुनुहुन्छ, जुन चाहिँ हाम्रो प्रोटोकल अनुसार हुनुपर्ने संख्या चाहिँ पुग्नु छैन, जुन कारण चाहिँ अहिले परिवर्तन गरेको विभिन्न प्रकारले यो चाहिँ हामीले सेवा लिइरहेको छौँ। त्यस्तै पर्यावरण सेवाहरूमा चाहिँ जम्मा 230 जनाले चाहिँ सेवा लिइरहेको छन् अहिलेसम्म लिएको छ। त्यस्तै मलेरियाको केसहरूमा चाहिँ हाम्रो ल्याब छैन, तथापि हामीले चाहिँ आरटिजी किटबाट चाहिँ परीक्षण गरेको छौँ, जसमा चाहिँ 55 जना चाहिँ सेवा गरिरहेको छ। शङ्कास्पद बिरामीलाई चाहिँ हामीले परीक्षण गरेको छौँ, जसमा कुनै पनि पोजिटिभ देखिएको छैन। र क्षयरोगको बिरामी चाहिँ 8 जना छ, उनीहरू चाहिँ सेवा पाइरहेको छ हाम्रो संस्थाबाट। त्यस्तै गरी चाहिँ यो मधुमेहको बिरामीहरू चाहिँ जम्मा 11 जना बिरामीहरू हाम्रो संस्थामा उपचाररत हुनुहुन्छ। त्यस्तै नयाँ र पुरानो जम्मा गरेर रक्तचापको बिरामीहरू चाहिँ उच्च रक्तचापको 71 जनाले चाहिँ सेवा लिइराख्नु भएको छ। त्यस्तै सुत्केरी घरबेट जाँच चाहिँ 2 पटक चाहिँ 43 जनाले चाहिँ सेवा लिनु भएको छ भने सुत्केरी घरबेट जाँच चाहिँ 4 पटक चाहिँ 45 जनाले सेवा लिनु भएको छ।
1: सुनवाईका सहजकर्ता सामुदायिक रेडियो टीकापुरका स्टेशन म्यानेजरले प्रस्तुत गरेको सेवाग्राहीको बहिगमन अभिमत प्रतिवेदनमा ओडाको सेवापर्थी सेवाग्राही सन्तुष्ट भए पनि विकासका क्षेत्रमा ओडाको अत्यावश्यक ठाउँमा माग गर्दा पनि काम नहुने भएको, काम गुणस्तर नहुने जस्ता समस्या सेवाग्राहीले व्यक्त गरेका छन्।
4: धेरै नपढेको महिलालाई सिपमूलक कार्यक्रम दिएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको छ। बाल बालिकाको निम्ति लागु पदार्थ सेवन सम्बन्धीका जनचेतनामूलक कार्यक्रम समुदायमा ल्याउनु पर्यो। ओडा कार्यालयभित्र गाई बस्ती नआउनलाई तारबार लगाएको भए राम्रो हुन्थ्यो। रोडको बीचोबीच बाटो सफा गर्नुपर्ने, रोडभन्दा भित्रका घरमा बाटो पाउनुपर्ने, दुवान क्षेत्रमा रहेका घरहरूलाई आर्थिक सहयोग गर्नु पर्यो। ओडा कार्यालय बाहिर फोहोर पाल्ने डस्टबिनको सुविधा हुनु पर्यो। अझै केही गरिब विपन्न परिवारलाई ओडाबाट बाख्रा पालन, कुखुरा पालन जस्ता व्यवसायमा सहयोग भएको भए राम्रो हुन्थ्यो। सुकुम्बासीलाई जग्गाको नामाकरण गरिदिनु पर्ने भन्नुभएको छ। मुक्त कमैयाबाट पढाइको लागि आर्थिक सहयोग भएको भए हुन्थ्यो लाई होला। ओडा कार्यालयमा सुझाव पेटिकाको आवश्यकता पूरा गर्नुपर्ने, सब वाहनको व्यवस्था हुनुपर्ने, शिक्षाको क्षेत्र नजिकै लागु बजार सेवन र बिक्री वितरण हुनबाट रोक्नु पर्यो भन्ने छ। कुनै ठाउँमा फेरि बिक्री वितरण भइरहेको भन्ने कुरा आएको छ। जंगलबाट आएको पानीलाई ढल निकास गर्नुपर्ने, ओडा कार्यालयमा कार्यालय सहयोगी अनिवार्य रूपमा हुनुपर्ने, नम्बरी जग्गामा परेका बत्ती पोलहरू सायदतिर लगाइदिएको भए राम्रो हुन्थ्यो भन्नुभएको छ। पालिकामा चाहिने भन्दा बढी कर्मचारी राखिने भएको छ, समयमै नियन्त्रण गर्नुपर्ने भनेको छ। सबै जात जातिलाई समान व्यवहार गर्न आग्रह गरिएको छ। ओडा कार्यालय वरिपरि राम्रो फलफुलको बिरुवा लगाएको भए राम्रो हुन्थ्यो। ओडा कार्यालय अगाडिको पार्किङ सफा गरिदिएको भए राम्रो हुन्थ्यो। ओडा कार्यालय अगाडि पछाडि झारपात भएकोले त्यसलाई सफाईको व्यवस्था गर्नुपर्ने, बिजुलीको खम्बा पाउनुपर्ने, सुकुम्बासीलाई हटाउनुभन्दा पहिले उनीहरूको व्यवस्थापन गर्नुपर्ने, बत्तीको बिल बढ्यो भन्ने जस्ता थुप्रै सुझावहरू पनि आएका छन्। हामीले संक्षिप्तमा यहाँहरूको बीचमा 50 जना सेवा गराईबाट आएका कुराहरू यहाँहरूको बीचमा राखेका छौं।
1: जगतपुर खानेपानी संस्थाका अध्यक्ष लक्ष्मण राज गिरीले कृषिमा बजेट नभएको, कृषकलाई बिउ बिजनको लागि पहल गर्नुपर्ने, ओडा कार्यालयको पछाडिको बाटो ग्राभेल हुनुपर्ने, सड़क बत्तीको समस्याको बारेमा ओडामा जानकारी गराए पनि सुनवाई नभएको बताउँदै खानेपानीको काम ढिलाइ भइरहेको र समयमै सक्ने गरी काम हुने बताउनुभयो। पूर्व कार्यपालिका सदस्य समेश तमट्टाले भरत साउतको घरदेखि जितबहादुर चौधरीको घरसम्म निर्माण हुन लागेको सड़क मापदण्ड अनुसार 20 फिट सड़क हुनुपर्नेमा त्यसैभित्र नाला बनाउन समस्या हुने भएकोले यसमा ओडा सचेत हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता मणिराम देवकोटाले 4 वर्षसम्म ओडाको सार्वजनिक सुनवाई नभएको, ओडाको कार्यक्रमको बारेमा जानकारी नभएको, पानी निकासको समस्याले वर्षातको समयमा डुबान हुने गरेको गुनासो गर्नुभएको थियो। नेकपा एमालेका नेता सूर्यप्रसाद रेग्मीले ज्येष्ठ नागरिकलाई बैंकबाट वृद्ध भत्ता वितरण गर्दा समस्या भएको, स्वास्थ्य संस्थामा ल्याबको समस्या भएको लगायतको समस्या राख्नु भएको थियो। कार्यक्रममा बरघर रामकृष्ण थारू, सुवर्णपुरकी पार्वती बुढा मगर, अमृता चौधरी, बालकृष्ण चौधरी, फूलरानी चौधरी लगायतले ओडाका समस्या राख्नु भएको थियो। नागरिकका प्रश्नहरूको वडा अध्यक्ष सुरेश चौधरी, सदस्य हरिलाल चौधरी, इन्द्रा सोप, प्राविधिक निशु ओझा, वडा सचिव श्याम किशोर चौधरीले जवाब दिनु भएको छ।
5: भट्टिएको र त्यसलाई मर्मत गर्नुपर्ने मन हामीलाई पनि भएको हो र यो कुरा मैले पटक पटक पालिकामा पनि भने तर उताबाट सम्बोधन नभइसकेपछि बजेट चाहिँ लगभग सबै कार्यक्रमको सिद्धिसकेको छ र 2 कार्यक्रम मात्रै बाँकी छन् र त्यसमा पनि ती कार्यक्रमहरू चाहिँ निर्माणाधीन अर्थात् चालु रहेको अवस्था छ। त्यसैले त्यसलाई संशोधन गरेर त्यहाँ बजेटको तत्काल व्यवस्था गर्न सक्ने अवस्था नभएर पनि आउने उसमा चाहिँ हामीले बजेटै छुट्याएर गयो भने आफ्नो तीर्थ वडाभित्र पर्ने जुन बाटो छ त्यसलाई चाहिँ मर्मत गर्नुपर्छ भन्ने हामीले महसुस गरेका छौँ। त्यो ढुङ्गाना चोकको कुरामा चाहिँ प्रदेशबाट 25 लाख बजेट परिसकेपछि त्यो कार्यान्वयन गराउने खण्डमा कमसल काम भएको छ भन्ने गुनासो आइसकेपछि मैले इन्जिनियरलाई पटक पटक भने कि गुनासो गर्दा पनि हाम्रो सुनवाई हामी पनि तपाईँ जस्तै गुनासो गरेर सुनवाई गर्नु भन्ने कुरा हो। र यहाँहरू कुनै पनि सल्लाह सुझाव जिज्ञासाहरू छन् भने यस्ता सार्वजनिक सुनवाई कुनै गर्दैन। हामीले जतिखेर आए पनि वडामा या मलाई जुन ठाउँमा पालिकामा या सचिवलाई जुन ठाउँमा भेट्नु उहाँहरूबाट भन्न पनि सक्नुहुन्छ भनेर मैले आग्रह गरेँ।
1: टिप्पणीकर्ता दिनेश कुमार थारूले संरचना बनाएर मात्र हुँदैन, संरक्षण आवश्यक बताउँदै नागरिक शिक्षा आवश्यक रहेको बताउनुभयो।
6: नागरिकहरूले पनि नागरिक सुरक्षाका कुराहरू, नागरिकले गर्नुपर्ने काम र कर्तव्य र अधिकारहरू पनि हामीले गर्नुपर्ने हुन्छ।
1: वडा अध्यक्ष सुरेश बहादुर चौधरीले सुनवाईमा आएको प्रश्नको जवाब दिँदै माग अनुसार योजनाहरू बनाउने गरेको, वडाबाट हुन नसक्ने योजना संघ प्रदेशमा माग गरेको, सार्वजनिक सुनवाईको कार्यक्रम हरेक वर्ष राख्दा पनि कहिले बजेट अभाव र कहिले गाउँपालिकाको हस्तक्षेपका कारण हुन नसकेको, आगामी दिनमा जनताको सल्लाह सुझाव अनुसार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
0: कार्यक्रममा अब पालो जनावाजको आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 3 का नागरिकलाई ओडाबाट पाएको सेवा कस्तो लाग्यो भनी सोधेका छौं।
7: मेरो नाम श्री प्रसाद भैली। असुविधा यसरी हामीले ओडाबाट पाउनुपर्ने कुराहरूमा ओडामा जाँदा ठिकै किसिमको सेवा सुविधा पाएका छौँ। त्यही हो, ओडाबाट पाउनुपर्ने अरू विकासका क्रममा केही कमी कमजोरी छ, सुविधा चाहिँ ओडाबाट दिइने सेवा सुविधाहरू ठिकै छन्।
8: म नाम शान्ति चौधरी हो, जानकी गाउँपालिका 3 सुवर्णपुर। बढ़ै लागल
9: मेरो नाम मडिराज देवकोटा, म नेपाली काङ्ग्रेसको वडा सभापति। वडाको सेवा सुविधा ठिक छ, विकास निर्माणका कामहरू अलिकति समग्रमा हुनुपर्ने जस्तो नभएर अलिकति जहाँ आफ्नो पार्टीको रेगुलेटरले जहाँ जहाँ घुमाए त्यही हुने खालको भइरहेको छ, यो राम्रो छैन।
10: नमस्कार, मेरो नाम पार्वती बुढा, जानकी गाउँपालिका 3 सुवर्णपुरमा बस्छु। वडाबाट सेवा सुविधा त उसरी राम्रै नै पाइरहेछ हामीहरूले, तर भएका पूर्वाधारहरू पनि बिग्रेको भत्केको ठाउँमा फेरि नबनाए जस्तो लाग्यो, मलाई बनाइदिनु पर्यो।
11: धनादेवी बुढा, म सुवर्णपुर 3 बस्छु। ओडा सुविधाहरू ठिकै छ, राम्रै छ, अहिलेसम्म सब जे छ त्यही राम्रै पाइरहेको छ हामीहरूले। सबभन्दा मनमा लागेको योमा तालिम पाएपछि हामीहरू कहिले बोलाउनन् कि, कहिले तालिममा बोलाउन ड्राइभिङ आयो नि, ड्राइभिङमा हामीलाई पनि कहिल्यै थाहा छैन, कसलाई थाहा थियो कसलाई थाहा छैन, तर यिनीहरूले आफ्नो मान्छे बोलाए कताबाट गरे थाहै भएन। सबैलाई सम्मान व्यवहार गर्नु पर्यो, केही तालिम आएपछि केही भएपछि हामीलाई पनि सम्पर्क गर्नु, हामी नजिकको यहाँनिरै पाइन्छ तालिम दिन्छन् होइन, हामी यहाँनिरै गर्छ, कहिल्यै पाएन हामीहरू तालिमहरू कहिल्यै जुन्नु, तर यिनीहरूले सबले व्यवस्था गरेर हामीहरूलाई पनि सबैजनालाई एकजुट गराएर तालिममा बोलाउनु पर्यो।
12: मेरो सिर्जना विश्वकर्मा, ठिकै छ, सबैलाई सम्मान खालको व्यवहार गर्नु पर्यो समस्या, अनि फेरि अब हाम्रो घर नजिकै यहाँनिर फोहोर हुन्छ, कसलाई भन्नु सकिन्नु, ठिकै छ अहिलेसम्म त राम्रै लाग, म त इन्डिया बस्थेँ, मलाई त्यति थाहा पनि छैन घर आएको।
13: मेरो नाम चन्द्रा थापा मगर, राम्रै लागेको छ, ठिकै छ, यो जम्मै सब फोहोर छ के, यिनीहरूको मान्छे सबै फोहोर बनाइदिन्छन्, भेडा ल्याएर बाँधिदिन्छन्, अब यहाँ स्वास्थ्य यहाँ खोप केन्द्र छ, सबै बैठक छेउटेउ बस्छन्, धेरै फोहोर छ के, यिनीहरूको मान्छेलाई पटक पटक भन्छौ मान्दैनन्, ठिकै लाग्यो, राम्रो छ।
0: संघीयतापछि पालिकाभित्र कार्यक्षेत्र भएका सहकारीहरूको जिम्मेवारी स्थानीय तहले पाएको छ। पालिकाभित्र सञ्चालनमा रहेका सहकारीहरूलाई निगरानी गर्ने, निर्देशन दिने, तालिम दिने लगायतका कामहरू पालिकामा रहेको सहकारी शाखाले गर्दछ। जानकी गाउँपालिकाका सहकारीहरूको नियमन निगरानी कसरी भइरहेको छ, यसै विषयमा जानकी गाउँपालिकाको सहकारी शाखा प्रमुख सन्दीप साउटसँगको कुरा सुनौ।
14: जानकी गाउँपालिकामा अब सहकारी शाखा को बारेमा भन्नुपर्दा कुनै अब भनौँ न केही सहकारीहरूले चाहिँ उत्कृष्ट राम्रो एउटा चाहिँ जुन एउटा हाम्रो ग्रामीण क्षेत्रमा जुन गर्नुपर्ने काम सहकारीको मूल मर्मको सिद्धान्त बमोजिम उहाँले चाहिँ गरेका उदाहरणीय कामहरू छन्। जस्तै छिमेकी बचत तथा ऋण चाहिँ सहकारीले आफ्नै आफ्नै लगानीमा झोला उद्योग जस्ता कामहरू गरेको देखिन्छ। त्यस्तै उदाहरणहरू अन्य सहकारीले पनि कुनै कृषि सहकारीहरूले असल छिमेकी कृषि सहकारीले आफ्नै स्थानीय कृषक दाजुभाइहरूको उत्पादन गरेका मरमसलाहरूका कच्चा पदार्थहरू जस्तै लसुन लगायतका चिजहरूको चाहिँ उत्पादन गरेको छन् भने कुनै कुनै सहकारी अलि उहाँहरूको कार्य समिति उहाँहरूको चाहिँ व्यवस्थापकीय पक्ष र उहाँहरूको चाहिँ विभिन्न सहकारीलाई चाहिँ एउटा निश्चित बाटोमा जुन चाहिँ डोराउनु पर्ने विभिन्न समितिहरू छन् ती समितिहरू नै निष्क्रिय भएको कारणले गर्दा होला सहकारी केही सहकारी चाहिँ अहिलेको अवस्था चाहिँ दयनीय पनि देखिन्छ।
15: भनेपछि जानकी गाउँपालिकाभित्रका सहकारीहरू पनि विभिन्न प्रकृतिको रहेका छन्।
14: एकदम म्याडम, यहाँ पनि हाम्रो छ प्रकारका सहकारीहरू छन्। जस्तो ऋण तथा बचत भइहाल्यो, कृषिसँग सम्बन्धित सहकारी भइहाल्यो, त्यसै गरी अब ग्रामीण विद्युत सहकारी भयो, बहुद्देश्य सहकारी लगायतका सहकारीहरू हाम्रो जानकी गाउँपालिकामा रहेका छन्।
15: म अघिकै कुरामा फर्किन चाहन्छु। जस्तो यहाँले केही सहकारी चाहिँ एकदम सक्रिय रूपमा अगाडि बढेको, केही सहकारी चाहिँ अलिकति निष्क्रिय जस्तो भएको भन्ने कुरा पनि गर्नुभयो। खास सहकारीलाई राम्रो एक रूपता ल्याउनको लागि के गरिरहनु भएको छ यहाँहरूले?
14: त्यसको लागि हाम्रो जानकी गाउँपालिकाले सहकारीको लागि चाहिँ विभिन्न किसिमका तालिमहरूको पनि आयोजना गरेको छ। जस्तै उहाँहरूको व्यवस्थापकीय पक्षलाई को क्षमता वृद्धि तालिम लगायत विभिन्न किसिमका सहकारीका अध्यक्षजीहरू व्यवस्थापकजीहरूसँग चाहिँ किसिमको बसेर छलफल गर्ने केही चाहिँ सुधारमूलक केही भनौँ न छलफल केही सरसल्लाह सुझाव राय कुनै राम्रो सहकारीले चाहिँ गरेको उदाहरणीय राम्रा काम चाहिँ कामहरू अन्य सहकारीहरूलाई सेयर गर्ने सुनाउने जस्ता कामहरू चाहिँ हामीले गर्दै गरेका छौँ।
15: यो चाहिँ निरन्तर भइराखेको छ।
14: बैठक चाहिँ हामीले यो आर्थिक वर्षबाट सुचारू गर्दै लिइरहेका छौँ।

0: लाई नीति निर्देशन कोपमिक्सका कुराहरू भयो अनि चाहिँ अनलाइन प्रविष्टि गर्ने कुराहरूमा निर्देशन यसलाई चाहिँ बढी जोड दिइरहेको अवस्था छ। यो कुराहरूलाई हामीले चाहिँ हाम्रो सहकारी शाखाले हाम्रा गाउँपालिकामा भएका सम्पूर्ण सहकारीहरूलाई चाहिँ भन्दै पनि आइरहेछौँ र यो बैठकमा यो कुराहरू राख्दै पनि आएका छौँ र कतिपय सहकारीहरूले कोपमिक्समा आफ्ना विवरणहरू प्रविष्ट गर्दै आएको अवस्था पनि छ भने कुनै कुनै सहकारीले चाहिँ वार्षिक रूपमा भए पनि यो कोपमिक्समा चाहिँ आफ्नो वार्षिक प्रतिवेदनहरू चाहिँ प्रविष्ट गरेको अवस्था छ र कुनै कुनै सहकारीले चाहिँ यो कोपमिक्सको कुराहरूलाई चाहिँ अनुसरण नगरेको पनि देखिन्छ। यसलाई चाहिँ हामीले जोड गर्दै आएका छौँ र यसलाई पक्कै पनि यो सहकारीले यदि सक्षम हुनको लागि यो प्रविधिमा यो चाहिँ कोपमिक्स लगायतका राष्ट्रिय प्राधिकरण सूचीकृत हुने चाहिँ कुराहरू अनिवार्य नै गर्नुपर्ने अवस्था छ।
1: जस्तो कुनै कुनै सहकारीमा चाहिँ अनलाइन नभएको ढड्डामै काम भइरहेको पनि छ, त्यस्तो सहकारीको हकमा चाहिँ के गरिराख्नु भएको छ यहाँहरूले?
0: त्यस्तो सहकारीको हकमा अब हामीले चाहिँ त्यस्तो सहकारी चाहिँ अब एक दुईवटा चाहिँ देख्यो अस्ति अनुभवमा जाँदाखेरि उहाँहरूको उसमा अब यो भनौँ न ढड्डामै राख्ने र अब यस्तो प्रविधि युक्त चाहिँ किसिमको चाहिँ उपकरणहरू चाहिँ नभएको चाहिँ देख्यो अनि मैले उहाँ चाहिँ त्यतिखेर अनुमान जाँदा चाहिँ हाम्रो व्यवस्थापकजी हुनुहुन्थ्यो यसरी नै चलिरहेको छ सर भन्ने कुरा गर्नुहुन्थ्यो। अब यस्तोको हकमा अब हामीले पालिकाबाट अब उहाँहरूलाई यही हाम्रो चाहिँ नीति निर्देशनका कुराहरू विभागले गरेका परिपत्रका कुराहरू चाहिँ हामीले गराइरहेका छौँ र भोलिको दिनमा यहाँहरूले यसमा जान सक्नु भएन भने तपाईँहरूलाई नै भोलि चाहिँ अप्ठ्यारो हुन्छ, चुनौती आउन सक्छ भन्ने पनि हामीले सल्लाह सुझाव चाहिँ दिइरहेको अवस्था छ।
1: अब यो सहकारी शाखालाई अझ राम्रो बनाउनको लागि यो शाखाले चाहिँ आगामी दिनमा चाहिँ कस्तो खालको योजना बनाएको छ, कस्तो खालको सोच बनाएको छ?
0: अब सहकारी शाखामा अब अहिले मैले अहिले चाहिँ अहिले एकजना मात्र चाहिँ जनिसकेको छु म आफै अहिले, तथापि आवश्यकता अनुसार अन्य कर्मचारी साथीहरूको पनि सहयोग लिँदै आएको छु र यसलाई अझै उत्कृष्ट गर्नको लागि जनशक्तिको पनि आवश्यक पर्छ। त्यो सँगसँगै अब अहिले हाम्रो यो आर्थिक वर्ष 83-84 चाहिँ अब हाम्रो नीति तथा कार्यक्रममा पनि सहकारीलाई चाहिँ अलि सहकारीको मूल्य मान्यता सिद्धान्त पद्धतिको आधारमा कोपमिक्स अनलाइन लगायतका कुराहरूलाई चाहिँ अनिवार्य रूपमा लागू गर्ने भन्ने एउटा चाहिँ नीति ल्याएको छ र त्यो सँगसँगै सहकारीहरू त्यस्ता जुन चाहिँ निष्क्रिय भएका सहकारीहरू एकै प्रकृतिका छन् भने तिनीहरूलाई चाहिँ एकीकरण गर्ने मर्ज गर्ने कुरामा पनि चाहिँ त्यस किसिमको चाहिँ नीति ल्याएका छौँ।
1: यो छलफल मात्र भएको छ, नीति आउँदैछ कि आइसक्यो?
0: यो नीति अहिले यो आगामी आर्थिक वर्षको लागि नीति एउटा चाहिँ अहिले बनेको छ, अब यसलाई टेकेर नै हामीले अब किसिमको छलफल कार्यक्रमहरू पक्कै पनि अब आउनेवाला छ।
1: भनेपछि यो नीति नियम अनुसार चाहिँ सहकारीलाई मर्ज गर्ने योजना छ?
0: अब त्यो नीति बनेको छ, त्यो आवश्यक पनि छ। कुनै कुनै सहकारी एकै प्रकृतिका छन्, एउटै काम छ, एउटै वडामा त्यही प्रकृतिका दुई तिनवटा सहकारी छन्, त्यस्ता सहकारीहरूको एउटा चाहिँ एक किसिमको मनोबल पनि एउटा त्यो घट्दो होला सायद, त्यसैले पनि तिनीहरू चाहिँ के अरे उहाँहरूमा चाहिँ त्यो किसिमको चाहिँ अलिकता भनौँ न एक्टिभ सक्रिय नभएको अवस्था होला, त्यसैले उहाँहरूसँग समन्वय गरेर उहाँहरूको कार्य समिति हो उहाँहरूका विभिन्न पदाधिकारीजीवहरूसँग समन्वय गरेर एक आपसमा छलफल गरेर उहाँहरूको राय एकीकरण हुने चाहिँ एउटा अवस्था चाहिँ देखिन्छ भने त्यो गर्दा सहकारीको एउटा भनौँ न दिगो व्यवस्थापनको लागि त्यो आफैमा राम्रो होला भन्ने चाहिँ लागेको छ।
2: कार्यक्रमको अन्त्यमा पालिकामा यो साता भएका गतिविधि प्रस्तुत गर्दैछौ। यो साता जानकी गाउँपालिका सहकारी शाखाले वार्षिक कार्ययोजना सम्बन्धी तालिम सञ्चालन गरेको छ। जानकी गाउँपालिकाको सामाजिक विकास शाखाले दलित तथा मुक्त कमलरी महिलाहरूका लागि उद्घोषण शिव तथा विभिन्न किसिमका निवेदन र प्रतिवेदन लेखन तालिम सञ्चालन गरेको छ।
3: जानकी गाउँपालिका वडा नम्बर 4 मुनुवामा वार्षिक कार्ययोजना निर्माण सम्बन्धी एक दिने क्षमता विकास तालिम भएको छ। तालिममा वार्षिक कार्ययोजना, योजना निर्माणको महत्व, योजना निर्माण प्रक्रिया, योजना निर्माण गर्दा ध्यान दिनुपर्ने, वार्षिक कार्ययोजनाको समीक्षा, बजेट बनाउँदा ध्यान दिनुपर्ने कुरा, वित्तीय संरचना, आदर्श वित्तीय संरचना लगायतको बारेमा छलफल भएको थियो। तालिमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका कार्यपालिका सदस्य पवित्र विकले सहकारीले गर्दा किसानलाई मलखाद सुलभ मूल्यमा उपलब्ध हुनुका साथै चाहिएको समयमा ऋण माग गर्न सजिलो भएको बताउनुभयो।
4: ल्याएर आफ्नो घर परिवारलाई हामी सहज बनाउन सक्छौँ, आफ्नो घर परिवार बालबच्चालाई स्कुल पठन पाठन लगाएर आफ्नो आर्थिक सुधार हुन्छ, हाम्रो जीविकोपार्जन हुन्छ। त्यही भएर सहकारी यस्तो चिज हो, हामीले नभई नहुने जस्तो लाग्छ मलाई। यो सहकारी पहिला ऋण माग्दा कसैको घरमा जानु पर्थ्यो, हामीले पैसा माग्दा कति कुरा सुन्नु पर्थ्यो, कसैले त अब नदिँदाखेरि पनि कति गाली कति ब्याजमा कति

0: हुनुहुन्थ्यो, अहिले त्यस्तो छैन। हामी प्रत्येक महिना जति आमदानी गर्छौँ हामी ब्याज बुझाइराखेका छौँ, अनि जति आमदानी भयो हाम्रो आफूलाई घर परिवार हामीले चलाइराखेका छौँ। यो सहकारी एकदम अगाडि जाओस् र हामीले यो जानकी गाउँपालिकामा यो सहकारले यति राम्रो काम गरिरहेको छ, अझै पनि थप एकदम प्रगति गर्दै जाओस्।
1: सहकारी शाखा प्रमुख सन्दीप साउतले पालिकाभित्र रहेका सहकारीलाई प्रभावकारी रूपमा वार्षिक कार्ययोजना बनाउन र कार्यान्वयनमा प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको जानकारी गराउनुभयो।
2: जानकी गाउँपालिकामा रहेका सबै प्रकारका सहकारी संघ संस्थाहरूको जुन गर्दै गर्नुभएको जुन वार्षिक योजना निर्माण सम्बन्धी जुन उहाँले अभ्यास गर्नुभएको छ, त्यसलाई अझै प्रभावकारी ढंगले आगामी दिनमा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न एउटा यसले थप एउटा प्रोत्साहन गरोस्, सपोर्ट गरोस् भन्ने उद्देश्य यसको मूल उद्देश्य चाहिँ रहेको छ। त्यो कारणले गर्दा हामीले यो चाहिँ हाम्रो जानकी गाउँपालिका सहरी शाखा मार्फत चाहिँ यो कार्यक्रमलाई चाहिँ हामीले सञ्चालन गरेको हो।
1: तालिमका सहभागिता तथा आधुनिक कृषि सहकारी संस्थाका व्यवस्थापक इन्द्र कुमारी डाङ्गीले विगतमा सहकारीमा आफूहरूले योजना बनाए पनि यो तालिमले आगामी दिनमा वार्षिक कार्ययोजना बनाउँदा विश्लेषण गरेर प्रभावकारी रूपमा बनाउनु पर्ने कुरा जानकारी भएको बताउनुभयो।
3: तालिमबाट चाहिँ हामीले वार्षिक कार्ययोजना बनाउने भन्ने सिकाइ भयो, अनि त्यसमा विभिन्न कुराहरूमा हामी छुटेका थियौँ। त्यसरी चाहिँ अब पृष्ठभूमि परिचय अनि सहकारीको बजेट अन्य अन्य कुराहरूमा चाहिँ हामीले निर्धारण गर्नु पर्दो रहेछ, उद्देश्य अनि लक्ष्य त्यो सहितको वार्षिक योजना बनाउँदछ। यसलाई चाहिँ अब यसरी सिकेको कुराहरूलाई चाहिँ आफ्नो संस्थामा लिएर चाहिँ हामीले कार्यान्वयन गर्नेछौँ र वार्षिक योजना तयार बनाउनेछौँ।
1: अर्का सहभागी तथा राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष बप्पल रावत पनि सिकेका कुरा कार्यान्वयन गर्ने बताउनुभयो।
4: बनाउन त हामी योभन्दा पहिले पनि आफ्नो संस्थामा कार्ययोजनाहरू बनाइरहेका थियौँ। पुरानो भन्दा अहिले के फरक भएको, भित्री बुदाहरूमा पनि छलफल गर्नुपर्ने, त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने, त्यसलाई व्याख्या विश्लेषण गर्नुपर्ने रहेछ। अब हामी आफ्नो संस्थामा या छिमेकी संस्थाहरूमा यसलाई कार्यान्वयन गर्छौँ। विगतको कार्ययोजनालाई विश्लेषण गर्दै आगामी कार्ययोजना बनाउनुपर्छ भन्ने कुरा सिकेको र यसलाई कार्यान्वयनमा लिनेछौँ।
1: त्यस्तै जानकी कृषक सहकारी संस्थाका अध्यक्ष भीम बहादुर थारूले तालिममा सिकेका विषयहरूमा आफूहरूले केही कुरा अझै पनि लागू गर्न नसकेको बताउँदै आगामी दिनमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
5: कतिपय कुरा मिलेको पनि छ, केही कुरा हामीले अझै एकदमै सरकारको नियम अनुसार हामीले सञ्चालन गर्न सकेको अवस्था छैन। तथापि आउने दिनमा यस्ता कार्यक्रमहरू छ महिनामा एकचोटि, हामी हिजो धेरै कुराहरू नबुझेको कुरा छ महिनामा एकचोटि, चार महिनामा एकचोटि, कम्तीमा पालिका स्तरको हामी सञ्चालक एवं बोर्डका साथीहरू र कर्मचारी साथीहरूलाई के गर्दा राम्रो हुन्छ हामी सुन्छौँ। कुनै कुनै ठाउँमा आफ्नै पालिकाभित्र कुनै सहकारी डुबेको अवस्था, धादा अवस्थामा भएको, हामीलाई पनि दुःख लाग्छ, हामी पनि त्यो क्षेत्रमा काम गरिरहेको अवस्थामा यो यस्तो किसिमको नहोस् भन्ने चाहिँ पालिकाले नै अभिभावकको निर्वाह भूमिका निर्वाह गर्नुपर्छ।
1: शिवशक्ति सहकारी संस्थाका अध्यक्ष सोमती चौधरीले गाउँपालिकाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन जरूरी रहेको बताउनुभयो। आर्थिक विकास समिति संयोजक सुरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, इन्द्र कुमारी सोप, सीता चौधरी लगायतको उपस्थिति रहेको थियो। तालिममा पालिकाभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो। जानकी गाउँपालिका गाउँ कार्यपालिकाका सहकारी शाखाको आयोजनामा भएको तालिममा जनकल्याण सहकारी संस्था लिमिटेडका व्यवस्थापक छवि जैसी प्रशिक्षक रहनु भएको थियो।
6: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै सहकर्मी रत्नापुन मगरसँगै म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
10: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल
9: टीकापुर कैलाली
12: सम्पर्क मोबाइल नम्बर 9807106772।
13: स्वास्थ्यका लागि पानी

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता क्या अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पड्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: के तपाईलाई थाहा छ
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
4: हो र
5: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
4: के छ त विकल्प
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
4: विस्तारै गर्दा हुँदैन
5: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
6: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
7: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ
7: ई सेवा सबै सधैँ सँगै

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
3: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
4: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ
3: तुहार बाटा रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाएको आन्छे के कतरा सुघर बनाएको ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 और 98-486-39-261।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेन

0: बीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौँ। कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौँ।
8: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
9: सतर्क रहौं।
8: सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश।
10: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924678825।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिका पुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
4: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टिकापुर नगरपालिका

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइ?

0: एला टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
0: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
1: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
0: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
3: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28

0: ए सन्टेकी आमा, तर कान्छा छालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2170 सम्पर्क हर्या।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
6: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
5: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
6: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
5: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
6: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
5: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
6: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
5: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
6: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
5: सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6377-72।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। मित्रहरू, हामी यस कार्यक्रममा हाम्रो जीवनसँग सम्बन्धित विभिन्न पक्षहरूमा बाइबलीय दृष्टिकोणबाट छलफल गर्ने गर्दछौ। आजको कार्यक्रममा पनि यस्तै एउटा प्रसंगमा हामी कुराकानी गर्नेछौ। मलाई आशा छ यो कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। यस कार्यक्रमलाई अन्तिम समय सुन्नुहोला। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4:23। प्रिय मित्रहरू, म तपाईहरूसँग एउटा त्यस्तो व्यक्तिको बारेमा बताउन गइरहेको छु जो एकदमै शिक्षित थियो, उच्च शिक्षा हासिल गरेको, आफ्नो समाजमा सबैभन्दा प्रतिष्ठित र शक्तिशाली व्यक्तिहरू मध्ये एक थियो, जसले आफ्नो त्यो शक्तिको निर्दयतापूर्वक प्रयोग गर्यो। आजको मापदण्ड अनुसार हामी त्यो व्यक्तिलाई चरमपन्थी भन्न सक्छौ होला। उसले मानिसहरूको एक निश्चित समूहलाई यति धेरै घृणा गर्यो कि उनीहरूलाई उनीहरूको घरबाट तानेर जेलमा फ्याल्नुलाई उसले आफ्नो जीवनको उद्देश्य बनाएको थियो। भनिन्छ कि उसले ती मानिसहरूलाई घृणाको साथमा हप्काउने र मार्न चाहन्थ्यो। को थिए त ती व्यक्ति? के तपाईँले अनुमान लगाउनु भयो? हो, त्यो मानिस अरू कोही नभएर ख्रिस्टीय जगतमा यीशु ख्रिस्ट पछि चिनिने दोस्रो नाम पावल हुनुहुन्छ। हजुर, प्रेरित पावल। परमेश्वरलाई भेटेपछि पूर्ण रूपमा जीवन परिवर्तन भएको यो सबैभन्दा शक्तिशाली घटना हो। सायद यस्तो शक्तिशाली घटना इतिहासमा र सम्पूर्ण बाइबलमा पनि अर्को घटना छैन जस्तो पावलको जीवन परिवर्तनको घटना छ। पावलको जम्का भेट भएको थियो यीशुसँग। एक भयानक चम्किलो स्वर्गीय ज्योतिले पावल, तर त्यो समयमा उहाँको नाम अर्कै थियो है, उहाँलाई उहाँको आँखाको ज्योति गुमाइदियो र उहाँ आफ्नो घुँडाको बलमा भुइँमा गिर्न बाध्य हुनुभयो। त्यो स्वर्गीय ज्योतिले पावललाई यतिसम्म देख्न नसक्ने बनायो कि 3 दिन 3 रातसम्म उहाँले केही खान पनि सक्नु भएन, केही पिउन पनि सक्नु भएन। परमेश्वरले उनलाई कसरी निको पार्नुभयो र नयाँ रूपमा पूर्ण रूपमा परिवर्तन जीवनको लागि कसरी तयार गर्नुभयो भन्ने अद्भुत कथा हामी प्रेरितको पुस्तक 9 अध्यायमा पढ्न सक्छौ। हो, अन्य जातिहरू र राजाहरू साथै इजरायलका मानिसहरूलाई उहाँको सन्देश लैजानको लागि परमेश्वरको चुनिएको साधन वा चुनिएको त्यो मानिस एक हत्यारा थियो। तर त्यो हिंसक मानिस घृणाले अभिप्रेरित अति नै नाजुक अवस्थामा आइपुगेको थियो, जुन समय उपयुक्त थियो परमेश्वरको लागि उसको ओपन हार्ट सर्जरी गर्नको लागि अथवा उसको हृदय परिवर्तन गर्नको लागि। पावलले शाब्दिक रूपमा नै पीड़ामा आफ्नो घुँडा टेक्नुभयो। हाम्रो लागि पनि यही प्रक्रिया हुन सक्छ। जब हामी दुःखमा पीड़ामा आफ्नो घुँडा टेक्छौ, त्यो समय हुन सक्छ हाम्रो हृदय परिवर्तन हुने। प्रख्यात लेखिका काथी ग्रेव्सको शब्दमा, जब हामी पीड़ाको खाडलमा वा पीड़ाको चरम बिन्दुमा हुन्छौ, तब हाम्रो हृदय परिवर्तन हुन्छ। उहाँ अझै अगाडि लेख्नुहुन्छ, के थाहा, सायद हाम्रो यो दुःखको साथमा हामीलाई परिवर्तन गर्ने त्यो प्रकाश पो लुकेको छ कि, अथवा के थाहा, यो दुःख नै हामीलाई हाम्रो घुँडामा लैजाने एकमात्र बाटो हो कि, ताकि हामी हाम्रो जीवनलाई मूल्याङ्कन गर्न सकौ, हामी हाम्रो घुँडामा हाम्रो शक्ति र सामर्थ्यको अन्तिम बिन्दुमा पुग्छौ। त्यही नै उत्तम समय हो परमेश्वरको कार्य हाम्रो जीवनमा हुने र हाम्रो हृदय परिवर्तन हुने। हृदय परिवर्तन परमेश्वरको पवित्र आत्माको कार्य क्षेत्र हो। हृदयको शुद्धिकरण वा अर्को शब्दमा ओपन हार्ट सर्जरीको घटना हामी इजिकियलको पुस्तकमा पनि पाउन सक्छौ। जब इजरायलका मानिसहरू परमेश्वरलाई त्यागेर अरू देवता र मूर्तिहरूको पछि लागेका थिए, इजिकियल 36:26-27 इजिकियल अगमवक्ताद्वारा परमेश्वरले इजरायलीहरूलाई यसो भन्नुभएको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियार साथ मान्ने तुल्याउनेछु। आमेन।

परमेश्वरको आत्मा जो हामीमा बास गर्नुहुन्छ उहाँले हाम्रो असंवेदनशील र कठोर हृदयलाई परिवर्तन गर्नुहुन्छ। जुन हृदय बाइबल टिप्पणीकार म्याथ्यू हेनरीका शब्दहरूमा कुनै पनि ईश्वरीय कुराहरू प्राप्त गर्न र परमेश्वर प्रति भक्ति फिर्ता गर्न अनुपयुक्त हुन्छ। हाम्रो दुःख र कष्टको समयमा हामी परमेश्वरलाई हाम्रो जीवन परिवर्तन गर्न अनुमति दिन्छौ र अनुमति नदिन पनि सक्छौ। यदि कसैले पवित्र आत्मा परमेश्वरलाई आफ्नो हृदय परिवर्तन गर्ने अनुमति दिएन भने के हुन्छ? के तपाईँले आफ्नो प्रिय व्यक्तिको हृदय परिवर्तनको लागि लगनशील भई प्रार्थना गर्नु भएको छ? हुन सक्छ तपाईँको जीवन साथीको लागि, आफ्नो बच्चाको लागि। हामीले जति सुकै चाहे पनि हामी उनीहरूको लागि यो परिवर्तन गरिदिन सक्दैनौ, तर हामी निरन्तर घुँडा टेकेर परमेश्वरसँग प्रार्थना गर्न सक्छौ कि हाम्रो जीवनमा परिवर्तनको काम गरिरहनुहोस्। जस्तै हामी हृदय परिवर्तन नभएका मानिसहरूसँग जिइरहेका हुन्छौ, उनीहरूको लागि निरन्तर प्रार्थना र प्रेम गरिरहन सकौं भनेर परमेश्वरसँग प्रार्थना गरिरहनुहोस्। अय्युब 27:8 पदले भने चाहिँ, ईश्वरहीन मानिस नाश हुँदा त्यसको लागि के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिनुहुन्छ अनि तिनीहरूलाई एक विश्वासी साथीको आवश्यकता छ जो तपाईँ हुनुहुन्छ। प्रिय मित्र, तपाईँ अझै पनि सोध्नुहोला कि परमेश्वरले साँच्चै मानिसको हृदय परिवर्तन गर्न सक्नुहुन्छ त? हो, उहाँले गर्न सक्नुहुन्छ, उहाँले गर्नुहुन्छ, त्यो पनि आश्चर्यजनक तरिकामा। के तपाईँ आज त्यस्तो ठाउँमा हुनुहुन्छ जहाँ आफू मुनिको जमिनले भासिएको तपाईँ अनुभव गर्दै हुनुहुन्छ? प्रिय मित्र, तपाईँ परमेश्वरलाई नयाँ हृदय सृजना गर्न निम्तो दिनको लागि उपयुक्त ठाउँमा हुनुहुन्छ। उहाँलाई मौका दिनुहोस्, उहाँले एउटा नयाँ हृदय तपाईँभित्र सृजनुहुनेछ। प्रिय मित्र, आजको कार्यक्रमबाट यहाँहरू आशिषित हुनुभयो भन्ने म विश्वास गर्दछु। अर्को कार्यक्रममा फेरि अर्को एउटा नयाँ विषयमा हामी कुराकानी गर्ने नै छौ। आजको लागि भने बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
7: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
6: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
8: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
7: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। सुदूरपश्चिम प्रदेश सभा सदस्यबीच सहमति नहुँदा सुदूरपश्चिम सरकारको बजेट अन्यलमा। जानकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान। जनता मावि कञ्चनपुर उत्कृष्ट। मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टिकापुरमा भूमि पर्व उद्घाटन। जनप्रतिनिधि प्राविधिक कर्मचारी र निर्माण कर्मी र परामर्शदातालाई टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीकरण र कैलालीमा टेम्पो घटनाको छानबिन गर्न समिति गठन। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेश सभा सदस्यबीच सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउन ढिलाइ भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083/84 को बजेट सार्वजनिक हुने दिनमै सत्ता साझेदारी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद चर्किएको छ। बजेटको भागभण्डा र आयोजना व्यवस्थापनमा सहमति जुट्न नसक्दा मन्त्री परिषद बैठक समेत अनिश्चित बनेको बताइएको छ। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले करिब 38 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याउने तयारी गरे पनि अहिलेसम्म कांग्रेस एमालेबीच बजेट बाँडफाँडमा तानातान जारी रहेको बताइएको छ। एमाले आफूहरूले सिफारिश गरेका योजनामा बजेट व्यवस्थापन अपेक्षा अनुसार नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दावी छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083/84 को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले बजेट पेश गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083/84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। विनियोजित कुल बजेट मध्ये चालुतर्फ 13 अर्ब 97 करोड़ 63 लाख, पुँजीगततर्फ 20 अर्ब 75 करोड़ 99 लाख विनियोजन गरेको छ। त्यसै गरी गण्डकीले 33 अर्बको बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वर्षका लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। पालिकाले एसीमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि कञ्चनपुरलाई 4 लाख अनुदान दिएको छ। यस्तै दोस्रो धेरै विद्यार्थी पास गराउने राष्ट्रिय मावि अमौरीलाई 2,50,000 र तेस्रो भएको भिरकुटी मावि सुवर्णपुरलाई 1,50,000 अनुदान दिएको छ। गाउँपालिका भरिमा कक्षा 8 मा उत्कृष्ट नतिजा ल्याउने राष्ट्रिय आधार विद्यालय खैरीपुरलाई 3 लाख र दोस्रो स्थान ल्याउनेलाई भिरकुटी मावि सुवर्णपुरलाई 2 लाख अनुदान दिएको छ। मोतीमावि मोतीनगरमा आयोजित कार्यक्रममा मावि तहमा अनिवार्य विषयका उत्कृष्ट शिक्षकहरूलाई जनै 15,000 पुरस्कार दिएको छ। कार्य सम्पादनमा उत्कृष्ट विद्यालय कक्षा 8 र 10 मा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार दिएको छ। पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कोमल गिवालीले पुरस्कार तथा अनुदानले शिक्षक विद्यार्थी र विद्यालय प्रोत्साहित हुने वातावरण बनेको बताउनुभयो।
1: शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति र संस्थाको सम्मान गर्नु भनेको समग्र समाजले शिक्षाको मूल्य स्वीकार गर्नु हो। उत्कृष्ट नतिजा हासिल गर्ने तपाईँहरूको सफलता निरन्तर अध्ययन, अनुशासन र मेहनत परिणाम हो। विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा शिक्षाको गुणस्तर पनि बढ्नेछ। नतिजामा आधारित पुरस्कार प्रणालीले सबै विद्यालय शिक्षक र विद्यार्थीलाई अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु।
0: कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले 2028 सालमा बनेको शिक्षा ऐनले नेपालको शिक्षा प्रणाली सञ्चालन गर्न कठिन भएकाले छिटो ऐन ल्याउन सांसद कोमल गिवालीलाई आग्रह गर्नुभयो।
2: मैले आज माननीय ज्यूलाई एउटा हाम्रो सम्पूर्ण प्रहरीज्यूहरू, सम्पूर्ण शिक्षक शिक्षाज्यूहरू तर्फबाट एउटा हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शिक्षा ऐन 2028 ऐनसम्म हामी शिक्षा सम्बन्धी सेवा प्रवाह गरिरहेका छौँ। यो निकै नै पुरानो भयो। अब पञ्चायत कालदेखि आजसम्म थुप्रै बदलावहरू आए, परिवर्तनहरू, शासकीय व्यवस्था बदलिए र अहिले हामी नयाँ रक्त संचार प्रवाह गरी अहिलेको शासन प्रणालीमा छौं र हामी हाम्रो जानकीवासीको तर्फबाट यहाँहरूले मान्य ज्यूले संसदमा हाम्रो आवाज बुलन्द गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु। शिक्षा ऐनलाई नयाँ ढाँचामा नयाँ शासन शैली अनुरूप बनाउन यहाँको भूमिका अटलिय नै हुनेछ।
0: समाज विकास समितिका संयोजक कमल महतोले पुरस्कारले प्रोत्साहन र स्वच्छ प्रतिस्पर्धा हुने अपेक्षा गर्नुभयो।
3: नतिजामा आधारित अनुदान तथा पुरस्कार कार्यक्रमले विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा सृजना गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यसबाट शिक्षकहरू पनि थप जिम्मेवार, विद्यार्थीहरू थप मेहनती र विद्यालयहरू थप परिमाणमुखी बन्ने विश्वास लिएको छु।
0: वार्ड नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले प्रतिस्पर्धात्मक हुन आफैतिर औंला ठड्याएर सुधार गर्न विद्यालयका सरकारवालालाई अनुरोध गर्नुभयो।
4: अरूतिर औंला फर्काउनु भन्दा पनि आफ्नो काम कर्तव्य र अधिकार प्रति प्रतिबद्ध भएर लाग्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: अरूणोदय मावि खरी फाँडाका अध्यक्ष प्रेमराज भाटले अनुदान र पुरस्कारले सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने तर पुरस्कार जित्न विद्यार्थी पास गर्न नहुने बताउनुभयो।
5: उहाँहरूमा ऊर्जा थपियोस् ताकि यसको नेगेटिभ प्रभाव परेर हामीले 8 र 10 इक्जाम लगिरहेका छौँ बोर्ड इक्जाम भनेर विद्यार्थीको हेरेर उसलाई सकाउनुपर्छ भन्ने त्यसैले गलत नियतका साथ शिक्षकहरू जानुहुन्न। हजुरहरू नै जानकी गाउँपालिकाको भविष्य हो। तपाईँहरूको हातमा सम्पूर्ण बच्चा बच्चीको भविष्य भएका हुनाले सम्पूर्ण गुरुवर्गको जीवहरूमा एकदमै पोजिटिभ ऊर्जा आओस्।
0: गाउँपालिका अध्यक्ष गणेश चौधरीले पुरस्कृतको को भएको छ भनी जानकीमा बस्नु भन्दा गर्व लाग्ने हुनुपर्ने बताउँदै पुरस्कार पाउनेले गर्व गर्नुपर्ने बताउनुभयो।
6: जसले मेहनत गर्छ राम्रो गर्छ त्यसले चाहिँ पक्कै पनि पुरस्कार पाउँछ भन्ने हो। र अहिले म जानकी गाउँपालिकाको अध्यक्ष छु। मलाई व्यक्तिगत हिसाबले म के सोध्छु भन्नुहुन्छ भने जानकी गाउँपालिकामा बस्ने जति पनि नागरिकहरू हुनुहुन्छ उहाँ कतै जानुभयो कहाँ बस्नुहुन्छ तपाईँको घर कहाँ हो भनेर सोध्यो भने म जानकी गाउँपालिकाको भन्यो भने महसुस गर्नुपर्छ भन्ने फिलिङ आउँछ र त्यो महसुस गराउनका लागि तपाईँ हाम्रै मेहनत तपाईँ हाम्रै
0: खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
7: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
11: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
10: पढाइ हुने विषयहरू
11: अनिवार्य नेपाली,
10: अनिवार्य अंग्रेजी,
11: सामाजिक गणित,
10: ऐच्छिक लेखाशास्त्र,
11: ऐच्छिक वित्तशास्त्र,
10: ऐच्छिक अर्थशास्त्र,
11: कम्प्युटर विज्ञान,
10: भर्ना सम्बन्धी कार्यक्रमहरू,
11: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
10: भर्ना सुरु जेठ 3 गतेदेखि,
11: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
10: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
11: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
10: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
11: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
10: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
11: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
10: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
11: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
10: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
11: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
10: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
11: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
10: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
11: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
10: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
11: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था
10: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
11: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
10: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
12: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
11: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
12: ससानो कुरामा तनाव हुने,
11: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
12: कुलटमा लाग्ने,
11: छटपटी हुने,
12: मुटु धेरै ढुकढुक हुने,
11: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, मगर जातिको संस्कृति प्रबन्धन तथा संरक्षण गर्ने उद्देश्यले टिकापुरमा भूमि पर्वको उद्घाटन कार्यक्रम भएको छ। नेपाल मगर संघ टिकापुरको आयोजनामा 2 दिन कार्यक्रम शुरू भएको हो। कार्यक्रममा मगर समुदायले मनाउँदै आएको भूमि पर्वको महत्वका बारेमा चर्चा गरिएको छ। नेपाल मगर संघ टिकापुरका कार्यवाहक अध्यक्ष दिलु घरती मगरले आज पहिलो दिन भूमि पूजा सहित विविध कार्यक्रम गरिएको र भोलि विभिन्न कार्यक्रम गरी समापन हुने जानकारी दिनुभयो।
13: सम्पूर्ण सहभागीहरू पुनः एकपटक हार्दिक धन्यवाद दिँदै आजको भन्दा भोलि हाम्रो विशेष भूमि पूजा र सांस्कृतिकको भव्य जोड हुनेछ।
0: कार्यक्रममा आशबहादुर जिगमले मगर समुदायमा पर्सरी पर्व मनाउन आफू दाङदेखि टिकापुर आएको बताउँदै दैविक क्षति नहोस्, विपत्तिबाट बच्न सहयोग होस् भनी भूमि पूजा गर्ने र नाचगान गर्ने गरिएको बताउनुभयो।
14: टिकापुरमा यो भूमि मगर खाम समुदायमा प्रचलित यो पौराणिक तथा ऐतिहासिक मौलिक सांस्कृतिक पर्व हो। यो म यसै पर्वको लागि यहाँ आएको। यो विशेष त पूर्वी रूकुम तथा रोल्पाका थबाङको भेगमा यो भूमि पर्व यो प्रचलित छ र भूमिलाई यो उभेली मासको बाली लगाएर अनि भूमिलाई पूजा गरेर कोही दैवी प्रकोप नलागोस्, भाजी पहिरो नलागोस्, खोला नालाले केही क्षति नगरोस् भनेर अनि बाली नालीमा किरा फट्याङ्ग्रा नलागोस् भनेर भूमिको पूजा गरेर अनि 2-3 दिनलाई चाहिँ हामीले काम पूजा गरेदेखि काम नगर्ने, कुनै पनि यो खनजोट नगर्ने, ढुङ्गा मुढा नउठाउने भएकोले त्यो काम नगरेको बेलामा चाहिँ नाचेर रमाइलो गरौँ, दुःख सुख एक आपसमा साथासाथ गरौँ भनेर पुर्खाहरूले यो परम्परा चलाउँदै आएको अवस्था छ।
0: कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा टिकापुर नगरपालिका वार्ड नम्बर 1 वडा अध्यक्ष मोहन लिगार्विक, मगर समुदायका उग्र धर्मराज घर्ती मगर, रमेश थापा मगर, संघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्ती मगर, मगर संघका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमलपुन मगर लगायतले बोल्नु भएको थियो। कार्यक्रममा नेकपा एमालेका नगर सचिव भानुभक्त जैशी, नेपाली कम्युनिष्ट पार्टीका इन्चार्ज राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश खका अध्यक्ष डम्बर थापा लगायतले बोल्नु भएको थियो। गणेश घर्ती मगरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन चक्र असलामी मगरले गर्नुभएको थियो। टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी जनप्रतिनिधि, प्राविधिक कर्मचारी, निर्माणकर्मी, परामर्शदाता, नक्सा निर्माण गर्ने कन्सल्टेन्सी प्राविधिकलाई जानकारी दिएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपत्तिपछिको पुननिर्माण र पुनर्लाभ शाखाका स्ट्रक्चरल इन्जिनियर रविन चमलागाईले विभिन्न खाली विपदबाट जोगिनका लागि भवन निर्माण गर्दा मापदण्डको पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले टिकापुरमा भवन निर्माण आचार संहिता पालनाका लागि पालिकाले असल अभ्यासहरू गरिरहेको, प्राविधिक र डकर्मीलाई पनि जानकारी दिने गरेको तर घरधनीलाई समेत सचेत बनाउन आवश्यक रहेको बताउनुभयो।
15: अब यो भवन निर्माण संहिता पालना गर्ने विषय चाहिँ धेरै सरकारवाला निकायसँग जोडिने हुन्छ। जस्तै नगरपालिकाको तर्फबाट भवन निर्माण संहिता लागू गर्नकै लागि भनेर शहरी विकास भवन निर्माण चाहिँ एउटा विभाग, त्यसको पनि भवन निर्माण संहिता कार्यान्वयन उपशाखा र झण्डै 12-13 जनाको दरबन्दी सहितको संरचना चाहिँ 16 कार्यपालिका बैठकबाट पनि निर्णय गरिएको र सोम बमोजिम प्लस करारका प्राविधिकहरू चाहिँ राखेर चाहिँ कामको लोडलाई उहाँहरूले चाहिँ व्यवस्थित गर्ने प्रयत्न गरिराख्नु भएको पनि पाइयो। अब घर बनाउँदाखेरि प्राविधिकले गर्नुपर्ने नै न्यूनतम चेक जाँच घरधनीको निवेदन पश्चात नगरपालिकाको प्राविधिकले यो घरको चाहिँ जग निर्माणको स्वीकृति र टाइबिमसम्मको निर्माणको आधारमा चाहिँ सुपर स्ट्रक्चर त्यहाँभन्दा माथि चाहिँ बनाउन स्वीकृति दिनको लागि गरिने प्राविधिक निरीक्षण पनि नगरपालिकाबाट गर्दै आइएको रहेछ। अब सो दौरान निर्माण सम्पन्नसम्म पुग्ने चरणमा पनि त्यो घर चाहिँ नक्सा बमोजिम र मापदण्ड बमोजिम बाटोबाट सधियारबाट र अरू अन्य चाहिँ छोड्नुपर्ने जुन सेटब्याकहरू रहन्छन् मिनिमम त्यो पनि छोडेर बनाएको नबनाएको भन्ने कुरा चाहिँ यकिन गरेर मात्रै निर्माण सम्पन्न चाहिँ दिने गरेको पनि नगरपालिकाको तर्फबाट पाइयो भने अब परामर्शदाताको हकमा चाहिँ उहाँहरूले एउटा घरधनीलाई भवन निर्माण संहिता भवन निर्माण मापदण्ड पालना गरेर मात्रै चाहिँ भवन बनाउनु पर्छ नत्र चाहिँ भोलि गएर यस्ता निर्माण सम्पन्नका कागजातहरू चाहिँ पाइँदैन यसले गर्दाखेरि चाहिँ अन्य प्रयोजनमा पनि हामीलाई चाहिँ दुःख हुने र अल्टिमेटली चाहिँ एउटा भूकम्पको हिसाबले सुरक्षित भवन बन्दैन भन्ने विषय चाहिँ उहाँहरूको तर्फबाट पनि जुन घरधनीहरूलाई जानुपर्छ त्यो चाहिँ गइरहेको र अब चाहिँ अझै बढी प्रभावकारी तरिकाले जाओस् भन्ने नै परामर्शदाताबाट नगरपालिकाले पनि एउटा चाहिँ प्रतिबद्धता आशा चाहिँ राखेको कुरा रह्यो भने घरधनी र निर्माण कर्मीको तर्फबाट चाहिँ प्रत्यक्ष यो भवन निर्माण संहिता भनेको चाहिँ घर बनाउने खर्चसँग मात्रै रिलेटेड कुरा यसले चाहिँ घर महँगो बनाउँछ भन्ने मात्रै विषय चाहिँ नभएर यसले सुरक्षित बनाउँदै गर्दाखेरि आधारभूत कुराहरूमा मात्रै थोरै ध्यान दिनुपर्ने र त्यति गर्दाखेरि चाहिँ भूकम्प प्रतिरोधात्मक हुन्छ मापदण्ड बमोजिम घर बन्दाखेरि चाहिँ हाम्रो समुदाय नै चाहिँ सुरक्षित सुन्दर हुन्छ भन्ने विषयमा चाहिँ उहाँहरूलाई पनि कन्भिन्स गर्नुपर्ने चाहिँ अलिक बढी चाहिँ आवश्यकता देखिएको छ।
0: उहाँले भूकम्प जस्ता विपत्तिबाट जोगिन आचार संहिता पालना गरेर मात्रै घर बनाउनु पर्नेमा जोड़ दिनुभयो।
15: विपद जोखिमका हिसाबले चाहिँ टिकापुरको यो भू उपयोग नक्सा नै पनि निक्लिसकेको अवस्था रहेछ। अब सो अनुसार चाहिँ कुन क्षेत्रमा घर बनाउन उपयुक्त हुने कहाँ चाहिँ विपदका घटनाहरू बढी भएका हुनाले चाहिँ त्यसलाई प्रयोग गर्न नमिल्ने भन्ने पनि एउटा रेखाङ्कन चाहिँ नगरपालिकाले गरिसकेको अवस्था रहेछ। तर अब निजी आवास बनाउने सन्दर्भमा त्यो नक्सालाई चाहिँ हामीले प्रभावकारी रूपमा नगरपालिका परामर्शदाता सबैले चाहिँ त्यसको वैज्ञानिक आधारको हिसाबले चाहिँ घरधनीलाई कन्भिन्स गर्न उहाँहरूलाई मनाउन चाहिँ अलिकति गाह्रो परेको आएको अवस्था चाहिँ यहाँ भर्खर तालिमकै दौरान कुरा पनि चाहिँ उठिसकेको थियो। तैपनि मापदण्डले चाहिँ घरहरूको चाहिँ भूकम्पीय विपद मात्रै नभइकन अरू विपदका हिसाबले पनि घरलाई चाहिँ प्रतिरोधात्मक राम्रो बनाउनलाई चाहिँ सहयोग गर्छ। यसले जस्तो खुल्ला भागको चाहिँ महत्वका विषय खुल्ला क्षेत्रको चाहिँ महत्वका विषय चाहिँ आग लागि एउटा घरमा मानौ आगो लाग्दैछ भने अर्को घरमा आगो चाहिँ त्यो सर्दै गर्दाखेरि पनि दुईटा घर बीचमा ग्याप रहँदाखेरि त्यसले गर्दाखेरि चाहिँ आगो लागि चाहिँ फैलिँदै नजाने जस्ता विषयहरू पनि जोडिन सक्छन्।
0: टिकापुर नगरपालिकाका इन्जिनियर नवीन ओझाले आगामी वर्षको नीति तथा कार्यक्रम बन्दै गरेको अवस्थामा आगामी योजना निर्माणमा सहयोग होस् र भवन संहिताबारे जानकारी दिन कार्यक्रम गरिएको बताउनुभयो।
16: पहिलो दिनको तालिमको मुख्य उद्देश्य के थियो भने जनप्रतिनिधिहरूले पनि अब बजेट बनाउने प्रक्रियामा हुनुहुन्छ उहाँहरू नीति तथा कार्यक्रम बन्ने प्रक्रियामा छ यो प्रक्रियामा पनि यो प्रकोपलाई पनि एड गरेर भोलिको दिनमा त्यही अनुसारको नीति तथा कार्यक्रम र बजेटको कुराहरूमा पनि केही सहज होला भन्ने हिसाबले चाहिँ उहाँलाई पहिलो दिनको तालिम दिएको थियो भने दोस्रो दिन भनेको यो भवन संहिताको चाहिँ के छ त अवस्था हामी कार्यान्वयनको अवस्थामा कुन अवस्थामा छौं भन्ने कुरालाई मध्यनजर गरेर निर्माण कर्मी जसले चाहिँ यो हाम्रो चाहिँ दिए को नक्सालाई चाहिँ निर्माण गर्नुहुन्छ उहाँलाई र नक्सा बनाउने परामर्शदाता र हामी कार्यान्वयन गर्ने नगरपालिका जनशक्तिहरूलाई चाहिँ एउटा स्किल अप गर्नको लागि चाहिँ हामीले यो आयोजना गरेका छौँ। यो तालिमको लागि चाहिँ हामीले एनसेटमा योभन्दा अगाडि एनसेटमा कार्यरत हाम्रो स्ट्रक्चरल इन्जिनियरलाई चाहिँ बोलाएर यो सम्पूर्ण कुराहरूको चाहिँ यो सिकाइ भएको छ यो दुई दिनमा।
0: कार्यक्रममा टिकापुर नगरपालिका भवन तथा बस्ती विकास उपशाखा घर नक्सा पास इकाईका सब इन्जिनियर दानेन्द्र आचार्यले यसअघि काम गर्दा धेरै अलमल हुने गरेको अवस्थामा नयाँ संहिताबारे धेरै सिकाइ भएको बताउनुभयो।
17: यहाँ चाहिँ धेरै कुराहरू कन्फ्युजन थियो हामीलाई अब परामर्शदाता हाम्रो इन्जिनियर सर रविन सरले चाहिँ हामीलाई क्लियर पार्नु भएको छ। म चाहिँ फिल्डसँग र डकुमेन्टेसन र फिल्डको दुईटै कुराहरू हेर्ने भएको हुनाले चाहिँ अब पुरानो र अहिलेको भवन संहितामा के छ

0: अब बाँकी प्रसंग कैलालीको गोदावरी नगरपालिका चार गाईमोरमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालीको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। खुश खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्य शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते टीकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टीकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484273059।

यही मिति 2083 साल असार 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर।

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सुदूरपश्चिम प्रदेश सभाको आज अपरान्ह 5 बजे बस्ने तय भएको 8 महाअधिवेशन अन्तर्गतको 13 बैठक विशेष कारणवश स्थगित भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार असार 1 गते सोमबार अपरान्ह 5 बजेका लागि बोलाएको बैठक स्थगित भई आज राति 9 बजे बस्ने गरी समय निर्धारण गरिएको छ। खोज खबरमा अब पालो जनावाजको टीकापुर भवन निर्माण संहितामा भएको व्यवस्थाबारे तालिम दिएको छ। आजको जनावाजमा हामीले तालिममा के सिकाइ भयो भने तालिमका सहभागीलाई सोधेका छौं।
1: नमस्ते, मेरो नाम चाहिँ दानिन्द्र आचार्य, म चाहिँ भवन तथा बस्ती विकास उपशाखा अन्तर्गतको घर नक्सा पास इकाइको सब इन्जिनियर पदमा कार्यरत छु। यहाँ चाहिँ धेरै कुराहरू कन्फ्युजन थियो हामीलाई, अब परामर्श

0: दादा हाम्रो इन्जिनियर सर रविन सरले चाहिँ हामीलाई क्लियर पार्नु भएको छ। म चाहिँ फिल्डसँग र डकुमेन्टेसन र फिल्डको दुईटै कुराहरू हेर्ने भएको हुनाले चाहिँ अब पुरानो र अहिलेको भवन संहितामा के छ फरक त्यो चाहिँ एकदमै राम्रोसँग प्रष्ट पारिदिनु भयो सरले। अनि पहिलाको चाहिँ 12x12 पिलर राख्नु र अहिले चाहिँ 14x14 पिलर राख्नुको कुरा पनि उहाँले क्लियर गरिदिनु भएको छ।
1: मेरो नाम निरज चौधरी, डकर्मी व्यवसाय संघसँग आबद्ध भएर टिकापुरमा बन्दै गरेका घरहरू ठेका लिएर गर्ने गर्दै आइरहेको छु। सर्वप्रथम त नेपालमा चाहिँ यो भवन सम्बन्धी मापदण्डहरू कहिलेदेखि लागू भयो भन्ने कुरा चाहिँ बुझ्न पाइयो, जो चाहिँ 2045 सालदेखि शुरू भएको रहेछ। यो मेरो लागि नयाँ कुरो मैले सिक्न पाएँ। यसमध्ये धेरै कुराहरू छन्, अब यहाँबाट सिकेपछि अब त्यो अनुसारले हामीले प्र्याक्टिकली आफ्नो फिल्डमा काम गर्दाखेरि त्यो अभ्यास गर्ने कोसिस गर्छौ भन्ने कुरा चाहिँ लागेको छ।
2: मेरो नाम सुखदेव कुमार दास हो, म यो टिकापुर डकर्मी व्यवसाय संगठनको अध्यक्ष हुँ। तर यहाँ समस्या के देखियो, टिकापुरमा काम गरेको क्रममा पैसा समयमा नपाउने, अब पछि गएर यो टाइम पनि बढी लाग्यो, यो धेरै समस्या छ। अब हाम्रो ठेकदारहरूको पनि कमी कमजोरी छ, ठेकदारहरूको विशेषता के छ, काम लिने धेरै तर समयमा नगरिदिने, त्यो पनि समस्या हो। तर कतिपय ठेकदारहरू काम गरेर पनि समयमा पैसा पाउँदैन, पैसा माग्न गएपछि अन्य कुरा हुन्छ, यो घर समयमा भएन, यो घर करेक्ट भयो, धेरै टेन्सन आउँछ, त्यसले गर्दा अलिकति समस्या बढी हुन लाग्यो। मापदण्डको पालना अनुसार त जे छ मापदण्डमा त्यही अनुसारले काम गर्नुपर्छ, हामी त गरिराखेको छौँ। अब कुनै ठाउँमा भुलचुक भयो होला, अब हामीले जस्तो अलिकति यहाँको रेटको कारणले अब काम बढी मात्रामा यहीँ हामी लिन्छौँ, लिने क्रममा अब यहाँ वहाँ गर्दाखेरि अब अलिकति केही लेबर मिस्त्रीबाट पनि त्रुटि हुन्छ, चाहे बमोजिम हुँदैन, समस्या हुन्छ, हामीबाट पनि भएको हो। तालिममा त धेरै कुरा आयो, तर त्यो अनुसार अहिले यो हाम्रो स्थानीय सरकारले गर्यो भनेपछि अति राम्रो हुन्छ, यसको लागि एकदम हामी खुसी छौँ। यस्तो हुनु पर्यो, तर यो डकर्मीहरूको पनि एउटा रेट निर्धारण गरिदिनु पर्यो स्थानीय सरकारले।
3: मेरो नाम सुरज चौधरी हो, संघर्ष इन्जिनियरिङबाट। त्यो मापदण्ड हामीले इन्जिनियरहरू पालना गर्नु पर्यो। अब कोही कोही कस्ता हुन्छन् कि मापदण्ड त छ हामीसँग तर पालना गर्दैन, अब सरियाहरूको बा घटबट गर्ने त्यस्तो काम गरेर हुन्छ कि नक्सा बनाउँदाखेरि त्यो मापदण्ड पालना गर्नु पर्यो।
4: मेरो नाम रामप्रसाद चौधरी हो, म चाहिँ एएनबी इन्जिनियरिङ सर्भिसेसदेखि। पुरानो 2082 साउन 1 लागू भएको मितिले जो हाम्रो नयाँ नियमहरू आएको थियो त्यसको बारेमा चाहिँ हामीले चाहिँ अहिले भर्खरै तालिम पाइरहेछौँ, त्यसको चाहिँ गुनासो नै हो। अब अहिले चाहिँ हामी पायौँ, केही कुरा सिक्यौँ, नक्सा बनाउँदा अलिकति सहजता होला।
5: मेरो नाम अमर बहादुर शाही, क्युपेक नेपालको मजदुर संघको टिकापुर नगर अध्यक्ष हो। हामीले निर्माण सम्बन्धीहरू सरले हामीलाई चाहिँ सिकाउनु भयो, यो धेरै राम्रो लाग्यो। तर यो कार्यान्वयन चाहिँ नगरपालिकाले गरिदिनु पर्यो, कार्यान्वयन नगरपालिकाले फिल्डमा गएर कुन चाहिँ दक्ष छ कुन अर्धदक्ष छ, अब यिनै कुराहरू अब तालिम यहाँ गर्यो तर बाहिर काम गर्दाखेरिमा चाहिँ फिल्डमा नगरपालिकाको भूमिका चाहिँ मैले धेरै कम देखिरहेको छु। किनभने म 9 नम्बरमा 10 नम्बरमा म पनि ठेकदारी काम गर्ने मान्छे हो, त्यस कारणले कति घरहरू उल्टा सिधाहरू काम भइराखेका छ, भूकम्पहरूको रहित बनाउने भनेर उनीहरू रेटको कुरा मागिरहेछन् तर काम चाहिँ गुणस्तरीय छ। त्यस कारणले घरबेटीहरू चाहिँ बोलाउँदैनन्, इन्जिनियरहरू प्राविधिकहरूलाई घर नक्सा नगरपालिकाले बनाएको नक्सामा त नगरपालिकाले पनि त त्यो हेर्नु पर्यो नि।
6: टिकापुर नगरपालिकाले विभिन्न समयमा बजारबाट बरामद गरेका सामानहरू नष्ट गरेको छ। टिकापुर नगरपालिका प्रहरी प्रशासन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको रोबरमा नष्ट गरेको हो। बरामद सामानबारे जानकारी दिनुहुँदै टिकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्य।
7: हामीले चाहिँ यो विभिन्न समयमा हाम्रो नियमित नगर प्रहरीहरूबाट पनि बजारको अनुगमन हुने क्रममा यो चाहिँ म्याद नागेका अब खान अयोग्य खालका वस्तुहरू चाहिँ जफत गरिएको थियो। त्यो सम्बन्धमा हाम्रो चाहिँ जम्मा जम्मी 34 आइटमहरूलाई चाहिँ आज हामीले धुल्याई नष्ट गरिएको छ, जसको चाहिँ मूल्य हाम्रो जम्मा सबैको गरेर 96,090 रुपियाँ बराबरको रहेको छ, जसमा चाहिँ अब यो अलिअलि पाउडरहरू, बडी लोसनहरूदेखि लिएर नमकिन, खाने चिजहरू, कर्नफ्लावर, यस्तो खालको आइटमहरू चाहिँ रहेको छ।
6: समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिम प्रदेशसभा सदस्य बीच सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सभाको बैठक 9 बजेका लागि बोलाइयो। जानकी गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान। जनतामावि कञ्चनपुर उत्कृष्ट। मगर जातिको संस्कृति प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टीकापुरमा भूमि पर्व उद्घाटन जनप्रतिनिधि प्राविधिक कर्मचारी निर्माण कर्मी र परामर्शदातालाई टीकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीकरण र कैलालीमा टेम्पो घटनाको छानबिन गर्न समिति गठन खोजखबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
8: आई बुढल्ला सुन्दो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
9: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
8: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
9: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
8: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
10: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्ती शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्मिरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र
3: 30 दिनसम्म अनलिमिटेड रे
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
2: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
6: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
7: होइन चाइनिज माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
6: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
7: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
8: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अरियालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
2: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवेको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
3: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दे र बेल्जियम इजिप्ट भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
2: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
5: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यसक्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
6: फिल्ड सर्वे टिम भन्ने छ नाति विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नापी सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयु पनि छ। 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट त्यही डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
5: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
0: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
7: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौँ, अब दुई बोराको लागि पनि लाइन लागेका छन्, एक बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
0: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
9: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
8: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
9: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
8: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
9: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
8: नरम मुलायम सुतीको कपडा लगाउने।
9: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
8: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
10: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
0: हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग। सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
11: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
12: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये ₹25,00,000 सम्पन्न हुने करिब 200 योजनाको लागि ₹27,00,000 बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि ₹24,15,00,000 बजेट विनियोजन गरिएको छ।
11: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगततर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12,83,00,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
13: राष्ट्रिय अर्थतन्त्रमा देखिएको विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
11: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,00 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
13: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढ़ी अर्थात 2,644 अमेरिकी डलर रहने
14: प्रक्षेपण गरिएको छ।
11: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरसनले पुँजीगत तर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
11: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषि जन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,000,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
15: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
11: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालूतर्फ 7,97,51,01,000 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,000,00 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
16: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
11: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकिएकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
17: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मध्य प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
11: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
0: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
18: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षिनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
7: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्।
18: काँडाखुटीका अर्का किसान नवराज अन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढ़ेको उहाँ बताउनुहुन्छ।
19: 4 बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
18: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
14: राज्यबाट हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यहरूले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौंजना लाइनमा आउनुहुन्छ।
18: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
20: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
18: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बुरा एक बुरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
21: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै।
0: शहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानव अधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि
23: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिका पुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा र सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
21: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौं।
0: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाखुम्चार हिँड्ने
21: बट देयर आर लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गएर हेलो म्याडम भन्नुहुन्छ। आई फिल प्राउड एक्चुली।
0: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
21: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको छ कि
0: अब कारणले गर्दाखेरि हामी सफा
21: समस्या भनेर हामी भनिरहेछौँ। उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामीले सुरक्षित हुन घरभित्र बस्छौँ। बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ। त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा होइन यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स छ र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारका स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर पहिला तपाईँको 5-6 वर्ष अगाडिको 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भन्यो भने गलत हुन्छ कि जस्तो हुन्थ्यो नाउ उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँहरू एभ्री डे हेर्नुहुन्छ कि
2: अनुभव
21: दे नो बेटर त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै इम्पोर्टेन्ट छ.
2: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
21: सरकारले पनि गर्दै हुनुहुन्छ. अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन किनभने त्यो भाइबल बनाइदिने वातावरण किनभने पोलिसी नि यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो. जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ.
2: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन, मास्क हुँदैन, फोहोर लुगा हुन्छ नि लुगा पुरै त्यो खालके लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन.
21: सो द्याट्स द स्याड रियालिटी. अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूले कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ.
2: त्यसको लागि पनि यहाँले केही पहल गर्नुभएको छ?
21: हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा. भोलि अब सबै कुरा मेकानाइज भयो भने उहाँहरूको अल्टरनेटिभ केही होला तर आजको दिनमा त दे आर द वान्स नि त होइन. त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ. यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
2: उहाँसँग बसेर कुरा गर्दै गर्दा काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
21: फिल्स ब्याड. अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउँदैन उनीहरूलाई नलाउने इच्छा होइन कि तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेशै कस्तो गर्मी छ नि त अझ तराईमा त कति गर्मी छ बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि. इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर दे वान्ट टु वेयर बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन. अनि कहिले काम सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन. बाहिरतिर कति धेरै सिस्टम हुन्छ हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ. तर उहाँहरू ट्रस्ट मी उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ. दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ. तर पहिला भन्दा चाहिँ अहिले धेरै
2: अहिले पनि अब फोहोरको सिटी बजाउँछ होइन. सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने फोहोर आयो हरेकको दिमागमै त्यही हुन्छ फोहोर आयो
21: त्यही छ.
3: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ. कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन्. रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ. अतिक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ. निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ. काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ. सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ. साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ. रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ. र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दे र बेल्जियम इजिप्ट भेट्दैछन्. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: दलित के हो?
2: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
1: के दलित मानव होइन र
3: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
4: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
1: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
3: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
1: विभेदका विरूद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
3: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का सुर में यहाँलाई स्वागत छ। म पूर्ण विक। यो कार्यक्रम तपाई हरेक साता को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज सँगै अनलाइन मा www.tikapurefm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ विश्व जागरण मानवता एकता समाज भारत नेपालका केन्द्रीय प्रवक्ता अलोक निरञ्जन लोहार। आज हामी भारतमा यो संस्थाले नेपालीहरूको अधिकारका सवालमा गरेका क्रियाकलापका बारेमा कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: यहाँ चाहिँ विश्व जागरण मानवता एकता समाज भारत नेपालका केन्द्रीय प्रवक्ताको रूपमा रहनु भएको छ। यो संस्थाले भारतमा बसेर नेपालीहरूको लागि चाहिँ के काम गर्दै आएको छ?
1: विश्व जागरण मानवता एकता समाज भारत नेपाल भनेर कसरी स्थापना भयो भन्ने कुरा मुख्य यहाँले कुरा राख्नुभयो। अब यो कुरामा कस्तो छ भन्दा प्रवासमा बसेर आफ्नो खुन पसिना बगाएर प्रवासका आफ्ना पीड़ाहरूलाई भोगेर पनि अब देशमा एउटा रोजगारको सिर्जना नभइरहँदा हामी दलित वर्ग मात्र नभइकन सबै वर्गका कुरा गर्दा धेरै वर्गका मान्छेहरू पनि छन्। त्यसै गरेर विशेष गरी देशमै पनि एउटा त्यस्तो वातावरणबाट एउटा अपेलित भएको वातावरण आफै पनि विभिन्न खालका छुवाछुतदेखि लिएर राष्ट्रिय राज्य स्तरबाट भएका विभिन्न खालका कुराहरूबाट अपेलित पीड़ित भएका मान्छेहरू पनि आपसमा पनि एउटा प्रवासिनुपर्ने बाध्यताहरू पनि धेरै छन्। त्यही बाध्यताहरूका बीचमा पनि प्रवासमा बसिराखेका नेपाली दाजुभाइ दिदीबहिनीहरू जो दलित वर्गबाट छन् उहाँहरूलाई एउटा समेटेर प्रवासमा बसेर पनि दलित साथीलाई दलितका जो मुद्दाहरू छन् देशमा भइराखेका घटनाक्रम छन् जातीय छुवाछुतका क्रियाकलापहरू छन् र राज्य सरकारले विभिन्न ठूला ठूला अहिले घटनाक्रममा भइरहेका दलितहरूमाथि हुने अपहेलित पीड़ित हुने कार्यहरू अहिले जेलभित्रै पनि एउटा प्रशासनको हकभित्र रहेको मान्छे हत्या हुने प्रक्रियाहरू अनि बलात्कार हुने हाम्रो चेलीबेटीहरू बलात्कार हुने अवस्थाहरूदेखि लिएर राज्य सत्तासम्म पनि कुनै पनि तरिकाले एउटा विकासको मूलधार एउटा मानवताको मूलधारसम्म जान नसकेको अवस्थामा प्रवासमा बसेर भए पनि हामीले 60 लाख दलितको प्रतिनिधित्व गर्दै हामीले आफ्नो तर्फबाट एउटा सकारात्मक परिवर्तनका लागि कार्य गर्नुपर्छ भन्ने एउटा विहङ्गम सोच लिएर यो विश्व जागरण मानवता एकता समाज भारत नेपाल स्थापना गरिएको छ र यसले भर्खरै यो मार्च 15 जयपुर राजस्थानमा आफ्नो प्रथम राष्ट्रिय मेला पनि सम्पन्न गरेको छ।
0: जस्तो नेपालका मानिसहरू जो सायद भारतमा हुनुहुन्छ होइन यहाँले भन्नुभएको जस्तै भारतमा बसेर रोजगारीका सवालमा सिलसिलामा विभिन्न दुःख पीड़ाहरू भोग्दै आएका नेपालीहरूको अधिकारका सवालमा त्यसै गरी दलित समुदायका हरेक पक्षलाई चाहिँ मुख्य एउटा आधार बनाएको छ। जस्तो खासमा अब दलितका सवालमा पनि कुन कुरालाई बढी चाहिँ फोकस गरेको अवस्था यहाँ
1: हामीले विशेष गरी अब राष्ट्रिय स्तरमा यो विश्व जागरण मानवता एकता समाज भारत नेपालले चाहेको के छ भन्ने कुरा हो मुख्य। हामीले के खोजिराखेका छौं भने प्रवासमा बसेर भए पनि आम 60 लाख दलितले जो खोजेका छन् चाहेका छन् हाम्रो आफ्नो कार्यपालिका न्यायपालिका र व्यवस्थापिकासम्मको हाम्रो हक र अधिकारलाई एउटा सुनिश्चित गर्न सक्ने अवस्थासम्म अहिले पनि काठमाडौँमा दिपा नेपाली लगायतले सरकार कोठा खाली छ भन्ने खालको एउटा वातावरण लड्नु पर्नेको अवस्था आजको तारिखमा पनि छ। हाम्रो एउटा 21 औं शताब्दीको वैज्ञानिकको युगमा हामी आएर पनि आजको अवस्थासम्म पनि हामी एउटा मान्छेलाई मान्छेसम्मको पहिचान गर्न असहज गरिरहेका छौँ। काठमाडौँ भनेको हाम्रो भ्याली हो, भ्याली जस्तो ठाउँमा एउटा हाम्रो राजधानी भएको ठाउँमा हामीले एउटा मान्छेले मान्छेप्रति गर्ने व्यवहार अहिले पनि जातीय हुन सक्छ त, एउटा जातका आधारले मान्छेलाई कोठाबाट दिने हुन सक्छ त, भने आम 60 लाख दलितका मान्छेहरू जति दलित वर्गहरू छन् काठमाडौँ गएर एउटा पढाइको माध्यम हुनसक्छ, शिक्षाको माध्यम भयो, रोजगारीको माध्यम हुनसक्छ, सबै माध्यमहरूबाट काठमाडौँ जानुपर्ने हुन्छ। त्यो बेलामा धेरैभन्दा धेरै दलित हाम्रा दाजुभाइ दिदीबहिनीहरूले काठमाडौँ गएर भाडा पाएर पढ्न सक्ने अवस्था सकेको छैन। त्यो अवस्थामा उहाँले एउटा सरकार कोठा खाली छ भनिरहँदा अहिले राज्यको मुख्यमन्त्रीको रूपमा रहेका सुदन गुरुङज्यूले यसलाई हामी प्रत्यक्ष रूपमा सम्बोधन गर्न सक्दैन भन्नु, केही समय अहिले हाम्रो रासोपाको सरकार जसले अहिले व्यापक जनमतका साथमा आम 60 लाख दलितसँग हामी माफी माग्दछौ है, दलितहरूमाथि अन्याय भएकै हो, अत्याचार भएकै हो, सयौं वर्षदेखि उहाँहरूमाथि उत्पीडित भएकै हो, शिक्षा स्वास्थ्य रोजगारदेखि लिएर कार्यपालिका न्यायपालिका व्यवस्थापिक सङ्घ कानूनको अधिकारसम्म उहाँलाई ब्याक गरिएकै हो भन्ने कुरालाई पुष्टि गरिरहँदाखेरि त्यसै कार्यक्रमभित्र अहिलेको गृहमन्त्री आइसकेपछि त्यो कुरालाई समेट्न सक्दैनौ भनिरहनु आफैमा पनि 60 लाख दलितमाथिको एउटा अपमान, 60 लाख दलितहरूलाई एउटा पर सारिएको, आफूभन्दा पर राखिएको राज्य संयन्त्रको एउटा केन्द्रीय मूलधारमा लिन नखोजेको हो कि त, अझै पनि भित्रको षड्यन्त्र अलग छ कि त भन्ने कुरामा हामी आवाज उठाइराखेका छौँ।
0: त्यो त अब सरकारले जसरी चाहिँ एउटा सरकारको आफ्नो तर्फबाट सरकारको वक्तव्य भयो है, सरकारी पोलिसी भयो, जस्तो कतिपय सवालमा हामीले कसैलाई प्रश्न गरिरहँदा दलितभित्र पनि एक खालको आन्तरिक विभेद छ भन्ने एक खालको भनाइ आउँछ, आन्सर आउँछ होइन, यो कुरालाई यहाँहरूको संगठनले कसरी हेर्नुभयो?
1: एकदमै सही कुरा गर्नुभयो प्रोफेसर। अब हामीले के गरी सोचिराखेका छौँ भने हामीले बाह्य रूपमा गैर दलितसँग जुन प्रकारको एउटा स्थानमा जसरी हामीले संघर्ष गरिरहनु परेको छ, एउटा जातीय संघर्ष भन्नुहोस् न, छुवाछुतको आधारहरू व्यापक रूपमा छैन भनिए पनि अहिले कुनाकन्दरा मात्र होइन, काठमाडौँ जस्तो मुख्य ठाउँहरूमा, विभिन्न राज्यका मुख्य मुख्य शहरहरूमा, ठाउँहरूमा जहाँ पढी लेखिएका भनिएका एउटा शिक्षित भनेका ठाउँहरूमा पनि त्यस्ता घटनाहरू, जातकै आधारले हुने छुवाछुतका घटनाहरू प्रत्यक्ष रूपमा देखिएका छन्, बढ्दो रूपमा छन्। एउटा त्यो कुरा भयो। अर्को कुरा, हामीसँग अन्य पढी लेखेका मान्छेहरूबाट हुनेका र विभेदका जस्तै एउटा बलात्कारका घटनाहरू एउटा हो, एक जातले अर्को जातसँग गर्ने अन्तर्जातीय विवाहका कारणले दलितले अन्य जातसँग गरोस् या अन्य जातले दलितसँग गरोस्, पुरुष महिला भएर हुने अन्तर्जातीय विवाहमा अहिले भर्खर कृष्णबीको हत्या गरिएको छ जेलभित्र, होइन, यस्ता घटनाहरू बाह्य रूपमा घटिरहँदा हामीले आन्तरिक रूपमा पनि तपाईँहरूको आन्तरिक जातीय विभेद चाहिँ हटेको छैन भन्ने कुराहरू समय समयमा उठ्दै आएको छ, त्यो कुरामा पनि हामी सचेत छौँ। पक्कै पनि यसलाई चाहिँ बहसको मुद्दा बनाउनै पर्छ। हामीभित्र अरूले हामीलाई कसैले जातीय छुवाछुतका आधारमा या सामाजिक हुन सक्छ, आर्थिक हुन सक्छ, नैतिक हुन सक्छ या राजनीतिक हुन सक्छ, कुनै पनि कारणले गर्दा हामीमाथि हेपचेप र त्यो ठाउँमा पुग्नु हुँदैन है, यो मान्छे यो खालको मान्छे त्यो ठाउँमा जानु हुँदैन भन्ने खालको प्रश्न प्रति प्रश्न आइरहँदा हामी भित्रै हामीभन्दा तल भनेर हामी जसलाई भनिराखेका छौँ उहाँहरूप्रतिको हाम्रो एकता र समानता कस्तिको छ त, त्यस कुरा पनि आम साथीलाई जसले सोच्नुपर्ने, बोल्नुपर्ने र भन्नुपर्ने समय छ। त्यसका लागि पनि आन्तरिक एउटा बहस र आन्तरिक रूपमा हामीले प्रश्न उठाउनु पर्ने र आफैभित्र साथीलाई दलितले जाग्नुपर्ने कुरा एकदमै छ, त्यसमा हामी सकारात्मक छौँ, सोच्नुपर्छ र यसका लागि समाधानका लागि बहस जरुरी छ।
0: त्यसको नेतृत्व लिने कले, त्यो गरिदिने कले,
1: एकदम सही कुरा गर्नुभयो हजुरले। अहिले कस्तो भइदियो भन्दाखेरि हाम्रो अहिले पछाडिका यो विश्व जागरण मानवता एकता समाजको हामीले परिकल्पना पनि त्यसै आधारले गरिराखेका छौँ। यो परिकल्पना किन भन्दाखेरि जति पनि हाम्रा दलित अभियन्ताहरू आउनु भएको छ, उहाँहरू आइरहँदाखेरि दलितका मुद्दाहरू व्यापक रूपमा उठ्ने, सबैतिर व्यापक रूपले उठ्ने, जस्तो एउटा जाति आधारले भएका हत्या हिंसादेखि लिएर, जाति आधारमा भएका तोडफोडदेखि लिएर, हाम्रो चेलीबेटीमाथि भएका हत्या हिंसादेखि लिएर, प्रत्यादेखि लिएर, विभिन्न ठाउँमा भएका घटनाक्रमहरूमा कुनै पनि एउटा अभियन्ता आएर प्रष्ट रूपमा आफ्ना कुराहरू राखिरहँदाखेरि साथीलाई जति खुसी हुन्छ, ल हाम्रा प्रश्नहरू चाहिँ, हाम्रा विचारहरू चाहिँ यो ठाउँमा राखियो है, हाम्रा समस्या समाधान हुन्छ है भन्ने भयो। तर त्यही व्यक्ति पछि गएर, हाम्रै अभियन्ताहरू पछि गएर एउटा व्यक्तिगत स्वार्थमा गएर आफ्नो निरन्तर व्यक्तिबाट कहाँबाट भोट ब्याङ्क, एउटा भोट ब्याङ्कको रूपमा मात्र आजको तारिकसम्म दलितलाई प्रयोग गर्दै आइराखेको अवस्था छ। एउटा भोट ब्याङ्क बढिसकेपछि, एउटा निश्चित ठाउँमा गइसकेपछि अनि पदको लालसा, पद चाहियो, त्यो पदबाट एउटा अर्को कुनै पार्टी चाहियो, त्यो पार्टीबाट मन्त्री पदमा गइसकेपछि अनि पछाडिका दलित सम्बन्धी मुद्दाहरू जस्ताको तस्तै रहने, त्यसपछि एउटा नातावाद कृपावादमा मात्र गएर सबै कुराहरू सञ्चालन हुने।
0: तपाईँले भने बमोजिम जस्तो बोल्नका लागि र दलितका सवाललाई अधिकारलाई चाहिँ कार्यान्वयन गराउनका लागि त समय ठाउँमा त पुग्नुपर्ने होला नि,
1: एकदम सम्बन्धित ठाउँमा नपुगिकन हामीले हाम्रो मेन मुद्दा नै त्यही छ, विश्व जागरण मानवता एकता समाजले
0: कुनै व्यक्ति चाहिँ अहिले दलितका अभियन्ता हुने गयो, दलितका सवालहरू उठाउने गएको छ, भोलि बिहान उसले चान्स पाउने बित्तिकै सरकारमा जाने अथवा माथिल्लो पोस्टमा जाने अथवा संसदमा जाने, त्यो कुरा आफैमा नराम्रो होइन,
1: होइन होइन, बिल्कुलै नराम्रो होइन। त्यो व्यक्ति त्यो ठाउँमा गएर नराम्रो हुन्छ भन्ने होइन, हाम्रो विश्व जागरण मानवता एकता समाज भारत नेपालले के खोजिराखेको छ अहिलेको अवस्थामा के छ भने, मान्छे व्यक्तिवादी भएर आफ्नो नितान्त स्वार्थमा नगइदियोस् भन्ने मात्र हो। हामी त्यो व्यक्तिमाथि गएर एउटा दलितका मुद्दा लिएर माथि उठिराखेको कुनै व्यक्ति विशेष पछि गएर ती दलितका मुद्दाहरू कता हराउँछन् भन्ने हाम्रो प्रश्न त्यहाँ छ कि, हाम्रो प्रश्न त्यहाँ खोजिराखेका छौँ। नितान्त व्यक्तिगत स्वार्थमा गएर भोट ब्याङ्कमा त दलितलाई बनाएर एउटा ठाउँमा पुगिसकेपछि आफ्नो व्यक्तिगत स्वार्थबाट किन गर्ने, साथीलाई गरिएको मुद्दाहरू कता हराउँछन्, ती समस्याहरू कहाँ जान्छन्, त्यो ठाउँमा एउटा आमासँग रोइराखेको, एउटा आमालाई समस्या दिइराखेको, एउटा छोरीलाई आश्वासन दिइराखेको, एउटा चेलीलाई बलात्कार भएको घरमा गएर बसेर रोइराखेको मान्छे जब सत्तामा जान्छ ती सबै कुरा किन बिर्सिन्छ। विशेष गरी दलितका लागि जन्मेर, दलितका लागि बोलेर, दलितका लागि त्यो एउटा आन्दोलन र संघर्ष गरिराखेको मान्छे माथि गएर ती कुराहरू बिर्सेर किन जान्छ, ती साथीलाई गरेका समस्याहरू जस्ताको तस्तै किन रहन्छन्। एउटा व्यक्तिगत व्यक्ति हामी नितान्त रूपमा भन्न चाहन्छौ, विश्व जागरण मानव एक समाज हामीले भारत नेपाल व्यक्तिगत स्वार्थबाट माथि उठेर जनताका लागि मात्र हिँड्ने र साथीलाई दलितका प्रश्न लिएर माथिसम्म उठाउने हर कोहीलाई साथ दिन चाहन्छ, चाहे त्यो जुनसुकै पार्टी या अन्य कुनै संघ संस्था या कुनै बाटो पनि हो। राम्रो तरिकाले दलित मुद्दाहरू मात्र माथि उठेर जान्छन् भने हामी त्यसलाई सकारात्मक लिन्छौँ भन्ने हाम्रो धारणा छ।
0: पछिल्लो समय दलित शब्दमा पनि आफ्नो खालको विवाद छ, होइन, कसैले यो शब्द चाहिँ हटाउनु पर्छ भन्ने खालको वासी आउँछ, कसैबाट चाहिँ यो त आन्दोलनले जन्माएको शब्द हो होइन भन्ने खालको पनि छ। जस्तो तपाईँ एउटा संगठनको केन्द्रीय प्रवक्ता हुँदै गर्दा दलित शब्द प्रति तपाईँको विचार के हो?
1: हामी विश्व जागरण मानवता एकता समाज भारत नेपाल दलित शब्दमाथि आफै पनि विरोध व्यक्त गर्दछौ। हामी कुनै पनि तरिकाले दलित शब्द राखिनुपर्छ, जुन कुरालाई हामी हटाउन खोज्छौ, जुन कुराको हामी विरोध गरिराखेर त्यही शब्द फेरि राखेर हामीले त्यसबाट मुक्ति चाहन्छौ भन्ने छैन। सती प्रथा सोझिले हट्यो, सती प्रथाका कुराहरू अहिले हामीले निकालेर हुँदैन, सती प्रथा अहिले पनि सती प्रथा भनेर हामीले त्यसलाई कुनै क्याटेगोराइज गरेर सम्भव छैन, होइन त। अब त्यस्तै गरेर अहिलेको दलित सम्बन्धी हामीले मुद्दाहरू जति उठाइराखेका छौँ, दलित पिछडिएका छन्, हेपिएका छन्, चेपिएका छन्, हामी त सरकारसँग यो पनि माग गर्दछौँ दलित शब्द हटाएर हेपिएका, चेपिएका र पिछडिएका आन्तरिक रूपमा समाजभन्दा राज्यले योभन्दा अगाडिको समयमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र यहाँको शिक्षाको सबै हकहरूबाट पर गरेर हेपेर चेपेको राज्यको एउटा वर्ग हो, त्यो वर्गको रूपमा यसलाई पहिचान गरोस्, दलित शब्द भनेर पहिचान नगरोस्, दलित शब्द मात्र ठिक, किनभने यो दलित शब्द प्रयोग गरेको आजको सम्म एउटा राजनीति गर्ने, दलितकै शब्दबाट राजनीति गरेर, दलितकै दलितको शब्दबाट राजनीति गरेर नेपालमा विभिन्न संघ संस्थाहरू, संगठन र आईएनजीओ एनजीओबाट नआएको होइन। सायद ती सबै लगानीहरू हुन्थ्यो भने सायद अहिलेसम्म जडबाट खत्म पनि हुन्थ्यो होला, तर राजनीतिक अवस्थामा यसलाई जोगाइरहनु जरुरी छ, आफ्नो पुरानो ब्याकग्राउन्ड, आफ्नो राजनीति चलाइरहनु जरुरी छ, त्यस कारणले यसलाई खोलिएको छ।
0: निरञ्जनजी, यो दलित शब्द हटाउँदैमा
1: त्यसका लागि हामी लड्न चाहन्छौँ। हाम्रो संघर्ष निरन्तर छ। मान्छे र मान्छे बीचमा कुनै पनि खालको विभेद हुनु हुँदैन, विभेदका लागि संघर्ष जरुरी छ। जस्तो अहिले हामी पनि विश्व जागरण मानवता एकता समाजको विभेदका लागि विभिन्न खालका संघर्षका यात्राहरू हामी गरिराखेका छौँ। जबसम्म एउटा चेतना मान्छेमा जबसम्म हुँदैन, योभन्दा अगाडि हामी भनिरहेको छौँ मान्छेको चेतना छैन, मान्छेले मान्छे बीचमा भएका विभेदहरू राख्न खोजिराखेका छ भने अहिलेको समयमा हामीले मान्छे र मान्छे बीचको जो विभेद छ नि, जो छुवाछुतको माध्यम छ नि, त्यसको प्रकाशता फरक भएर गएको छ। अहिले हामीले सरकार कोठा खाली छ भनिरहनु परिरहँदाखेरि हाम्रो छुवाछुतको आधार कता गयो? हामीले पहिले पानी छुएको हामीले एक अर्का चल्दैन भनिरहँदा त्यो ठाउँमा छुवाछुत कसरी गयो? होइन, एउटा कार्यपालिका भित्रमा एउटा मान्छेले काम गरिरहँदाखेरि त्यो कार्यपालिका भित्रमा एउटा पिउनले पानी दिनुपर्ने वातावरण बनिरहँदा माथिल्लो स्तरमा बस्ने कर्मचारीको वातावरण कस्तो बन्यो? होइन, एउटा प्रशासनिक क्षेत्रमा काम गरेर सेनामा काम गरिरहँदाखेरि तल्लो स्तरको एउटा हुन्छ नि पुसअप गर्नुपर्छ, एउटाले अर्कोलाई माथि गएर मेजोरिटीमा माथि लिएर जानुपर्छ, पुसअप हान्नुपर्ने हुन्छ। एउटा दलितको तल्लो क्षेत्रको एउटा तल्लो लेभलमा काम गरिराखेको एउटा सैनिकले माथि हाम फाल्नु पर्यो भने त्यसलाई कुसो कले गरिदिन्छ भने जातीय छुवाछुतका माध्यमहरू धेरै छन्, ती पाटाहरू धेरै परिराखेका छन्, ती पाटाहरूलाई त्यो ठाउँमा समग्र रूपमा हटाउनका लागि दलित सम्बन्धी सबै अभियन्ताहरू जसले विभिन्न माध्यमबाट हिँडिराखेका छन्, ती सबै माध्यमबाट हिँडिराखेका दलित अभियन्ताहरूलाई एक ठाउँमा ल्याएर छाता संगठनको रूपमा प्रयोग गर्न सक्नुपर्छ। छाता
0: संगठन एकापट्टि हामी दलित शब्द पनि हटाउनु पर्छ भन्ने, अर्कापट्टि यो आरक्षण कोटा पनि खोज्ने,
1: आरक्षण कोटा अहिले अन्तर्विभेद भयो, त्यो तपाईँले आफ्नो ठाउँमा राख्नुभएको कुरा सही छ, तर अहिले यो दलित भन्ने शब्दलाई हटाइरहँदाखेरि यो पिछडिएका, चेपिएका र त्यो ठाउँमा पुगिराखेका जति पनि व्यक्तिहरू छन् तिनीहरूलाई यो अहिले दिएको आरक्षण भनेको अहिलेको सरकारले तत्कालका लागि राहतका लागि दिएको कुनै कारणले पनि होइन। धेरैको विचार के छ भन्दा यो आरक्षणभित्रमा गैर दलित पनि पर्न सक्छन्, एउटा ब्राह्मण पनि पर्न सक्छ भन्यो, तर के 600 सालदेखि, 800 साल, 1000 सालदेखि त्यो पीड़ा, एउटा जातीय छुवाछुतका आधारमा भएको पीड़ा अहिलेको गरीब भएको ब्राह्मणले मनन गर्न सक्छ, बुझ्न सक्छ, जान्न सक्छ?
0: विभेद त भोग्न पर्दैन,
1: एउटा गरिबी भोग्नु, तर गरिबी भोग्नुको कारण मात्र यो आरक्षण चाहिँ होइन। हाम्रो भने त्यो गरिबीको आधार मात्र हुन सक्दैन। हामीले वर्षौंदेखि सयौं वर्षदेखि बोकेको पीड़ाहरू त्यहाँबाट हामीले प्राप्त गरेका अहिले धेरै नराम्रा कुराहरू जस्तो पुस्तान्तरण हुन्छ नि त, एउटा शिक्षा पनि पुस्तान्तरण हुन्छ होइन, एउटा समाज र एउटा समुदाय जो वर्षौंदेखि शिक्षामा पुस्तान्तरण हुँदै गइरहेको छ, प्रशासन क्षेत्रमा पुस्तान्तरण हुँदै गइरहेको छ, आर्थिक क्षेत्रमा पुस्तान्तरण, हाम्रो कता त, हामी त पहिलेदेखि व्यवसाय उद्योगी मान्छे हो, हाम्रो पुस्तान्तरण त झन बलियो भएर हुनुपर्ने हो, हामी त आफैमा पनि उद्योगी मान्छे। अब विदेशतिरको कुरा, अमेरिका जापानतिरको कुरा गर्नुहुन्छ, जो उद्योगी छ जो पनि माथि उठ्ने, हाम्रोतिरको यो व्यवस्था कस्तो भयो भन्दा जसले मेहनत गरेर बढ्छ जो काम गर्छ त्यो तल आउने, दलित भनेको त आफैमा उद्योगी व्यापारी मान्छे, त्यो बेलामा कुनै संयन्त्र थिएन, कुनै प्रविधि थिएन, केही थिएन, त्यो बेलामा जुत्ता सिलाइदिने कसले, कपडा सिलाइदिने कसले, सैनिकहरूको हात हतियार बनाइदिने कसले, बन्दुक बनाइदिने कसले, अनि खेतमा हलो कसले बनाइदिने, कपडा कसले सिलाइदिने, घर कसले बनाइदिने, भनेको सबै खालका व्यापार उद्योग र व्यवसायहरू त दलितहरूले गरेको हो, खेतहरू पनि दलितले खुनेको हो, महिलाहरूका श्रृङ्गारका शब्दहरू पनि दलितले गरेको हो, कपडा दलितले बनाएको, चप्पल दलितले बनाएको, घर दलितले बनाएको, भने सबै खालको एउटा जीवन जिउनका लागि आवश्यक पर्ने घाँस बाँस कपासको व्यवस्था सबै दलितले गरे, अनि काम गरेपछि जुन व्यवसायमा लागेको छ त्यसको पुस्तान्तरण भनेको त बलियो भएर जानुपर्ने होइन। तर हाम्रो डाउन किन भयो, यो डाउन भन्नुको कारण यहाँको जो प्रवृत्ति छ, जो खालको सत्ता हिँडिराखेको छ, त्यो सत्ताले हामीलाई कहिले पनि माथि उठ्ने दिएन। त्यो सत्ताले के भने खालि प्रयोग गर्ने वातावरण, यो माथि उठ्यो भने चाहिँ यो काम गर्ने पक्ष माथि उठ्यो भने चाहिँ हामी फेरि शासनमा आउन सक्दैनौ भन्ने तरिकाले त्यसलाई चाहिँ पुस्तान्तरण हुन दिएन। एउटा शिक्षामा, धर्ममा, एउटा परम्परामा, अनि राजनीतिक क्षेत्रमा पुस्तान्तरण भइराखेको मान्छे माथि चाहिँ गयो, अनि हामी चाहिँ पुस्तान्तरणमा झन तल गर्दै भने अहिले त्यो पुस्तालाई अहिलेको सरकारले त्यो लेभलमा ल्याउनु पर्छ कि पर्दैन, ल्याउनु त पर्यो। एउटा बाख्रा र बाघलाई लडाएर पोजिट छ हेरौँ समान हुन्छ भन्न त मिलेन, त्यही बाख्रा बनाइएको छ नि आजको तारिकसम्म त, दलितहरूलाई त्यही बाख्रा बनाइयो, आजको स्थितिमा पनि हामी बनिराखेका छौँ, कुनै कानी तर आर्थिक तरिकाले, सामाजिक तरिकाले, या वैदेशिक रोजगारका क्रममा कुनै दलितहरूले आफ्नो एउटा सानोतिनो कुनै विकास गरेर व्यवस्था गरेका होलान्, आम दलितको मानसिक अवस्था, एउटा सामाजिक अवस्था हेर्दाखेरि आज पनि त्यही चिपीको अवस्था छ, आज पनि मानसिक अवस्थामा त्यतिकै तल्लो अवस्थामा जीवन जिउनु पर्ने वातावरण बनिराखेको छ। भने आरक्षणको विषयवस्तु अहिलेको तत्कालका लागि एउटा गरिब भएका कारणले पाउने विषयवस्तु होइन, वर्षौं

0: संरक्षणको माध्यम खालि अहिलेको तत्कालीन हिसाबले ब्राह्मण या अन्य कुनै गैर जातिलाई एउटा आर्थिक आधारले मात्र दिनुपर्छ भन्ने कुरामा हामी
1: हामी कुराकानीको अन्त रहेका छौँ। अन्त्यमा के भन्न चाहन्छु नि,
0: एकदम धन्यवाद व्यक्त गर्दछु हाम्रो विश्व जागरण मानवता एकता समाज भारत नेपालको केन्द्रीय प्रवक्ताको हैसियतले मलाई आज यो कार्यक्रममा निम्ताइदिनु पनि भयो र आज विश्व जागरण मानवता एकता समाजका बारेमा मैले यहाँ केही बोल्ने अवसर पनि प्राप्त गरे। पक्कै पनि हामी प्रवासमा बसेर पनि आम 60 लाख दलितका लागि हाम्रो तर्फबाट भारतको प्रवासमा बसेर पनि नेपालको मूल धारमा जुनसुकै खालका कार्यक्रमहरू जसले जातीय उत्थानका लागि एउटा वर्ग मुक्तिका लागि हुने हरेक कार्यक्रममा हामीले सहभागिता गर्न सक्नेछौँ र यहाँको कार्यपालिका न्यायपालिका र व्यवस्थापिकामा हाम्रा व्यक्तिहरू त्यो ठाउँमा पुगेर एउटा नेतृत्व पंक्तिमा लिन सक्ने वातावरण बनोस् भन्ने हाम्रो कामना छ, इच्छा छ, त्यसै उद्देश्यका साथमा हामी जागेका छौँ।
1: धन्यवाद।

0: चेली हेदी धै बालाई लोटी पड्यो भने के बैंकको विवरण दिया पैसा खातामी आइ जान्छ भन्यो
1: धै धै बा तुमले लोटी भर्राइ थ्या भो
2: आछिन क्या हो रे चेली लोटरी पड्या त निको हो भ
1: कभै नभर्या लोटी कसरी पड्न्छ भ बा इशा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कभै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन यो त बैंक आफैले नै माग्दैन
3: सतर्क रहौ ठगी बटे बचौ
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली, टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कारवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यवहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालयले लिएकै हो। कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौं उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्। त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्, तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौ।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
5: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै रिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी रिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
5: 3,84,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर
4: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
7: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग गरी।
8: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821604257 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार

0: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
6: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
5: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924768225।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कोही सबै पेपर उर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: कोही बैंकमी
1: त्यही अद्दु पढ्यो
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठे बचौ
2: सिद्धार्थ बैङ्क बठे जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: सूचना सूचना।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपमा रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू बीच सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउन ढिलाइ भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक हुने दिनमै सत्ता साझा दल नेपाली कंग्रेस र नेकपा एमाले बीच विवाद चर्किएको छ। बजेटको भागबन्द र आयोजना व्यवस्थापनमा सहमति जुट्न नसक्दा मन्त्री परिषदको बैठक समेत अनिश्चित बनेको बताएको छ। मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले करिब 38 अर्ब रूपियाँ बढ़ीको बजेट ल्याउन तयारी गरे पनि अहिलेसम्म कंग्रेस एमाले बीच बजेट बाँडफाँटमा तानातान जारी रहेको बताएको छ। एमाले आफूहरूले सिफारिश गरेको योजना बजेट व्यवस्थापन अपेक्षा अनुसार नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दावी छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री चेत नारायण आचार्यको अध्यक्षतामा सोमबार मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालय सप्तरी उपत्यका देवखुरीका समेत बसोबास भएका मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँ बजेट सार्वजनिक गरेको छ। विनियोजित कुल बजेट मध्ये चालूतर्फा 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ, पूँजीगत तर्फा 20 अर्ब 75 करोड़ 59 लाख रूपियाँ विनियोजन गरिएको छ। सरकारले आगामी वर्षको बजेटमा स्रोत आन्तरिक राजस्व, संघीय अनुदान र राजस्व बाँडफाँटमा समेत बेहोर्ने अनुमान गरिएको छ। त्यसै गरी गण्डकीले 33 अर्बको बजेट ल्याउने भएको छ। गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले आगामी आर्थिक वर्षका लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट प्रस्तुत गर्नुभएको छ। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। पालिकाले एसईमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि कञ्चनपुरलाई 4 लाख अनुदान गरेको छ। त्यस्तै दोस्रो धेरै विद्यार्थी पास हुने राष्ट्रिय मावि अमौरालाई 2,50,000 र तेस्रो भएका भिरकुती मावि सुवर्णापुरलाई 1,50,000 रूपियाँ अनुदान दिएको बताएको छ। मगर जातिको सांस्कृतिक प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले टिकापुरमा भूमि पर्वको उद्घाटन गरिएको छ। नेपाल मगर संघ टिकापुरको आयोजनामा 2 दिने कार्यक्रम शुरू भएको हो। कार्यक्रममा मगर समुदायले मनाउँदै आएको भूमि पर्वको महत्वको बारेमा चर्चा गरिएको छ। नेपाल मगर संघ टिकापुरका कार्यवाहक अध्यक्ष दिलु घरती मगरले आज पहिलो दिन भूमि पूजा सहितको विविध कार्यक्रम गरिएको र भोलि विभिन्न कार्यक्रम गरी समापन हुने जनाएको छ। टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी प्राविधिक कर्मचारी, निर्माणकर्मी, परामर्शदाता, नक्सा निर्माण गर्ने कन्सल्टेन्सी प्राविधिकहरूलाई जानकारी दिएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतका वित्तीय समेत विपत्ति पछिको पुनर्निर्माण र पुनर्लाभ शाखाका समेत स्ट्रक्चरल इन्जिनियर रबिन चौलगाईले समेत विभिन्न खाले विपदबाट समेत जोगिनका लागि भवन निर्माण गर्दा मापदण्डको पालना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। र कैलालीको गोदावरी नगरपालिका 4 गाई मारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो
भीरबाट खसालिएपछि घटनाको बारेमा छानबिन समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकार अन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको सही जगत्तोमा छानबिन समिति गठन गरेको बताएको छ। हौस् त आजको समाचार सेवा यहीँ पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

यसरी सारा आठवटा रानी सती जानुभयो 16,108 अर्जुनले लिएर जानुभएको थियो द्वारावती 7 दिनमा डुबाउँछ भनेपछि कसैको कपाल फुस्कियो कसैको साडीहरू सारा सम्पूर्ण लतारिए कसैका गहना झरे सारा सम्पूर्ण लिएर जाँदै हुनुहुन्थ्यो अर्जुनले बीच बाटोमा गएर महाराज भिल्लले यतिकालाई लान पाउँदैनस् भनेर टपाटो समातेर रथमा राखेर जंगलमा लगे जगतका नारायणका पत्नीलाई ध्यान दृष्टि दिएर हेर्न नसक्ने कसैले आज भिल्ल जस्ता कुसुण्डका पञ्जामा परेर जंगलको बास हो पालो हुन्छ सबै कुरा अनि त्यसपछिबाट दुःखका पछि सुख सुखका पछि दुःख यस्तै रहेछ संसार अनि धुरधुर हुँदै सारा जनहरू विदावादी भए मेरो महाराज परीक्षित यो मैले हजुरलाई बताए अर्जुनजी जब गाण्डी बिसाउनु भयो सक्नु भएन बाण हान्न पड्काउँदै पड्केन र आफ्ना दाजुका साथमा गएर राजा परीक्षित हजुरलाई राजपाठ सुम्पा गरेर सारा सम्पूर्ण वैकुण्ठ धामपट्टिको प्रस्थान हुन गएर आज द्वारावती धाम पनि 7 दिनमा डुबायो डुब्यो आज द्वारावती 7 दिनमा डुब्यो आज द्वारावती 7 दिनमा कहाँ गयो के भयो।

0: भगवानले अहिले चतुर्बाहु नारायण रूप धारण गरिबक्स भएर पृथ्वीले रुनुभयो। भगवान अहिले चतुर्बाहु नारायण भएर परम धामको लोकमा सवारी स्वर्गमा नगर बज्यो। भगवानको जय जयकार शब्दले प्रार्थना गरियो। लौ त महाराज परीक्षित उस्ता परमात्मा परमेश्वरको त यसरी स्वर्ग रुनुभयो भने अरू जनको मृत्युको हकलाई कसले पो रोक्न सक्ला? यसमा चित्त नदुखाउनु, मर्नु नै जीवनको सार हो। मेरो सरकार जन्मेको मरण, मरेको जन्म न भनिकन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। सारा संसार छोडेर प्रभु विदावादी हुनुभयो। प्रभुको वैकुण्ठ धाम सवारी गोलोक धाम आज जब हजुरलाई मैले एकादश स्कन्द दुई आँखाको बीच कथा समाप्ति गरे, अब तालु पर्यन्त कथा द्वादश स्कन्दमा प्रयोजन गर्न आँटे। के सुन्नुहुन्छ भनिकन सौन कादीलाई पौराणिक सुतनैमी सारणीमा निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भावनामा प्राणको।
0: नमो भगवते वासुदेवाय श्री परमात्मने नमः। श्री कृष्णाय नमः। राजो बाज सुदाम उनगति कृष्ण यदु वंश विभूषण कश्य वंश भवद प्रत्यमित दक्ष सुमे मुनि। अब श्रीमद् भागवत महापुराणको दशम द्वादश स्कन्द तालु पर्यन्त कथाको पहिलो अध्याय कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। लौ त महाराज परीक्षित, अनि द्वादश स्कन्दमा राजा परीक्षित ज्यादै आतिएर प्रश्न गर्नुहुन्छ, मेरो गुरु अब मेरो मर्ने बेला, अब मेरो सात दिनको दिन आइपुगेको छ, अब मलाई बस्नेको आशा छैन, अब मैले के गर्दाखेरिमा मेरो कल्याण हुन्छ, अन्तिम चरणको वर्णन आज्ञा गरिबक्सोस् भनेर भावी राजाको बारेमा सोधिबक्स्यो। राज परीक्षितलाई भावी राजाको वर्णन यथार्थ प्रकरणले आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट।
1: जय बोलो श्रीमद् भावनामा प्राणको।
0: नमो ब्रह्मण्य देवाय गो ब्राह्मणेताय जगधेताय कृष्णाय गोविन्दाय नमो नमः। अल्ठुलो अब यो श्रीमद् भागवत महापुराणको द्वादश स्कन्दको दोस्रो अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ बारम्बार। हिजो अहिले अहिले कथा कुन कथा सुन्नुभएको थियो यहाँले भनेदेखि सकल जब भावी राजाहरूको वर्णन, भावी राजामा सर्वोपरि राजा एक राजा हुनेछन् जसको नाम हो नन्दी वर्धन। उनका वंशजमा नन्दी वर्धनको वंशबाट कुल रक्षाका निमित्त धेरै काम हुनेछ र अन्ततो गत्वा उनबाट सुद्रणीको घरमा गएर चाण्डाल उत्पादन भइसकेपछि चक्रवर्ती म्लेक्ष हुनेछ सरकार। म्लेक्ष चक्रवर्ती हुनेछ। म्लेक्ष चक्रवर्ती भनेको अहिले पनि चक्रवर्तीका रूपमा म्लेक्षहरू रहेको छन्। जहाँ वेद पाठ हुँदैन, जहाँ पाखण्डवाद हुन्छ, पा माने वेद, खण्ड माने नाश, जसले वेद नाशको निमित्त तयारी हुन्छ त्यसलाई भनिन्छ पाखण्डवाद। त्यो पाखण्डवादीहरूको ठूलो जमात हुनेछ। कलियुगको बीचमा धर्म नष्ट भएर जानेछ। पापको वृत्ति, न्याय संगतको कार्यक्रम कहीँ नहुने यो कुराको निदो हुनेछ। राजा परीक्षित, धर्म अर्थ काम मोक्ष स्रोत साधन सारा नष्ट भएर जानेछ। अनि कलियुगको बीचमा प्राणीहरू सारा धार्मिक पक्षमा कसैको कालत हुने छैन। जीवनको लागि ठूलो घाटाको महसुस हुनेछ जीवनका लागि, र ईश्वरमाथिको श्रद्धा र प्रेम भावनाको विकास कहीँ हुने छैन। यस्तै प्रकारले तन्त्र शक्ति, मन्त्र यन्त्र शक्ति सारा सम्पूर्ण नष्ट भ्रष्ट भइसकेपछि कलियुगको बीचमा सारा प्राणीहरूले एउटै मात्रै काम गर्न कहिले पनि हिचकिचाउने छैनन्। त्यो हो पाप र पाखण्डवादको लागि। मन्त्र नाश भएर जानेछ, यज्ञ नष्ट हुनेछ, जना नष्ट हुनेछ, भ्रष्ट हुनेछ। कलियुगको बीचमा दाम्पत्य जीवनको सुखशैली भोग विलासका लागि तयारी हुनेछन् ज्यादा जनजीवनहरू। कलियुगको बीचमा नाता गोता सम्बन्धी कुनै प्रकारले जब भेद दृष्टि यौन सम्पर्कमा कुनै रहने छैन, कलिमा त्यस्तो बताएको छ। अनि त्यस्तै प्रकारबाट दाम्पत्य जीवनको लागि सुखमयको निमित्त आफ्नो उदरम भरण जीव पेट भर्नका लागि सबै काम जसले पनि गर्न चुक्ने छैन। कलियुगको बीचमा सबभन्दा ठूलो अधर्म भनेको जब मने प्राणीहरूलाई मूल स्रोतमा जानेछ, अनि सबैभन्दा रमाइलो मानिसहरूलाई केमा लाग्नेछ भनेर भनेदेखि अर्काको प्रतिमा गरिएको अपमानको हैसियतमा, अर्काको अपमानमा ज्यादै रमाउने, आफ्नो दुःखमा सदैव रुने, ईश्वरलाई आपत्ति पर्यो भने सम्झने, अरू बेला बोल्दै नबोल्ने, सम्झँदै नसम्झने, त्यस्तो कलीमा जनहरू हुनेछन्। कलीका मान्छेहरू प्राय गरेर सारा सम्पूर्ण निर्धनी पनि हुनेछन्। धन कमाउनका लागि बहुत कोसिस गर्नेछन्। अनि कलीमा मर्ने बेलामा मानिसहरूले कसैले पनि धर्म गर्छु भनेर बाँकी राख्नेछ, अरू समय सारा सम्पूर्ण पापै पापमा गएर विचलित हुनेछ। अन्यायपूर्वकको सम्पत्ति सारा जोड्नेछ महाराज, र त्यसपछिबाट न्याय संगतको कुरा गर्ने छैन. भगवानको भक्ति मनन कीर्तन ध्यान कहिल्यै गर्ने छैनन् त्यस्ता कलिका जनहरू अति शक्तियुक्त हुनेछ. सातै वर्षमा नारीहरू रजस्वला, आठ वर्षमा गर्भिणी, सोह्र वर्षमा पाउने जति बच्चा पाइसकेपछि बीस वर्षमा तीस वर्षमा भुत्तुकै सबै. फेरि जब छोरा मान्छे चाहिँ धेरै बच्चा भन्नु हाम्रो पनि त्यही हो जानियो सबै तिसतिर सबै बाटो लाग्ने छोटा पुड्का घण्टा त्यस्ता हुने. अनि त्यसपछिबाट मनुष्यहरूको सबभन्दा ठुलो जब जब जात भनेको धनमा गएर रहनेछ. जो धनी त्यही जात ठुलो, जो बलियो त्यही नै जब यस किसिमबाट सम्मानित यस्तो हुनेछ महाराज. यसरी धर्म नष्ट भएर जानेछ. सरकार सम्माल नाम गरेको गाउँमा विष्णु यासा नाम गरेको ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ. राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, धर्म छाडा मानिस भए छैन केही गति, धर्म छाडा मानिस भए

परीक्षितलाई सुखदेवले बताउनु भयो। अब बाँकी सारा जनहरूले कुनै प्रकारले जब यो पृथ्वी आश्चर्य मानेर हाँस्नुहुनेछ हाम्रो गतिमति देखेर, पृथ्वी हाँस्छिन् बारम्बार खित्का छोडेर, यो मेरो जग्गा, यो बाम मेरो जग्गा, यो तेरो र यो मेरो भनेर बारम्बार कन एक आपसमा भएको वैमनस्यताको कारणलाई देखेर बारम्बार कन हाँसिन्। हाँसिसकेपछि सारा जनहरू कन अत्यन्त गलानी युक्त कन यस किसिमबाट रुन्छन् कराउँछन्। प्राणीहरू सारा कन सबै मानिसहरूमा सतीत्रता द्वापर कली यो चारै युगका लागि अधर्मले छाएको अवस्था हुनेछ महाराज। अनि त्यसदेखि पछाडि यो पृथ्वी मेरो भनेर साँध सिमाना च्यापिया देखेर पृथ्वी दङ्ग पर्नुहुन्छ अरे। साँध सिमाना च्याप्छन् च्याप्दैन नि, किन्न च्याप्छ कोदाल लियो एउटा मका बोटलाई नि उता ताने ताने गर्यो त्यही होला नि। घडेरीमा त झन् मूर्छे आखिरका बीचमा यस्तो हुनेछ पृथ्वीमा। यो तेरो र यो मेरो भन्ने जग्गाको बारेमा ठूलो छलफल रहनेछ सरकार। प्राणीहरू धर्मले नष्ट भएर जानेछन्। कलियुगको बीचमा सारा मनुष्यहरूले भगवानको भजन मनन कीर्तन कोही गर्दै नगर्ने सम्मान नाम गरेका ग्राममा विष्णु यासा ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ। जुन दिन कर्कट राशिमा चन्द्रमा र बृहस्पति र सूर्य पाल्नुहुन्छ त्यही दिन महाप्रलयको प्रारम्भ हुनेछ। अनि राजा परीक्षित सरकार त्यसै बेलामा सत्ययुगमा सबैजनले यो अवस्था देखेर पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ। पृथ्वीरूपी महातारीले सबभन्दा पहिला प्रार्थना गरी बक्सने छ कसलाई भन्ने सम्बन्धमा पृथ्वी राजा उनले पनि मलाई लान सकेनन्। त्यस्तै प्रकारले नौस राजा मानदाता राजा सगर राजा खटवाङ धुन्दु रघु तृणबिन्दु सरियाते गया नौस राजा कसैले लान नसकेको आज जब कसले लान सक्ने हो मलाई भन्दै पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ। सत्य युगमा सबैले गर्नुपर्ने ध्यान कृति ध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात् भनेको छ। श्रीमद् भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा लेखेको छ, त्यही भनिदिनुहोस्। कृति ध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात्। सत्ययुगमा सबले ध्यान गर्ने, त्रेतायुगमा सबैले यज्ञ गर्ने, द्वापर युगमा सबैले दान गर्ने, कलियुगमा सबैले भगवानको नाम संकीर्तन गर्ने, कीर्तन गर्ने भन्नु नभुलिकन। काम पनि गर्यो भात पनि पाल्छ, घाँस काट्न जाँदाखेरि पनि भुल्नु हुँदैन, भुल्नु हुँदैन, हरि कीर्तन गाउनलाई भुल्नु हुँदैन भने भइहाल्यो। डोको नि भरियो भुल्न नि भुलियो, भात पकाउँदा नि त्यही भइन्छ नि, सरसेरलाई सत्र सराब किन गरिदिने त नि फेरि। त्यसै कारणले अनि यस प्रभावबाट साराले भगवानको भजन मनन कीर्तन गर्ने, कलियुगको बीचमा सबले गर्नुपर्ने भगवानको ध्यानै हो महाराज। सत्ययुगमा ध्यान, त्रेतायुगमा यज्ञ, द्वापर युगमा दान, कलियुगमा कीर्तन, यही भनिया छ भनिदिनुहोस् है त। कहाँ भनिया छ भन्यो भने भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा छ अरे नि त, त्यसो भएर कीर्तन गाएको भन्नुहोस् है त। फेरि त्यो आफू नजान्ने त किन गाएका, किन नाचेका, किन बोल्छौ है भन्छ, त्यो उसलाई ढङ्ग छैन। अनि त्यहाँ छरे भनेपछि नि डल्लिन्छ। कलियुगमा सबभन्दा ठूलो प्रकारको महिमा राजा परीक्षित आज्ञा गर्नुभयो, आज भन्यो भोलि भन्यो जिन्दगी

महाराज परीक्षितलाई सुखदेवले बताइरहनु भएको छ, लौ त सुन कादृशी प्रणाली आओ, बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ। कलियुगमा सबभन्दा ठूलो नाम संकीर्तन भगवानको, सधैँ बसिरहने, घरमा बस्ने, काम गर्ने, दुई काम गर्ने व्यक्तिलाई कहिले दुःख हुँदैन। कि भगवानको नाम, कि प्रभुको नाम, कि हाता काम, हाता काम र मुखा राम जसले लियो त्यसले उकाल लायो भनेर जान्। हाता काम पनि छैन, मुखा राम पनि छैन, अनि खाने बेला मिठो त्यसलाई मोला नलागेको लाउँछ नि त नि। हो त, हाता काम मुखमा राम त्यसलाई दुखाउँदैन। कि हाता काम मुखा राम, हाता काम पनि छैन, मुखा राम पनि छैन, त्यसका मुखामा जब पट्टिन कसैकोलाई कस्छ नि त नि। राजा परीक्षित महाराज त्यसै भएर कि भगवानको नाम जपिरहने, कि उद्योगमा लगाइरहने, घरमा केही नभए बत्ती गातेर पनि बसिरहने, फिल्म हेर जाने होइन, दौडिने होइन, उता उता सुने के बस्थे, नौलो आचार्य भने उगाल तेर्सिन थालिहाल्छ नि। महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बोक्छु यसरी नाम संकीर्तन प्रभुको प्रभाव।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं
6: सतर्क रहौं
5: सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
8: टीकापुर नगरपालिका को निःशुल्क ग्रामीण अल्ट्रासाउंड बारे अत्यंत जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 असार 4 गते टीकापुर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
5: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीका प्रिय एफएम 101 मेगाहर्ट्ज बाट प्रातः कालीन पुनित बेला में प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रम अंतर्गत प्रत्येक मंगलवार नेपाल आर्य समाज टीकापुर द्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूको वर्णन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 3 सूक्त 51 को मन्त्र 8 लिएर उपस्थित भएको छु र यस मन्त्रमा विशेष गरेर जीव अर्थात यो जुन शरीर आत्मा सहितको जो शरीर छ, विशेष गरेर जुन मनुष्यको शरीर प्राप्त हामीलाई भएको छ, यो जीवको लक्ष्य महान संग्रामतिर हो। किनकि संग्रामको अर्थ यहाँ आफू भित्रको कुरालाई चाहिँ लिएको हो, यो संग्रामको अर्थ बाह्य जगतको कुरा होइन, कुनै देश विदेश अथवा देश देशको संग्राम पनि होइन, व्यक्ति व्यक्तिका बीचको संग्राम पनि होइन, तर यो संग्राम हो हामी भित्रको। मनुष्यले आफ्नो जीवनमा जति पनि कार्यहरू गर्नुपर्ने हुन्छ त्यो एउटा संग्राम जस्तै, युद्ध जस्तै हुन्छ, किनकि त्यति सहज चाहिँ हुँदैन। त त्यसैले मन्त्रमा विशेष गरेर भनिएको छ, स वावसान इह पाही सोमम मरुद्भिरिन्द्र सखिभिः सुतम नः जातम यत्वा परिदेवा अभूषण महे भराय पुरुहूत विश्वे। हे इन्द्र, ऐश्वर्याभिलाषी जीवात्मन, यहाँ इन्द्र शब्दले जीवलाई, जुन यो आत्मा छ, आत्मालाई इन्द्र बताइएको छ। तो वेदका मन्त्रहरूमा यदि हामीले त्यसलाई प्रकरण अनुसार हेर्ने प्रयास गर्यौं, जान्ने प्रयास गर्यौं भने, र प्रत्येक शब्द जुन प्रयोग भएका हुन्छन् ती शब्दको अर्थ मानिसले जसरी सिधै देख्छ त्यस्तो हुँदैन। र सामान्य रूपमा यदि कसैले यसलाई सामान्य रूपमा बुझ्ने भए, इन्द्र भन्न बित्तिकै जो पुराणहरूमा वर्णित स्वर्ग विशेषको जो राजाको चाहिँ वर्णन छ त्यो बुझिदिन सक्छ। तर वेदमा कुनै पनि स्थान विशेषको, व्यक्ति विशेषको अथवा कसैको पनि त्यस्तो प्रकारको वर्णन चाहिँ वेदमा पाइँदैन। र यदि त्यस्तो प्रकारको प्रसंग कतै नामहरू भेटिन्छन् भने पनि त्यो त्यो नभइकन अरू नै त्यसको अर्थ चाहिँ भएको हुन्छ। त त्यसैले यहाँ जुन इन्द्र शब्द आएको छ, इन्द्र शब्दले यो मन्त्रमा विशेष गरेर जुन यो हाम्रो शरीरमा रहेको जो आत्मा छ, जुन जीवात्मा छ, त्यसलाई चाहिँ यहाँ इन्द्र शब्दले पुकारिएको छ। सह यस्तो तिमी इह यस संसारमा वावसान निरन्तर कान्तिमान हुँदै आफ्नो सखीभि मित्र मरुदभि प्राणहरूका साथ। त यो जीवनका सखी यानी मित्रहरू कौन त मरुदभि यानी प्राणहरूका साथ नह हाम्रा सुतम निष्पातित सोमम सोमको पाही रक्षा गर। यत किनकि हे पुरुहूत अनेक मनुष्यहरूबाट स्पर्शनीय विश्वे देवाः सबै देव जातम त्वा प्रकट भएको तिमीलाई महे भराय महान संग्रामका लागि परि अभुवन सबैतिरबाट अलंकृत गर्दछन् भनेर भनिएको छ। त यस मन्त्रमा जीवनलाई संग्राम बताइएको छ। संग्राममा विजय पाउनका लागि मर्न र मार्नमा तत्पर मित्रहरूको अत्यन्त आवश्यकता हुन्छ। यदि त्यो भएन भने ऊ निरीह बन्न सक्दछ, ऊ दीन बन्न सक्दछ, ऊ दुखी बन्न सक्दछ र उसले जे गर्न पर्ने हो त्यो सहज रूपले गर्न नसक्ने पनि हुन सक्दछ। र जीवलाई यस्तो संग्राममा जुध्नु पर्ने हुन्छ जसमा उसलाई आक्रमणको अपेक्षा रक्षा कार्य अधिक गर्नुपर्ने हुन्छ। त्यस अवस्थामा त आफ्ना लागि ज्यान दिन सक्ने मित्रहरूको अरू पनि धेरै आवश्यकता हुन्छ। जीवलाई भगवानले यस्ता साथी दिएका छन् जुन सधैं यसका साथमा रहन्छन्, ती मित्रहरू टाढा छैनन्। तर फरक यति हो, ती मित्रहरूलाई जगाउन आवश्यक छ। मुक्त नभएसम्म साथमा रहिरहन्छन्, ती टाढा हुनै सक्दैनन्। ती हुन् मरुत अर्थात प्राण।
जसको सहयोगले नै यो शरीरको रक्षा हुन सक्दछ। त्यसैले योग दर्शनका सूत्रकार महर्षि पतञ्जलि भन्नुहुन्छ, तस्मिन् सति श्वास प्रश्वासयोर् गति विच्छेदः प्राणायामः भन्नुहुन्छ। जो प्राण छ, प्राणलाई कसरी यो शरीरका योग्य बनाउन सकिन्छ, प्राणलाई कसरी परिशुद्ध गर्न सकिन्छ भन्ने उपदेश गरिएको छ। त यसमा त्यसैले यिनलाई चाहिँ के भनिएको छ, साथी प्राण। प्राण आत्माका साथ सधैँ बनिरहन्छ। जबसम्म शरीर रहन्छ तबसम्म प्राण यो आत्माको साथमा रहिरहन्छ। यी प्राणहरूलाई आफ्नो सखा साथी बनाउनु आत्माको कार्य हो। यिनलाई सखा साथी बनाएर प्राप्त सामग्रीको रक्षा गर्नु र अप्राप्त सामग्रीलाई प्राप्त गर्ने प्रयास गर्नु जीवको कर्तव्य हो। जस्तो तस्मिन् सति श्वास प्रश्वासयोर् गति विच्छेदः प्राणायामः, र श्वास प्रश्वासको जुन गति छ त्यो गतिलाई सन्तुलनमा राख्नु, अर्थात प्राणको जुन तीव्र गति छ त्यसले मन्द गतिमा लैजानु प्राणायाम हो। र प्राणायामको माध्यमबाट प्राणहरूको रक्षा हुन्छ। यदि प्राणायाम गरिएन भने प्राणहरूको रक्षा हुन सक्दैन। त्यसैले आत्मालाई बलियो बनाउनका लागि प्राण बलियो हुन आवश्यक छ। यो सन्देश यसको, र अध्यात्मको कडी पनि यही हो। अध्यात्मले केवल भौतिक जगतलाई मात्रै हेर्दैन, उसले भौतिक र अभौतिक दुवै जगतको त्यत्तिकै प्रशंसा गर्दछ र त्यत्तिकै त्यसको प्रयोगको आदेश पनि दिन्छ। यदि कसैले भौतिक विज्ञानबाट हटेर केवल अध्यात्म विज्ञानले मात्र मेरो सम्पूर्ण कल्याण हुन्छ भन्ने ठान्दछ भने त्यो पनि मूर्ख हो। र जसले केवल भौतिक विज्ञानले मात्र मेरो सम्पूर्ण उन्नति भइहाल्दछ, अध्यात्म विज्ञानको कुनै काम छैन भन्दछ, त्यो महामूर्ख हो। त्यसैले जीवन जिउनका लागि र आत्माको कल्याणका लागि दुवै प्रकारको ज्ञान आवश्यक छ। भौतिक ज्ञान पनि आवश्यक छ, अध्यात्म ज्ञान पनि आवश्यक छ। यदि अध्यात्मलाई बुझ्नु छ भने वेदको शरणमा जान आवश्यक छ, यदि भौतिकलाई बुझ्नु छ भने पनि वेदको शरणमै जान आवश्यक छ। किनकि दुवै प्रकारको विद्या त वेदले दिएको छ। र मानिस कुतर्क गर्ला, आफ्ना कुतर्कद्वारा वेदमाथि आक्षेप लगाउने प्रयास पनि गर्ला, तर त्यस्तोले लगाएको आक्षेपले वेदको नित्यता, वेदको पवित्रता र वेदभित्र भएको जो ज्ञान छ, जुन विज्ञान छ, त्यसको महिमा कम हुँदैन, त्यसको महिमा निरन्तर बढ़िरहन्छ। त त्यसैले आज जे जति पनि वेद विरूद्ध कुराहरू हुन्छन् यो सम्पूर्ण विश्वमा, त्यो वेदको सही प्रकारको ज्ञान प्राप्त नगरेका कारणले हो। र सही प्रकारको वेदको ज्ञान दिन अथवा प्राप्त गर्न नदिने पनि तत्वहरू छन्, जसले आफूलाई सनातनी ठान्नेहरू पनि वेदको महिमाको मन्नन गर्न सक्दैनन्। आफूलाई सनातनी ठान्नेहरू पनि वेदको त्यो मर्मलाई बुझ्ने र बुझाउने प्रयास गर्न सक्दैनन्। र सनातन कुनै निश्चित समूहको दायित्व अथवा निश्चित समूहको सम्पत्ति होइन। सनातन त मानव मात्रको, सनातनको अर्थ के हुन्छ, जो सधैँदेखि छ, जसलाई कसैले परिवर्तन गर्न सक्दैन, त्यही त सनातन हो। जो अपरिवर्तनीय छ, जसको स्वरूप, जसका गुण कर्म स्वभावहरू कसैले परिवर्तन गर्न सक्दैन, यो आत्मा सनातन हो। किनकि आत्माका जुन वास्तविक गुण हुन् त्यसलाई कसैले परिवर्तन गर्न सक्दैन। ईश्वर सनातन हो, किनकि ऊ कहिले नष्ट हुँदैन, कहिले सकिँदैन। प्रकृति सनातन हो, किनकि प्रकृतिको कारण अथवा कारण र प्रकृति कहिले सकिँदैन, केवल कार्य रूप प्रकृति सकिन्छ। यी अत्यन्त गहिरा कुराहरू, तर त्यसको साथसाथै यदि हामीले संसारमा आज विभिन्न मतपन्थहरू खड़ा गरेर एक अर्काका विरोधी बनेर
जसरी मानिसहरू गइरहेका छन् के तिनीहरू सनातनी होइनन्? तिनीहरू पनि सनातनी हुन्। सनातनकै प्रक्रियाद्वारा तिनीहरूको जीवन चक्र चलिरहेको छ र सनातन जुन सबैमा समान छ, कसैले बदल्नै सक्दैन, त्यो हो सनातन। जुन नियमलाई लाखौं प्रयत्न गर्दा पनि जसले बदल्न सक्दैन त्यो हो सनातन। त्यसैले यदि सनातनको सही परिभाषा र सनातनको सही मर्मलाई बुझ्ने हो भने त्यो व्यक्ति सम्प्रदायको त्यो अन्धकारबाट माथि उठेर सनातनको प्रकाशमा ऊ आफूलाई धन्य ठान्दछ र आफ्नो जीवनलाई त्यहाँ खोज्न शुरू गर्दछ। र यदि केही नजान्ने हो भने यो सम्भव छैन। र केही समूह यस्तो छन् जसले आफूलाई मात्रै सनातन ठानिरहेको छ र अर्कोलाई उस सनातनी नै ठान्दैन, उसलाई नवीन ठान्दछ। जो नवीन छ कतिपय उसले आफूलाई सनातन ठानिरहेको छ र आफूलाई वैदिक धर्मी भन्ने व्यक्ति अथवा त्यस्ता समूहहरू वेदको कुनै मर्मलाई आफूले बुझ्ने प्रयत्न गरेको पाइँदैन। त त्यसैले यदि आफूले वेदको त्यो वास्तविक ज्ञानलाई आफ्नो जीवनमा उतार्ने प्रयास गरिँदैन भने वेदमाथि आक्षेप लगाउने र वेदमा भएको विशुद्ध ज्ञानलाई अशुद्ध पार्ने कार्य पनि गर्नुहुँदैन। जुन बाटो समातेर हिँडेको छ त्यही बाटो ठिक छ उसका लागि। आफ्नो जे छ त्यो कुरा भन्न ठिक छ, तर समाजलाई अज्ञान अन्धकार र अन्धविश्वासको गर्तमा धकेल्नु हुँदैन। जे हो त्यो भनिदिनुपर्छ। यही मानवता हो, यही मानवमा भएको विद्वत्ताको परिभाषा पनि हो। त त्यसैले जुन सखाको यहाँ वर्णन छ, जुन प्राणहरूको वर्णन छ, जुन आत्माका साथ सदैव रहिरहन्छन्, ती सबैलाई जति जे जति प्राप्त भएको छ त्यसको रक्षा गर्नु, जे प्राप्त भएको छैन त्यसको त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नु यो जीवको कर्तव्य हो। जीवका अगाडि एक महान संग्राम छ। भगवानले यस संग्रामका लागि यसका चारैतिर देवताहरू उभ्याइदिएको छ। जीवन संग्राममा यी देव यसका सहायक हुन्। यसका सखा प्राणहरूको प्राणहरूले यसका लागि ब्रह्मामृत रस तयार गरेको छ। उसको यदि यसले रक्षा गर्ने हो भने आफ्ना साथीहरूको सहयोगबाट रक्षित सोमको पान गर्नाले यो अमृत भइहाल्नेछ र अन्यथा जन्म मरणको सञ्जाल शिरमा नै सदैव मडारी नै रहेको छ। त यहाँ जुन प्राणहरूलाई प्राणायामको माध्यमले जुन ब्रह्मामृत अथवा जुन त्यो अमृत जसलाई पान गर्नाले फेरि कुनै प्रकारको अमृत कुनै प्रकारको जल पिउनु पर्ने हुँदैन अथवा ज्ञान रूपी जलका कुराहरू यहाँ चाहिँ जलको अर्थ भौतिक जलको कुरा यसले गरिरहेको छैन, यसले अभौतिक जलको कुरा गरिरहेको छ, यसले ब्रह्मको कुरा गरिरहेको छ, यसले आत्माको कुरा गरिरहेको छ र यसले शरीरमा रहेका जो अदृश्य शक्तिहरू छन् प्राण आदि त्यसको कुरा गरिरहेको छ। ब्राह्मण ग्रन्थहरूमा तथा उपनिषदहरू यस जीवन संग्रामको अनेक पटक विविध प्रकारले वर्णन यसमा भएको छ। त्यहाँ यस संग्रामलाई देवासुर संग्राम भनिएको छ। हामी अन्यत्र देवासुर संग्राम हेर्छौं, त्यहाँ त्यस्तै प्रकारको चरित्रको वर्णन गरिएको पाइन्छ। र यहाँ जुन देवासुर संग्रामको वर्णन आएको छ यो देवासुर संग्राम केलाई भनिएको छ? देव के हुन्, असुर के हुन्, यो कहीँ बाहिर गएको छैन। बाहिरको वर्णन पनि होइन, यो वर्णन भनेको यही शरीरभित्रको वर्णन हो। यसै गरी शरीर शारीरिक रूपमा रहेका यी अध्यात्मका जुन चेतनाहरू छ त्यसलाई जगाउने प्रयास त यसले गर्छ, यही त अध्यात्म हो। यदि अध्यात्मका नाममा